0: उनी चाहिँ टोक्नुपर्छ भन्ने त्यो पनि टोकौं।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ। छोटकरीमा यहाँको विचार, त्यसपछि पछाडिपट्टि आउँछु।
2: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर, स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाँटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एजेक्सी इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन। जब कि म फोरेन्सिकको मान्छे होइन, उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु। के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ रिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स गर्दा त्यो कोडिङ रिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
1: हेमन्त मल्लजीको थोरै कुरा सुनौ। नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट केमा थियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी छ बियरिङ क्यापेसिटी क्षति भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ। त्यसो भने
3: कुमलटारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक
4: छ
3: उहाँ पनि अब प्रयोगशाला भयो। खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
1: पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ र म नार्कोटेसन हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो। त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको, तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ। तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
3: सञ्चालन
1: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पाल्साको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामी एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
3: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ।
5: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि जस्तो एउटैमा त सबै स्पेसलाइजेशनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टको लागि अर्को हुन सक्ला होइन, अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन, सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएको छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ त्यो रिपोर्ट गर्न, मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यू चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिनसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले, हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने, के दायरा नहुने, फर इक्जाम्पल डीएनए को कुरा गर्यौं, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेशन को लागि पनि गर्छौं नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ ल्याबोरेटरी होइन, टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ, फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि त ऐनले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अघि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो लाभमा साथीहरू किन अरू लाभले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम भयो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने? हाम्रो विज्ञति पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि। अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि। त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ। भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है। सो त्यति चाहिँ मेरो भनाइ रह्यो।
3: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू,
4: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम संचालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु। विधेयक आफैमा चाहिँ एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु। र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
3: सभापतिज्यू, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
4: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेज टु गो 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
6: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
7: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिसडिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन कृति ल्याब लगायतको कुराहरू फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू फिजिकल इभिडेन्सेसहरू इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने अकाउन्ट गर्ने अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा। त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरिजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरिजहरूको बिचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा म हुन्छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सम्मिसनसम्मका कुराहरू चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आईएसओ र आईआईईसी 17025 फोरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डीएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन। एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत। नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं। अब त्यस्तो तालले चल्दैन। तीनटा बेसिकल्ली तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन। मलाई मा चाहियो कि मालाई म बनाइदिऊ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस, एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ। त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यो त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
8: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
9: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
8: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्,
9: नमस्कार।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 5 गते शुक्रबार, जुन 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको पञ्चमी तिथि, द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाँच वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग।
1: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन।
0: झापाका चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
1: अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटायो, इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन, युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
0: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जीत, बोस्निया 4-1 पराजित, चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको प्रसंग।
1: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र अधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नआएमा प्रतिनिधि सभाले पारित स्वरूप नै विधेयक प्रमाणीकरण र प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12.70 अर्ब 58 करोड़, पुँजीगततर्फ 4.31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब 64 करोड़ रूपियाँको बजेट विनियोजन भएको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको उहाँले बताउनु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको समेत बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले बताउनु भएको थियो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि उहाँले बताउनुभयो। विद्यार्थी संख्यामा न्यून भएका विद्यार्थी मर्ज गर्ने, विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अघि बढ़ाइने समेत उहाँले बताउनु भएको हो। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकहरू भने पारितको प्रक्रियामा छन्। बजेट र आर्थिक विधेयकको मर्म र भावना फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीको स्पष्टीकरण थियो।
0: पूर्वी नेपाल नजिकैको पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै डेढ सातादेखि रोकिएको छ, जसका कारण सरदर अवधिभन्दा छ दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिन सकेको छैन। कमजोर अवस्थामा रहेको मनसुन प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण भएको मौसमविदहरूले बताउने गरेका छन्। मनसुनी वायु पूर्वबाट पश्चिमतर्फ बग्छ, त्यसैले नेपालमा मनसुनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर र निष्क्रिय हुनुपर्छ। तर अहिले पनि पश्चिमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ, त्यसैले तीनवटा मुख्य कारणले अहिले मनसुन रोकिएको विश्लेषण भएको छ। नेपालको वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ, पश्चिमबाट पूर्व हावा बहने यो प्रणाली सक्रिय रहँदा पूर्वबाट मनसुनी हावा प्रवेश गर्न सकेको छैन। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, यसले गर्दा पनि हावा तलतिर थिचिएको छ र बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। पूर्वी नेपालमा मनसुनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पनि पर्याप्त मात्रामा हुन सकेको छैन। यसैबीच पछिल्लो समयमा यस वर्षको प्री मनसून सिजनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जानकारी दिएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा विश्लेषण हुने गरेको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै पानी परेको रेकर्ड गरिएको थियो। यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आगामी मनसूनलाई लक्षित गर्दै सरकारले भने विपद प्रतिकार्य तयारीलाई तीव्रता बनाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिज विभिन्न निकायसंघको छलफलमा प्रतिकार्यको तयारीलाई तीव्र बनाउने निर्णय भएको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले बैठकपछि पत्रकारसँग भन्नुभयो,
3: प्रतिकार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिएको छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ, मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
0: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञसहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। अन्य बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
1: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना टाँस गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देउवा निवासमा म्याद तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भनी उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाण्डुमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभई कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्याद तामेल भएपछि राणाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियारका एक अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अनुसन्धानमा पूर्व पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ। त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
1: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको भित्रपृष्ठमा सुविधाले बढ़ायो कोषप्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20-25 संस्था र 1000 जना योगदानकर्ता आबद्ध हुन लागेको समेत जानकारी गराउनु भएको छ। त्यस्तै सांसदको संख्या घटाउने आएको सुझावमा स्पष्टीकरण माग शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे स्पष्टीकरण माग गरेको छ। आयोगले खर्चको हिसाबले मितव्ययता हुने भनेर सांसदको संख्या घटाउने सुझाव दिएको जवाब दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योग बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।
0: नयाँ पत्रिका दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वत शून्य हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन 6 स्वास्थ्य विज्ञान प्रतिष्ठान शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, सर्ट लिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 गाउँसभा र 2083-84का लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ, राष्ट्रपामा अब 19 पदाधिकारी 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ। कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 10 जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका 3 जिल्लासहित झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलप्रासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5,00,000 भन्दा बढ़ी जिउदा ब्रोइलर र करिब 7,00,000 गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडा दर लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जय गाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। विदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौं। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खुल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, राष्ट्रपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा यो खबर छापिएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि लगाएको नौ सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। केही अमेरिकी युद्ध तोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि नौ सैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ। र युक्रेनले एक सातामा दोस्रो पटक मस्को तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ। आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उडानहरू अवरूद्ध भएका थिए। चार वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ। मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्को तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह बीको दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ। आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो। जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो। खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो। 29 मिनटमा जोनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो। खेलको 33 मिनटमा कतारका डिफेन्डर होमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। बोस्निया एण्ड हर्ज गोविनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो। यसअघि समूह चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो। भोलि 5 खेल हुँदैछन्। अमेरिका र अस्ट्रेलिया भिड्नेछन्, स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी अनि टर्की पारागोएको बीचमा खेल हुनेछ भने नेदरल्याण्ड्स र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ।
1: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिला सुस्ती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब पशु कल्याणका लागि आवश्यक कानूनका कुरा। नेपालमा हरेक वर्ष मौसमजन्य विपदका कारण औसत 8,000 पशु वस्तु मर्ने गरेका छन्, तर तिनको उद्धार र संरक्षण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन। साथी सुशीला श्रेष्ठले पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
4: पशु सेवा विभाग भनेपछि त पशुहरूको सेवा गर्नको लागि बनाएको हो नि त विभाग त, अनि कहाँ सेवा भइरहेछ त खै त? अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय मन्त्रालय विभाग छ भनेपछि उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेरेर बसिरहेछ?
5: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर कति सजिलै भन्नुहुन्छ होइन?
4: किन कानुन बन्दैन त अहिलेसम्म?
5: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले?
4: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू त्यहाँ सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु, तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले चाहिँ जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ क्या, त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो, तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा, म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
5: छुट्टी चाहियो पशुको लागि भनिसकेपछि छुट्टी चाहियो,
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि, त्यो खिचडी भनेर थाहा हुन्छ त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
5: अहिले संविधान ले पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ, त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउन अलिकति समस्या भइरहेको छ होइन, बुझ्न गाह्रो छ। यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने हो,
4: कुनै पनि देशमा चाहिँ कानून चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो यस्तो एकीकृत कानून बनेको छ, सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानून छ, अनि किन हाम्रो देशमा
5: त्यो ऐन बन्दै गर्दाखेरि सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक?
4: एकदमै धेरै एकदमै, यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गरे हामीले पशु सेवा विभागसँग मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग त्यहाँको सचिवजीहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छ यो विषयमा चाहिँ धेरै पटक छलफल गरेर
5: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानून मन्त्रालयले फिर्ता गरेको तपाईँलाई लाग्ने?
4: मलाई लाग्ने चाहिँ कानून मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानून मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि, डेफिनेटली त्यो कानून मन्त्रालयबाटै गएको हो होइन। यो कुरामा चाहिँ कृषि मन्त्रालयले स्ट्यान्ड लिन सक्नु पर्यो नि त, होइन यस्तो हुनुपर्छ भने, किनकि उहाँहरूको जिम्मेवारी हो नि त यो होइन, र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त।
5: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन, विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन, यसलाई चाहिँ लिएर के भन्नुहुन्छ?
4: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन, फेरि किसान चाहिँ पर्छ है, किनभने यही बिचराको यदि यदि 100 वटा गाई बगाइदिएछ 100 वटा भैँसी बगाइदिएछ 50 वटा बाख्रा बगाइदिएछ
5: अनुदान
4: अनुदान दिउँ राहत दिउँ, तर त्यो त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछा बाछीहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि,
5: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन।
4: यसमा चाहिँ मैले भनिहालेँ नि अघि नै पनि मैले भने नि यो पशु कल्याण ऐन नभएको कारणले पनि हो, किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन, जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ, तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ।
3: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बाल बालिकामा गम्भीर कुपोषण, आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग,
3: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80
7: उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृह मन्त्रीको निर्देशन।
3: झापाका किसान उद्योग, चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
7: अमेरिकाले इरानमाथि लगाएको नौ सैनिक नाकाबन्दी हटायो। इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन। युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
3: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6-6 पराजित, स्विजरल्याण्डको पहिलो जित। चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले सशक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको अभिव्यक्ति दिनुभयो। यद्यपि हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै आफूले त्यस्तो आशयले नदिएको र ठेकेदारहरूकै सुरक्षाको हितमा बोलेको भनेर दावी पनि गर्नुभयो। यहाँ एउटा खुल्ला ठाउँ जस्तो देखाइएको छ। दुईजना व्यक्ति छन्, महिला र पुरूष। पुरूष अगाडि बढ्दै केही भन्न खोज्दै गर्दा नजिकै रहेका महिलाले केही भन्दैछन्। महिलाको हातमा त्यो क्रिकेट खेलाड़ीहरूले लगाउने लेग गार्ड जस्तो देखिने दुईटा त्यहाँ छ र त्यो दिन खोज्दैछन्। ती महिला केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ठेकेदारको काम नगर्नुभन्दा मान्नु भन, बाहिर हिँड्दा यो लाएर हिँड्ने गर्नु, फेरि सरकार आएर कुन बेला खुट्टा भाँच्ला।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषत सांसद र संसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले CIN ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ भनेपछि.
2: यहाँलाई हार्दिक धन्यवाद छ.
1: अहिले पछिल्लो समयमा धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोशनमा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ. यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ़नु परिरहेको छ?
2: यो परिस्थिति अनुसार अगाडि बढ़ेको, स्वाभाविक होइन. परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो. हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ. जनताका जल्द बल्द समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ.
1: यो हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आक्षेप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
2: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन. म सोतै जान्छु, होइन, त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु.
1: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ. जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ. तपाईँको चाहिँ कस्तो खालको छ?
2: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो. एक कल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु. मैले म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो.
1: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
2: धेरै नेताहरूले धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त. तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो. जुन सन्त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन. रिसमसँगको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैन, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो.
1: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको हो कि विकास निर्माण फलाना झैझकता यस्ता कुराहरू बढी आउने गर्छ?
2: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त. समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि, म उठाइदिन्छु.
1: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ कि भन्दा
2: आम लोकले आम जनता
1: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्र भन्दा बाहिरबाट
2: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ.
1: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
2: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
1: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दिने अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
2: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै हो. होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ. जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको.
1: अनि अहिले अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ अहिले दिनहुँ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर. भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै हो विपक्षी दलहरूको?
2: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ. हामीले के भन्यौँ भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफल नै भाग लिनुपर्छ, यस कारणले भाग लिनुपर्छ. जनताका जल्दा बल्दा थुप्रै समस्या छन् नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं. जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियता को सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौं रेकर्ड गर्ने हटाउनुपर्छ हामीले भनिरहेको छौं, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने बिटेकोलाई अगाडि लैजाउँ हामी अगाडि जारी राखौं। जुन किसिमको सामान्य प्रधानमन्त्री वारेन्द्र शाहले अभिव्यक्ति दिनुभयो यो अभिव्यक्ति सार्वभौम सत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ।

0: छ अवस्थामा अहिले.
1: अनि सदन शर्मा हो, उहाँले कुन मनसाय अहिले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्. किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ.
0: तर परराष्ट्र मन्त्रीले त भनि सक्नुभयो त, उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको वरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर.
1: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त. हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ अब सदनमा आएर बोल्दा कुन ठूलो कुरो भयो त, भएन नि.
0: तर जस्तो रासोपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटक पटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन?
1: गइन,
0: जानुभएको छैन. तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक तर्फबाट?
1: अहिले हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुन्छ भन्ने चाहिँ कुरो हो क्या. अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन. तर चिज हो, मलाई के लाग्छ, रवि लान्छाले यसै हो भन्नुभयो जस्तो मलाई लागेको छैन.
0: तपाईँहरूको संकेत चाहिँ उहाँको आफ्नै स्वस्फूर्त धारणा होइन कि भन्नेमा?
1: अब कसरी उहाँले भन्नुभयो त्यो त सदनमा आएर उहाँले बताउनु होला नि त. हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ.
0: अनि अहिले जुन खालको बहस संसदमा चलिराख्दाखेरि शुरूमा त तपाईँहरूले प्रधानमन्त्रीले बोल्नु भएन बोल्नु भएन बोल्नु भएन बोल्नुहोस् बोल्नुहोस् बोल्नुहोस् भन्नुभयो, अनि आएर बोल्नुभयो, प्रश्न उत्तर एकाएक हुन गयो होइन. अब त्यो खालको हिसाबले आगामी दिनमा फेरि प्रधानमन्त्री बेला बेलामा बोलिराख्नुपर्छ भनेर त्यो तपाईँहरूको माग निरन्तर रहिराख्ने हो कि एक प्रकारको त्यो झस्को जस्तो चाहिँ भयो सांसदहरूलाई?
1: होइन, त हामीले भन्दा नियमावली बोलेको चिज हो नि त, नियमावली बोलेको चिज हो, कानुनमा भएको विधिमा भएको होइन.
0: सांसदसँग प्रधानमन्त्रीको प्रश्न उत्तरको
1: कार्यक्रम भयो नि त्यो त. अब उहाँ कति बेला आउनुहुन्छ के गर्नुहुन्छ आफ्नो ठाउँमा छ, तर उहाँ प्रधानमन्त्री भइसकेपछि जनताले को भावना जुन सदस्यहरूले जुन प्रतिनिधि सदस्यहरूले प्रकट गर्छ नि त्यसलाई त उहाँले सम्बोधन गर्नै पर्यो नि.
0: अनि विगतमा पनि तपाईँले मन्त्रीको रूपमा सांसदको रूपमा भएर काम गरिराखेको अवस्थालाई हेर्ने हो भने सांसदसँगको प्रधानमन्त्रीको प्रश्नोत्तरमा हामीले के सुधार गर्न सक्यौं भने विवाद पनि हुँदैन र नबोल्ने पनि हुँदैन, त्यो संवाद चलिराख्छ भन्ने लाग्छ?
1: त्यो संवाद चलाइराख्नुपर्छ नि.
0: पहिले चाहिँ लिखित रूपमै दुई दिन तीन दिन अगाडि बुझाउनुपर्छ, त्यो खालको ठिक हो कि?
1: त्यो विधिमा के छ भने सदस्यले कुन कुन प्रश्न गर्ने भन्ने सन्दर्भमा तयार गर्ने होइन, तयार गरेर त्यो प्रधानमन्त्रीका सचिवलाई पठाउने अनि प्रधानमन्त्री आएर जवाब दिने चलन थियो.
0: त्यो गर्दाखेरि फेरि बनावटी हुने पनि डर हुन्थ्यो कि हुँदैन?
1: त्यो चाहिँ अभ्यास र प्रथा थियो होइन. अब अहिले यसलाई परिमार्जित गर्नुपर्छ भन्ने पनि छैन, तर जनताले उठाएका सवालहरू प्रतिनिधि सभाको सदस्य मान्यहरूले राखेको कुराहरूको बारेमा संवाद छलफल गर्नुपर्छ, त्यसको जवाब प्रधानमन्त्रीले दिनुपर्छ
0: मौखिक रूपमा कि लिखित रूपमा?
1: त्यो चाहिँ चलन चल्ती चाहिँ मौखिक रूपमै छ.
0: लिखितमा पनि थियो नि दुई तिन दिन अगाडि.
1: त्यो चाहिँ यसो, त्यो चाहिँ के जवाब दिने चाहिँ मौखिक रूपमै हो होइन, प्रश्न गर्ने चाहिँ लिखित रूपमा थियो.
0: त्यसलाई निरन्तर गर्यो भने यसो विवाद हुँदैन भन्ने तपाईँहरूको सुझाव?
1: त्यस्तो मलाई के लाग्छ भने नि, अब प्रधानमन्त्रीलाई सधैँ त मान्यहरूले भेट्ने छलफल गर्ने अवसर हुनु नि त, जनताका थुप्रै समस्याहरू त आइरहेको बेलामा अनि सांसद दिनमा गर्दा उपयुक्त हुन्छ भन्ने मान्यतामा हामीले त्यही गरेको थियो पहिलाको प्रथा र अभ्यास. अब त्यसलाई निरन्तर गर्दै त्यही राम्रो हुन्छ.
0: अब बजेटको कुरा गरौं. बजेट हुन त अब विपक्षी दल भएको कारणले एकदम राम्रो भनिदिनुभयो भने तपाईँलाई पार्टीगत रूपमा अथवा संगठनको हिसाबले पनि गाह्रो अप्ठ्यारो पर्ने होला. एउटा सांसदको रूपमा र पूर्व मन्त्रीको रूपमा हेर्दाखेरि यसको सबल र दुर्बल पक्षहरू के छन् भनिन्छ?
1: पहिलो कुरो चाहिँ ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने मेरो आदर बानी छ होइन,
0: तपाईँ भन्नुहुन्छ
1: म भन्छु एकदम.
0: त्यसो भए अहिलेको आगामी आर्थिक वर्षको के छ स्थिति?
1: यस्तो क्या, फागुन 21 को निर्वाचनले राजसपालाई 5 वर्ष तिमी शासन गर भनेर म्यान्डेट दियो, अनि राजनीतिक रूपमा पनि उमेरको रूपमा क्रमभङ्ग त भएको हो नि त, क्रमभङ्ग हो. तर त्यो चिज चाहिँ नयाँ आयो, तर सबै चिज उहाँले नयाँ भन्दा बजेट चाहिँ नयाँ आएन,
0: पुरानै जस्ताको त्यस्तै
1: बजेट नयाँ आएन. तपाईँ सुन त
0: भनेको छेउटुको केही नयाँ भएन कि?

0: जस्तै नि अहिले समस्या कहाँ छ भनेदेखि जनताको घरमा चुलो बलाउँदैन महत्वपूर्ण हो, जनताको छोराछोरी स्कुल जानु पाए पाएन महत्वपूर्ण कुरो हो नि त होइन, अनि मजदुरले चाहिँ तातो घाममा गिटी कुरिरहेछन् उसको बारेमा के सम्बोधन भयो, अनि सयौं सयौं युवाहरू चाहिँ अहिले विदेशमा गइरहेछन्, नेपालमा रोजगारको व्यवस्था सिर्जना कसरी गर्ने, अनि देशव्यापी रूपमा अहिले चाहिँ ठूलो समस्या बाधा र आतंक छ, यसको समाधान कसरी गर्ने होइन, यस्तो थुप्रै चिजहरू छन् यसलाई सम्बोधन गर्ने पर्ने कुरो नयाँ हुनु पर्थ्यो, त्यो देखिएन, त्यो देखिएन, त्यो नदेखिएको कारणबाट मलाई के लाग्छ भने हामीले गरिबी कसरी घटाउने, जनताको जुन इन्कम कसरी बढाउने होइन भन्ने सन्दर्भमा त कंक्रिट रूपमा आउनु पर्थ्यो, त्यो कंक्रिट रूपमा देखिँदैन, त्यसले गर्दाखेरि मलाई के लाग्छ भने जुन बाहिर हल्ला छ नि त, बाहिर त विशाल बाँसुरी बजाएछ हेर्नुहोस्, त्यो बाँसुरी बजेको ट्युन मिलेको छैन।
1: राम्रो कुरा चाहिँ के छ बजेटमा?
0: राम्रो कुरो त मलाई के लाग्छ भने उहाँहरूले मेहनत गर्नुभयो होला होइन, छलफल गर्नुभयो होला होइन, मेरो नै अध्ययन गर्दाखेरि राम्रो कुरो केही देखिनँ, पहिलाकै कुराहरू छन्।
1: धनकुटा क्षेत्रको लागि चाहिँ बजेटले के कुरा उल्लेख गरेछ?
0: पहिलो कुरो चाहिँ धनकुटामा मैले के भनेको थिएँ नि, हामीलाई निर्वाचन जितिसकेपछि सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले हामीलाई डाक्नु भएको थियो, उहाँले के भन्नुभएको थियो भने तत्कालका समस्याहरू के छन् त्यसलाई कसरी समाधान गर्ने, दीर्घकालीन रूपमा गर्नपर्ने के काम छ भन्नुहोस् भनेर उहाँले हामीलाई भन्नुभएको, र मैले धेरै अधुरो योजना छन् ती योजना पहिलो कुरो पूरा गरौं, त्यसपछि दीर्घकालीन योजना गरौं भनेर हामीले यही निवेदन गर्यौं। उहाँले यति मात्रै भन्नुभयो त्यस बेला, यसपटि बाँकी रहेको योजनाहरू सम्पन्न गर्ने गर्ने होइन, अरू राष्ट्रिय गौरवको योजनाहरू अर्कोचोटि गर्ने, यसरी सुसारण काम गर्छु उहाँले भन्नुभएको थियो, तर त्यो देखिएन। धनकुटामा के छ भने सबभन्दा चाहिँ जनताको इन्कम होइन आमदानी इन्कम बेमौसमी तरकारीहरू मलाई लाग्छ बंगलादेश डाइरेक्ट चाहिँ 2 अरब 3 अरबको जान्छ नि,
1: बंगलादेश
0: जान्छ कि
1: धनकुटाबाट
0: सिलगढी हुँदैन, त्यसको बारेमा मैले के भनेको थिएँ भने सिप भण्डार बनाऊ, ठुल्ठुलो
1: सिप भण्डार,
0: सिप भण्डार बनाउ
1: किसान केन्द्रको लागि
0: बनाऊ, त्यहाँ तरकारीहरू जम्मा गर्छ होइन, जम्मा गर्छ अनि त्यस पछाडि स्थानीय तहले त्यसलाई चाहिँ किनबेच गर्ने किन्ने अनि त्यसले बजारको व्यवस्थापन गर्ने, त्यो बाटो जाँदा उपयुक्त हुन्छ किसानको बारेमा पनि, त्यो पनि देखिँदैन। अनि अर्को कुरो के छ भने युवकारको राजधानी धनकुटा हो, युवकार चाहिँ प्रशस्ति भन्छ राम्रो भन्छ, त्यहाँबाट धेरै ठाउँमा जान्छ देशहरूमा जान्छ, त्यसलाई पनि सिप भण्डार बनाऊ होइन, प्रशोधन केन्द्र होइन बनाऊ भने त्यो पनि देखिन्न। अनि योजनाहरूको सवालमा सडकहरू थुप्रै छ नि त, ती सडकहरूलाई पनि बनाउने पैसा प्रशस्ति हुनुपर्छ भनेको थियो, त्यो पनि देखिन्न। अनि स्वास्थ्य चौकीहरू होइन त्यो पनि काम गऱ्यो भने त्यस्तो प्राप्त बजेट देखिन्न। त्यसले गर्दाखेरि मैले हिजो पनि के भनेछु भने यो बजेटलाई पुनर्लेखन गर्ने हो कि धनकुटा जिल्लालाई कसरी सम्बोधन गर्ने एउटा वातावरण बनाउनको निम्ति मैले अपिल गरेको छु, मैले निवेदन गरेको छु।
1: तपाईँको कुरा सुन्दा त धनकुटामा धनकुटाको विषयमा त बजेटमा केही उल्लेखै छैन जस्तो मात्र सुन्यो,
0: होइन केही केही परेको छ,
1: त्यो परेको कुरा पनि भन्नुभयो भने चाहिँ
0: त्यो परेको भनेको 5 करोड 3 करोडको के अर्थ हुन्छ, यस्तो नि त्यहाँ राष्ट्रिय गौरवको योजना छ कि हाम्रो 5 वटा, जस्तै के भनेदेखि भेरेटादेखि रविला लागि जाने त निरन्तर हो नि त, अनि चतरादेखि अलङ्कुचुङ्गल जाने, चतरादेखि लेगुवा जाने, अनि मध्य पहाड़ीको चाहिँ के छ भने झापादेखि बैतडी जान्छ नि त, त्यो चाहिँ के भने बसन्त त्यो त राष्ट्रिय गौरवको योजनाहरू, त्यो त पढ्दै आएको चिज हो, नयाँ चिज चाहिँ मैले भन्न खोजेको।
1: अनि अर्को भनेको अहिले धेरै चर्चा, यो अहिले चर्चा अलि बढी पूर्वतिरको सांसद कोशीको सांसदको कारणले भएको होला, समस्या फेरि पश्चिमसम्म यो जुन वन्यजन्तु र मानव बीचको द्वन्द विशेष गरी बाँदरको विषय पनि, यसमा चाहिँ तपाईँले आफ्नो निर्वाचन क्षेत्रको त्यहाँ धनकुटाका हरेक सांसद जो निर्वाचित हुनुभयो चुनावको बेलामा बाँदर अथवा वन्यजन्तुको आक्रमणबाट बचाइदिन्छु भनेर भनेको छ, अनि कतिको बचाउन सकियो अथवा सकिएन?
0: मैले जनता बीचमा जाँदाखेरि पहिलो समस्या बाँदरको समस्या हो, बाँदरको कारणले गर्दाखेरि हामीले दाल भात तरकारी खान पाएन, हामीले उत्पादन गरेको सब्जी खान पाएन, हामीले उत्पादन गरेको फलफूल खान पाएन भन्न पहिलो उहाँहरूको माग थियो, त्यो मागलाई मैले पूरा गरिदिन्छु भनेको छु, म सम्बोधन हुन्छ भन्छु, त्यसैले मैले सदनमा पनि भनिसकेँ, धेरैचोटि कुरा उठाइसकेको छु, अरू मान्यजीहरूले नि कुरा उठाउनु भएको छ, हामी के चाहन्छौ भने बाँदर नियन्त्रण भएन भने गाउँमा पहाड़मा मान्छे कोही बस्दैन, धमाधम बसेर जाने कुरो चलिरहेको छ। अब अहिले के समस्या छ भने गेटिस लिएर हिँड्नु पर्ने हुन्छ नि, गुलेली लिएर हिँड्नु पर्ने, अनि थाल छुटाउनु पर्ने, अनि कहीँ जानुपर्ने मान्छे खोजेर बाली रुङ लाउनु पर्ने, एकदम किसानहरूको बाँदरको कारणले बिजोग छ। त्यसैले हामीले भने बाँदर ठुलो कि मान्छे ठुलो, त हामीले मान्छेको ज्यान पहिला बचाउने कि बाँदरको भन्ने सन्दर्भमा यसलाई द्वन्द त नभनौँ, यो चलिरहेको छ। म के भन्न चाहन्छु भने यहीँबाट बाँदर नियन्त्रण हुन्छ, यसमा दुविधा छैन। यसका प्रकृति कसरी जाने भन्ने
1: हो, तपाईँबाट यो कुरा सुन्न चाहन्छौ कि यसको अब कसरी नियन्त्रण गर्ने, यसको पक्कै पनि तपाईँले पनि केही पूर्व मन्त्री अथवा पूर्व सांसद भइसकेको कारणले पनि केही न केही त तपाईँको मनमा होला नि त, कसरी हुन्छ यो सम्भव?
0: अब यसको विकल्पहरू थुप्रै छ। एउटा विकल्प भनेको चाहिँ अब स्थानीय तहमा ठुल्ठूलो खोर बनाइदिने होइन,
1: बाँदरको
0: खोर बनाउने होइन, कानुन बनाएर होइन त्यहाँ राख्ने, अब त्यसलाई चाहिँ खाने चिजहरू उपलब्ध गराइदिने,
1: भनेको छोपेर लगेर त्यहाँ खोरमा राख्नु पर्यो,
0: राखिदिने। एउटा त्यो पनि पर्छ, अर्को चाहिँ भ्याक्सिटो मिलाइदिने होइन,
1: सुई लगाउने
0: त्यो पनि हुन्छ। अनि अर्को जनतालाई के एउटा चाहिँ प्रत्येक हामी एक एउटा पाल्छौँ पनि भनेको छ नि, पाल्छौँ पनि त्यो पनि भनेको छन्, त्यो पाल्ने पनि एउटा के हुन्छ। अर्को कुरो, अरू देशमा बिक्री बट्टा गर्ने चलन पनि छ, त्यसको कानुन के छ होइन, त्यो पनि गर्न सकिन्छ। अर्को कुरो, अब जनताको बाली नाली नष्ट गर्ने, जनतालाई भोकै बनाउने बाँदरलाई जनताले चाहिँ प्रतिकार गर्न पाउनुपर्छ भन्ने मान्यता छ,
1: त्यो भनेको मार्न पाउनुपर्छ भन्ने,
0: त्यो त नजाने प्रतिकार गर्नुपर्छ दरोडाले, त्यसमा जे पनि हुन सक्ने,
1: प्रतिकार गर्दा त अब
0: जे पनि हुन सक्ने भयो।
1: अनि अर्को कुरा, जस्तो अघि तपाईँले धनकुटाबाट तरकारी फलफूल निर्यात भएको कुरा पनि सुनाउनु भयो, अनि धनकुटाको तरकारी फलफूलहरू देशका अरू विभिन्न शहरमा पुगेको बारेमा हामीलाई पनि त्यो साझा खबरमा रिपोर्टहरू प्रसारण प्राप्त भयो, धनकुटाबाट हामीले त्यो गरि नै राखेका छौं। अब त्यो उत्पादन, त्यहाँको उत्पादनलाई बजारसम्म पुर्याउनको लागि सबभन्दा ठूलो हात सांसदको हो कि स्थानीय सरकारको हो कि अथवा संघीय सरकारको हो, कसले अझ बढी भूमिका खेल्नुपर्छ?
0: हामीले पहल प्रयत्न गर्ने हो, त्यसमा संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर त्यसको व्यवस्थापन गर्ने हो।
1: अहिलेसम्म नेकपा एमाले पनि पटक पटक सरकारमा पुग्यो, तपाईँ आफै मन्त्रीमा पनि रहनुभयो, सांसद पनि रहनुभयो, विगतमा कति काम भइसक्यो, कति बाँकी छ अब यसको लागि?
0: अब पहिलो कुरो, धनकुटाका जनता हामी जनप्रतिनिधि भइराख्दाखेरि 17% गरिब थियो क्या,
1: धनकुटामा कति वर्ष अगाडिको कुरा,
0: आजभन्दा 9-10 वर्ष अगाडिको होइन,
1: 17% गरिबी त्यतिखेर
0: थियो भने अहिले हामीले चाहिँ गरिबी चाहिँ मलाई लाग्छ 5% नै छैन, हामी जनताको चुलो सबैको चुलो बल छैन, गरिबी छैन जुन, अनि जनताको इन्कम चाहिँ हिजो चाहिँ थोरै थियो नि त, अहिले जनताको गोजीमा होइन अलिक पैसा बढेको छ, इन्कम बढ्यो, अनि जनताको खाना लाउनका निम्ति नि समस्या छैन, त्यो समस्या नहुने वातावरण चाहिँ हामी जुन दिन जनप्रति भयो नि त्यो दिनदेखि हामीले राम्रो ढङ्गको धनकुटा जिल्लाको बारे राम्रो ढङ्गको नीति बनायौं, राम्रो ढङ्गले त्यसलाई व्यवहारी बनायौं, अनि त्यहाँका जनप्रतिनिधि राम्रो काम गर्नु स्थानीय तहले, अनि प्रदेशले पनि राम्रो भूमिका निर्वाह गरेर, हामीले पनि राम्रो भूमिका निर्वाह गरेर धनकुटाको जनता खुसी छ, हामीबाट बेखुसी छैन, त्यसैले गर्दा धनकुटा जनताले सधैँभरि हाम्रो पार्टी नेकपा एमालेलाई अनुमत जाहेर गरिरहेको छ।
1: त्यो भनेको एमाले गर्दा भयो कि अथवा सरकारको अरू संरचना, अरू गैर एमालेको सरकारको कारणले पनि अथवा अरू मन्त्री अथवा अहिलेको सरकारले पनि त्यसमा केही न केही भूमिका खेलिरहेको छ?
0: अब लगातारमा प्रदेश र संघमा हाम्रै पार्टीको प्रतिनिधि छ, हामीले पनि पहल गर्यौं, प्रयत्न गर्यौं, र स्थानीय तह पनि हाम्रै धेरै छ होइन, यसले गर्दाखेरि हाम्रो पार्टीको पनि महत्वपूर्ण भूमिका छ, महत्वपूर्ण भूमिकाको साथै जनप्रतिनिधि खेलेको भूमिका, र जसको सरकार भयो नि सरकार हो नि त, एमाले काँग्रेस र माओवादीको सरकार हुँदा क्यारे सरकारले पनि एक ढंगले हाम्रो कानबाट सहजै सँगले काम गर्ने वातावरण बन्यो।
1: अनि जहिले कुनै न कुनै बेलामा सरकारमा गइराख्ने पार्टी अथवा सरकारमा पुगिराख्ने नेतृत्व लगभग झन्डै झन्डै 5 वर्षको लागि, अब अहिलेको पछिको अवस्थामा के हुन्छ थाहा छैन, तर अहिले भन्दाखेरि त 5 वर्ष त आराम विश्राम गर्नुपर्ने अवस्था आयो, नेता कार्यकर्ताको रूपमा चाहिँ कतिको छटपटी अथवा त्यस्तो न्यास्रो जस्तो महसुस हुँदो रहेछ कि कस्तो हुँदो रहेछ मानिस?
0: मलाई चाहिँ ठिकै लाग्छ, म चाहिँ कस्तो छ,
1: तपाईँ खुसी हुनुहुन्छ पार्टी सरकारमा बस्नु नपरेको?
0: मलाई चाहिँ कस्तो लाग्छ भने नि, अब जनताको दिएको म्यान्डेटलाई हामीले तलमाथि गर्नु हुँदैन नि, जनताले के भन्यो तिमी प्रतिपक्षमा बस, शासन गरेर नयाँ पार्टीलाई देऊ भनिसकेपछि यसो मैले टिका टिप्पणी गर्न पनि केही जरुरी छैन. जसले जनताको भारी मत लिएर जित्यो उसले राम्रो ढंगले मुलुकमा सुशासन, विकास निर्माण, आर्थिक समृद्धि होइन, विदेशसँग कुटनीतिर भाइचारक सम्बन्ध रोजगारको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ.
1: अनि अहिले संसदमा तपाईँले अलि अथवा प्रतिपक्षी दलका सांसदले आलोचना सरकारको बढ़ी गरेर दिँदाखेरि चाहिँ मन्त्रीहरूसँग अथवा सत्तापक्षीय सांसदसँग सम्बन्ध कस्तो छ होला, यिनीहरू अनौपचारिक रूपमा कस्तो गर्छन् होला भन्ने धेरैको चासो जिज्ञासा हुन्छ. अनौपचारिक रूपमा कस्तो हुन्छ साँच्चीकै सरकारका मन्त्रीसँग, कहिलेकाहीँ प्रधानमन्त्री होला अथवा सांसदहरूसँग?
0: हामीले यति मात्रै भनेको पीच बाटो छ, तपाईँहरू पीच बाटोमा गाडी कुदाउनुहोस्, कान्ला कुनी नहिड्नुहोस् भन्न हामीले सरकारलाई सजग गराउन चाहेको. मेरो त सबै मान्यहरूसँग सबैसँग राम्रै रिलेसन छ.
1: यो अभिव्यक्ति दिएका कारणले व्यक्तिगत रूपमा संवाद चलिराखेको अथवा बोलचाले बन्द भएको स्थिति त्यस्तो केही त
0: होइन. हिजो जुन ढंगले मैले कुरो उठाएँ नि त सदनमा होइन, अहिले चाहिँ हामीले नियम मिस्नु हुँदैन, नियमावलीलाई तलमाथि नगरौँ हामीले बनाएको भनिसकेपछि धेरै राज्यसभाको मान्यहरूले मलाई बधाई र शुभकामना दिनुभयो. तपाईँले सरकारलाई ठिक ठ्याक बनाउनुपर्छ उहाँले भन्नुभएको छ.
1: तपाईँले कता कता होइन अब त राष्ट्रपतिरै साथीभाइहरूले बोलाइरहेका छन् भनेर तपाईँले अभिव्यक्ति दिएको हो कि अथवा कुन सांसदले दिएको सुनिरहेका थियो?
0: मैले त त्यस्तो छैन, म त एमाले पार्टीको मान्छे होइन, त्यस्तो किनहरू जनताले चुनाएको त सूर्य सिन्हा भोटाला, मैले त भनेको छैन, कसैले भनेको हल्ला होला, त्यस्तो होइन होला.
1: अनि मन्त्री प्रधानमन्त्रीसँग पनि कहिले काहीँ अनौपचारिक भेट हुन्छ यो संसदमा प्रतिपक्ष र विपक्षी बाहेक?
0: उहाँले एकचोटि डाक्नु भएको थियो गयौँ होइन,
1: त्यही सुरुमा सांसदहरूलाई भेट्न खोज्दाखेरि.
0: अनि अस्ति सदनमा त आएको बेला त भेट हुन्छ है, किन्ठ
1: प्रधानमन्त्रीसँग पनि हुन्छ?
0: हुन्छ.
1: त्यतिखेर चाहिँ के भन्नुहुन्छ, यसरी तपाईँले नबोल्दै हुन्थ्यो भन्ने खालको त्यस्तो कुनै अभिव्यक्तिहरू?
0: होइन, त लोकतन्त्रमा बोल्ने त काम स्वाभाविक हो नि, यसलाई कुन ठुलो कुरो मान्नु पर्यो? उहाँ रमाइलो मान्छे हो होइन, ठिकै छ, व्यवहार राम्रै गर्छ.
1: अनि संसदीय समितिहरूमा सक्रियताको विषयलाई लिएर तपाईँको पहिलेको पनि त्यो अनुभव तपाईँले नजिकबाट त्यो अवलोकन गर्नुभएको कारणले अहिलेका संसदीय समितिहरू बाहिर हेर्दाखेरि कहिलेकाहीँ समितिहरू पनि सक्रिय हुन सकेनन् कि भन्ने पनि छ. प्रतिपक्षी दलको बुझाइ के हो संसदीय समितिको सक्रियताबारे?
0: अब यसको बारे मेरो धेरै टिकट टिप्पणी गर्नु मन छैन होइन, तर व्यक्ति पनि महत्वपूर्ण रोल हुँदो रहेछ क्या. अलिक परिपक्व नभएका साथीहरू हुनुहुन्छ, त्यसले गर्दा जुन ढंगले गाइड गरेर लानुपर्ने नि त्यो लान सक्नु भएको छैन. यसलाई सचाउने सुधार्ने कुराहरू उहाँले गरिराख्नु भएको छ
1: सभापतिको रूपमा, भनेको उहाँहरूको
0: सभापति नै महत्वपूर्ण भूमिका हो नि त, मूल नेतृत्व हो नि त,
1: भनेको उहाँहरूको अलिक परिपक्वता अथवा
0: छैन
1: छैन
0: छैन कमजोरी.
1: अनि यसमा विपक्षी दलहरूको सांसदहरूको भूमिका के हुन्छ?
0: अन्त हिजो यो पूर्वाधार समितिको केन्द्रीय मिटिङै स्थगित गराउनु भयो साथीहरूले होइन, अनि हामीले त
1: तपाईँ चाहिँ पूर्वाधार विकास समिति,
0: मैले तपाईँलाई पहिला पनि मेरो सुन्नुभएको छ कि मैले पहिला नै उहाँहरूलाई चाहिँ विधिको बारेमा समिति कसरी सञ्चालन गर्ने बारेमा मैले पहिल्यै उहाँहरूलाई भनेको नि त, सल्लाह सुझाव दिएको मिटिङमै.
1: अहिले पनि मानव बैठक स्थगित भयो भने के कसो कारणले मैले केही सहयोग गर्न सक्छु कि अनुभवको आधारमा भनेर तपाईँ आफै पनि त अगाडि सर्नुपर्छ होला नि समितिलाई.
0: अहिले परिस्थिति तयार भएपछि त म गर्छु, मेरो भूमिका महत्वपूर्ण हुन्छ.
1: अहिले परिस्थिति तयार भइसकेको छैन,
0: यो हामी बजेटमा छलाउँछौ नि त,
1: बजेट बारेको छलफल सकेपछि चाहिँ अब समितितर्फ तपाईँको फेरि प्रस्तुति त्यहाँ देख्न पाइने
0: पाइन्छ.
1: अनि समितिलाई विगतको कस्तो भयो भने झन् 80% समितिको निर्देशन पालना भएन भनेर हामीले पटक पटक भनिराख्नु पर्यो. अब सुध्रिन्छ कि अथवा अझ स्थिति बिग्रेला के लाग्छ तपाईँलाई?
0: यो दोबाटोमा छ
1: भन्नाले
0: दोबाटो भनेको नि सब सब्रिने कि बिग्रिने दोबाटोमा उभिएको छ. अब यसले यात्रा ओह्रालो गर्छ कि उकालो गर्छ, तेर्सो गर्छ यात्रा,
1: त्यसलाई के कुराले निर्धारण गर्ने हो?
0: गर्छ त्यो उन्द्रीमा भर पर्ने चिज हो नि त. अब राम्रै ढंगले सबले चाहिँ जुन हुन्छ नि त तेर्सो बाटो हिँड्यो भने होइन राम्रै हो. अब उहाँले पेलपाल गरेर उकालोको यात्रा हिँड्नु भने भेटेको हो होइन, यो उकालै जान सक्छ चढ्न सक्दैन. अब ओह्रालो उहाँले कमजोरी गर्नु, ओह्रालो पनि लाग्नु सक्छ.
1: यदि सरकारमा रहेको पार्टीको सांसदको संख्या बढ्दै गर्दाखेरि समितिमा विपक्षी दलका सांसदहरूको विचार अथवा भूमिका त्यो दबाइने त्यस्तो खालको डर हुन्छ कि हुँदैन, अथवा तपाईँहरू त्यसरी डराइराख्नु भएको छ कि छैन?
0: त्यत्रो जनताले भारी मत दिएर पठाएर उहाँको प्रतिनिधि गर्न आइसकेपछि डराउनु पर्ने, कोहीसँग झुक्नु पर्ने, कोहीसँग शिर निरहनु पर्ने कुनै जरुरी छैन.
1: तर समितिमा त फेरि अल्पमत र बहुमतको कुरा हुँदा त फेरि विपक्षीको पुग्दैन.
0: यस्तो ठिक कुरोलाई हामी उठाइराख्ने होइन, हामी विधिमै चल्ने लोकतन्त्र मान्ने भएको कारणबाट मलाई के लाग्छ भने उहाँले पनि विवेक पुर्याएर निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
1: अनि अघि शुरूमा मैले तपाईँलाई सोधेको थिएँ कि सचिवालयको आवश्यकता अथवा तपाईँ फोन अरूलाई उठाउनु दिने आफै उठाउने भन्ने कुराले चुनावको बेलामा यसले नेताहरूलाई सांसदलाई अप्ठ्यारो सजिलो के बनाउँछ भन्ने बारेमा हालैको समयमा सभामुखहरूको बैठकले सोकिए राख्ने भनेर सरकारसँग अनुरोध गर्ने भन्ने निर्णय गर्यो, यसबारेमा तपाईँको विचार के हो?
0: यो त स्पष्ट छ त, पहिला अरू देशको तपाईँले प्र्याक्टिस हेर्नुहोस् क्या, संघको जुन छ नि त इन्डिया मेन संघको हेर्नु त कति प्रभावकारी छ, एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ, हाम्रो देशमा केही छैन, काम धेरै छ, भारी बोकाएको छ, होइन अब कानुन पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
1: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थ।
0: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
1: कतिजना त्यो चाहियो सांसदलाई?
0: सुन्न, किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि, सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ मलाई लाग्छ,
1: एकजना
0: दिनुभयो। उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, अहिले के छ भने उसले कानुनको बारेमा जान्नु पर्यो, उसले अरू देशको बारेमा ज्ञान जान्नु पर्यो, होइन चान्सुनी कुरा होइन नि, होइन जनताले चाहिँ त्यो देखिन्न, त्यो दिनुपर्छ भन्ने मान्यता मेरो छ।
1: कति एकजना अहिले दिँदै दिँदै आएको पहिलेको एकजनाको अभ्यासलाई अझ बढाउनु पर्छ भने
0: बढाउनुपर्छ भन्ने छ।
1: अनि यसमा स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
0: यो कामको बाँडफाँड हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ, होइन त्यो नभएको अन्त कसरी हो?
1: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि,
0: विज्ञ केलाई भन्ने?
1: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
0: होइन, जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, त्यो कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला, होइन यो विज्ञको बारेमा चाहिँ म एकदमै उठ्छु कि।
1: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
0: अनि दायरा छ नि, त्यसको त विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भन्ने छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडिया जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै आमा, अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
1: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
0: होइन त सरकार पहिला थियो उसले काटो, किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छैन त, बढी छैन त उनीहरूको,
1: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
0: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, कुकुस मुकुस छ।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिसे,
0: तपाईँलाई धेरै धन्यवाद छ अवसर दिनु।
1: आजलाई संवाद श्रृंखला हेलो सांसदको अन्त्यमा आइपुगेका छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग धनकुटा क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईसँग हामीले उहाँसँग कुराकानी गर्यौं, र अर्को संवाद श्रृंखला हेलो सांसदको अर्को श्रृंखलामा अर्को सांसद र व्यक्ति विषयको बारेमा संवाद लिएर उपस्थित हुनेछौं। अबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: के भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: रेडियो दिदी बहिनी 95.2 मेगा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।
1: सानु कति मोबाइल हेरेको, खाना खाने बेला भइसक्यो, आँखा पनि राता भइसकेछन्, उठ त बरु बाहिर गएर खेल। के तपाईँको घर परिवारमा पनि यस्तो भइरहेको छ? कतै डिजिटल संसारको लतले हाम्रा बाल बालिकाको सुनौलो भविष्य खोसेको त छैन? मोबाइलको अत्याधिक प्रयोगले केटाकेटी
0: लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।
1: सानु कति मोबाइल हेरेको, खाना खाने

गर्ने मात्र होइन उनीहरूको शारीरिक सामाजिक विकास समेत रोक्न सक्छ। त्यसैले आफ्ना बाल बालिकालाई मोबाइल होइन मैदानमा पठाऊ। कुस्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुस्मा पर्वत।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-587-78-582-79-582-780।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू:
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू:
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक आठ बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: र सुरुवातका चुनौतीबारे सोधेको छु.
4: अब मेरो चाहिँ फार्म 68 सालमा चाहिँ एउटा गाईबाट सुरु गरेको. तपाईँको एक वर्षको दौडमा चाहिँ एउटा दुईटा तिनटा त्यसरी जोड्दै जाँदाखेरि चाहिँ 10 गाई 10 भैँसी जोड्न सफल भएँ. त्यसबाट चाहिँ अनि हाम्रा परिवारमा चाहिँ अलिकति बच्चाहरू नै हुर्किँदै गए. के गर्ने भन्ने चाहिँ एउटा गुनासोमा छोराले अब म दुधकै काम गर्छु भनेर चाहिँ उसले चाहिँ एउटा डेरीको चाहिँ प्रस्ताव राख्यो. अनि घरमै हामीले डेरी राख्यौँ. डेरी राखेर चाहिँ अब अहिले दुधको उत्पादन 2000 दुध त्यो टोलमा चाहिँ किसानहरूलाई चाहिँ हामीले चाहिँ हरेक कुरामा सुविधा दिएको छ. भनौँ न अहिले 10 भयो हामी ठेकेदार बनेको. त्यो दुधको चाहिँ ऊ गर्ने ठेकेदार बनिआएको छ. 150-150 किसान छन्. किसानलाई चाहिँ हामीले सुविधा के दिएको छ भने बिमा उहाँहरूलाई निशुल्क भन्दा नि हुन्छ. अनि उपचार चाहिँ किनभने सानोतिनो उपचार चाहिँ हामीले पैसा नलिकन गरेछ. अनि सानोतिनो औषधिहरू चाहिँ निशुल्कै दिएछ किसानहरूलाई. हामीले सुविधा चाहिँ किसानहरूलाई के आवश्यक पर्छ त्यो चाहिँ पूर्ति गरेछ. उहाँहरूले चाहिँ दुध दिनुभएको छ. एकजना किसान बराबर तपाईँको 3-3.5 लाखको दुध बेच्नुहुन्छ महिनाको. बेचेर चाहिँ उहाँहरूले आय आर्जन गरेछ. किसानको चाहिँ गुनासो दुधको वृद्धि भएको छैन. अनि राज्यले गर्नुपर्ने चाहिँ काम किनभने अब पशुको स्वास्थ्यको लागि चाहिँ एकदम जटिल रोगहरू चाहिँ थुनेलो अनि मिल्फियर अब यस्ता चाहिँ किसानहरूलाई चाहिँ किनभने अब त्यो मिल्फेयर हुँदाखेरि चाहिँ अब पशु मर्ने. अनि बिमा चाहिँ अब तपाईँको चाहिँ 1 लाख बराबर चाहिँ 1200-1300 अब सरकारले चाहिँ अब त्यो बिमा निशुल्क गरिदिए हुन्थ्यो भन्ने किसानहरूको गुनासो छ.
3: किन किसानहरूको चाहिँ गुनासो रह्यो तपाईँले जुन उठाउनु भएको छ. मैले सुरुवाती चरणमा जोड्न खोजे तपाईँले 12-13 फार्मकै रूपमा चाहिँ काम गर्नु भएको छ भनेर. सुरुवात कसरी गर्नुभयो
4: भने नि मैले अब एउटा गाईबाट सुरु गरियो. गर्दै जाँदाखेरि चाहिँ 10-20 चाहिँ पशु भएर 5 चाहिँ हामीले चाहिँ बाइकमै दुध बनेपा डेरीमा हामीले 5 लगाउँ. 5 पछाडि चाहिँ हाम्रो डेरी भयो. अनि सबै समेट्यौँ वारिपारी समेटेर अहिले गाडीमा हामीले बिहानको बिहानै बेलुकाको बेलुकै दुध चाहिँ बजारमा हाम्रो दुध पुग्छ. हाम्रो डेरी चाहिँ सरस्वती डेरीमा हामी दुध चाहिँ 1000 बिहान बेलुका गरेर चाहिँ 1000 दुध चाहिँ त्यहाँ बिक्री हुन्छ. हाम्रो बढी भएको दुध चाहिँ तपाईँको शुभारम्भ भन्ने एउटा फ्याक्ट्री छ नालाजानी. बढी भएको दुध त्यहाँ लिन्छौँ. बेलुकाको 10 दुध काठमाडौँ आउँछ गाईको. त्यसरी नै सुरुवात गरेर चाहिँ अहिले अब राम्रो आम्दानी भनौँ न अब बिहान बेलुकाको गुजराएर विदेश जानु परेको छैन छोराहरूलाई. यहीँ रोजगारी भइछ. 2-3 चाहिँ रोजगारी पनि दिएछ हामीले.
3: कतिजना हुनुहुन्छ यसरी परिवारमा काम गर्ने?
4: परिवारमा चाहिँ हामी 2 छोरा 2 छोरी बिहा गरिसके. छोरीहरूको चाहिँ बिहा गरेर 10-8 भइसक्यो. छोराहरूको पनि 10-8 भयो बिहा गरेको. त्यही हो त्यही एउटा गाईको दुध लिएर चाहिँ हामी अर्कोको डेरीमा दुध बेच्यौँ. दुध बेचेर तरकारी खेती गर्ने जीविकोपार्जन मात्रै भएको थियो. बच्चाहरू पढाउने ऊ गर्ने अनि बच्चाहरूलाई पढाइ लेखाइ गरेर अलिकति हुर्किसकेपछि बच्चाहरूले नि यो व्यवसाय गर्दा कस्तो होला भन्ने चाहिँ छोराहरू हुर्किएपछि सल्लाह आयो. सल्लाह आइसकेपछि ल ठिक छ नि त ऋण धन गरेर चाहिँ मैले कृषि विकास ब्याङ्कले 10 जति ऋण दिनुभयो. उहाँ हाकिमले पत्याउनु भयो. अनि पत्याएर त्यो सुरुवात गरेको. अहिले कृषि विकास ब्याङ्कको चाहिँ मैले 1 करोडसम्म चाहिँ ऋण लगानी गर्न चाहिँ सफल भयो. उहाँहरूले ऋण पनि दिनुभयो. अब अहिले 2%को 1 करोड रुपियाँ राखिदिनु भएको छ. तपाईँलाई 1 करोड रुपियाँ ल 50 भैँसी किन्नुपर्छ. 2%को पैसा आइछ ल लैजानुहोस् भन्ने शुद्ध चाहिँ सल्लाह दिनुभएको छ कृषि ब्याङ्कमा. कृषि ब्याङ्कमा मैले 35 चाहिँ कारोबार राम्रो कारोबार गरेको छ. 1 पैसा पनि हर्जना तिरे होइन. कृषि विकास नेपाल सरकारको पैसाले मैले आफूले नि कमाइछु. उहाँहरूलाई नेपाल सरकारलाई नि ब्याज तिरिछु कर तिरिछु. मेरो 50 लाखको त ऊ फर्मै दर्ता गरेको छ. 50 लाखको तपाईँको नगरपालिकादेखिबाट चाहिँ प्यानमा गरेर चाहिँ झन्डै 25-26 मैले कर तिरिएको छ.
3: भनेपछि व्यावसायिक किसान बन्नुपर्ने रहेछ भन्ने लाग्यो 8-10 अगाडि.
4: एकदम एकदम म चाहिँ के भन्छु भने अझै यो त थोरै मात्रै भयो. अब राज्यले चाहिँ अलिकति चाहिँ नीति गर्छु भन्नेलाई चाहिँ अलि ऋण दिएर निर्व्याजी त नदेला ल जिरो अब गर्छु भन्नेलाई त जिरो पोइन्टबाट नि दिँदाखेरि उसले 10-20-50 जनालाई चाहिँ रोजगारी दिन सक्छ भने नेपाल सरकारले केही न केही चाहिँ गरिदिनुपर्छ किसानलाई, किसानको हितको लागि काम गर्नुपर्छ. त्यही प्रतीक्षामा छन् किसानहरू. अब अहिलेको सरकारले राम्रोसँग चाहिँ कृषिलाई चाहिँ अलिकति जोड दिएर व्यवसायलाई अलिकति जोड दिएर गर्ने हो भने हरेक नेपाली विदेश जानु पर्दैन थियो, यहीँ रोजगारी हुन्छ. मैले 10-20 जना चाहिँ रोजगारी दिन सकेँ भने अरूले देलान्, अरूले नै त्यो काम गर्लान्, हेरी त्यसरी चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सुझाव छ.
3: तपाईँले चाहिँ विशेष पशुपालनमै ध्यान केन्द्रित गर्नुभयो.
4: त्यसैलाई चाहिँ मैले चाहिँ ऊ गरेको छ. अब वास्तवमा अब बाबुहरू गर्दैछन्. अब मेरो त जोड त के छ भने अब त्यो दुध उत्पादन गाउँबाट उत्पादन गरेको दुधलाई त्यसैलाई चिज बनाउने, त्यसैलाई पनिर बनाउने, त्यसैलाई खुवा घोट्ने. अब नेपाललाई मात्रै किनभने मैले 10-20 हजार लिटर दुध चाहिँ त्यहाँलाई कलेक्सन गरेर चाहिँ विदेशको चाहिँ अन्तर्राष्ट्रिय चाहिँ बजार चाहिँ नेपाल सरकारले ऊ गर्यो भने हामी चिज बनाएर चाहिँ अरू राष्ट्रमा दिन सक्छौँ. अब इन्डियाकै त्यो कुहिया दुध ल्याएर चाहिँ हाम्रो बजार पाइँदैन. कहिले कहिले दुधै फाल्नुपर्ने हुन्छ. अब त्यो चाहिँ अलिकति गुनासै हो. काभ्रेले चाहिँ किनभने काठमाडौँलाई चाहिँ दुध आपूर्ति गरेको छ. अब काभ्रेले नै दुध फाल्नु परेको छ. पोहोर परात दुधै फालियो. यसपालि चाहिँ छैन, होल्डे भएको छैन.
3: यस्तो समस्या किन आउँदो रहेछ?
4: अब यो चाहिँ खास गरी चाहिँ किनभने अब राज्यले ध्यान दिनुपर्ने कुरो हेर्नुहोस्. अब राज्यको नीति कस्तो छ भने अन्तर्राष्ट्रियको चाहिँ बजारमा इन्डियाबाट दुध ल्याइदिने, इन्डियाबाट तरकारी ल्याइदिने. अहिले आलु बिकेन हेर्नुहोस्
3: काभ्रेमा
4: आलु सबै हामीले चाहिँ किनभने 10-15-20 रुपियाँ लगानी छ, 10 रुपियाँको भाउ आउँछ किलाको भनिसकेपछि किसान डुबे, तरकारीमा डुबे, असिनाले पीडित भइयो, बिमा छैन तरकारीमा, अनुदान केही छैन. त्यो भएको कारण चाहिँ किसान चाहिँ अलिकति पीडितै छन्. तैपनि किसानले चाहिँ हिक्मत हारे छैन.
3: काभ्रेका किसान
4: किसानहरूले हिक्मत हारे छैन. नीति र नियम कानून बनाइदिएर चाहिँ सरकारले चाहिँ एउटा चाहिँ कानून मात्रै चाहिँ राम्रो बनाइदियो भने नि किसान सधैँ धनी हुन्छ.
3: कुराकानीमा हुनुहुन्छ सेती देवी, कृषि फार्म धुलिखेल काभ्रेका हरिप्रसाद हुमागाई. तपाईँ कृषि विशेष कार्यक्रम बदलिएको नेपाल सुनिरहनु भएको छ. खास गरी उहाँले पशुपालन त्यसै अन्तर्गत चाहिँ आय आर्जनको बाटोमा चाहिँ काम गर्नुभएको छ. विशेष गरी दुधको क्षेत्र अनि तरकारी सँगसँगै पनि जोडिएका कुराहरू छन्. शुरूआती चुनौती चाहिँ के भोग्नु पर्यो त?
4: अब चुनौती त अब यसमा चाहिँ पशुपालन र तरकारीमा चुनौती हरेक चुनौतीमा चाहिँ हामीले किसानले चाहिँ भोगेका छौँ. तपाईँको तरकारी उत्पादन गरौ टमाटर तपाईँको किलाको 10 रुपियाँ हेर्नुहोस्. अब त्यसमा लगानी चाहिँ हाम्रो 20 रुपियाँ परे हुन्छ. निम्न चाहिँ 50 रुपियाँ चाहिँ किलाको टमाटर जुनसुकै तरकारी नै 50 रुपियाँ किलो हुनुपर्ने हेर्नुहोस्. अब दुधको हकमा चाहिँ के हुन्छ भने तपाईँको नेपाल सरकारले अहिले 5-6 वर्ष भयो वृद्धि गरे छैन. हेरि अब त्यसको चाहिँ त्यो पशुहरूले चाहिँ खाने पशु आएर चाहिँ वृद्धि भइरहेको छ. 1 किलो बराबर चाहिँ तपाईँको दाना झनै 100 रुपियाँ तपाईँको 50 किलोको दानालाई झनै 2500 पर्न जान्छ. कति पर्छ? 100 पनि मास्तिरै पर्छ हेर्नुहोस्. अब दुधको चाहिँ मूल्य वृद्धि भएको छ भने 100 रुपियाँ लिटरमा दुध पाइन्छ. गाईको 100 रुपियाँ, भैँसीको 150-130 तपाईँको 6 फाट बराबरको दुध हामी खान पाउँछौँ हेर्नुहोस् है. अब दुधको वृद्धि छैन. अब पशुलाई खुवाउने आहारा चाहिँ वृद्धि भयो. दुधको चाहिँ वृद्धि गर्नुपर्ने सरकारले. अब त्यो गरे होइन 5-7 वर्ष भइसक्यो. नेपालमै उत्पादन गरेर चाहिँ नेपालमै खपत गर्ने गरी सरकारले नियम र नीति ल्याइदिनु पर्यो. विदेशको भर पर्नु भएन. हरेक चिज चाहिँ नेपालमै तपाईँको चाहिँ उत्पादन चाहिँ धानदेखिबाट हरेक चिज नेपालमा उत्पादन हुन्छ. नेपालको माटो त विश्वको भन्दा नि राम्रो माटो छ हेर्नुहोस्. सुन फलाउने माटो नेपालको माटो, सुन फलाउने विश्वमै छैन. हामीले जे विश्व बजारबाट चाहिँ बिरुवा ल्याएर रोप्यौँ भने नेपालमा जे रोप्यो त्यही उत्पादन गरेर चाहिँ हामी खान सक्छौँ भने नेपालको माटो कति राम्रो रहेछ त. त्यो चाहिँ सरकारले पनि पहिचान गर्न सकेको छैन. किसानले त पहिचान गरी जे उत्पादन गरे त्यही फलाएको छ नि त. हामीले सरकारले त्यो माटोलाई पहिचान गरेर किसानलाई माया गर्ने एउटा नीति नियम कानुन चाहियो कि. नेपालमा कानुन छैन. जसले जे गर्दैनी हुने, जसले जे बोल्दै पनि हुने, अब त्यो नीतिमा चाहिँ हामी लाग्नु भएन. कानुन
3: किसान पनि त्यसबाट मर्कामा
4: मर्कामा लाग्यो. एकदम मर्कामा. किनभने उत्पादन उनीहरू गर्छन्. तपाईँको चाहिँ उत्पादन भनिसकेपछि म एउटा चाहिँ 100 रोपनी जग्गामा टमाटर, काउली, सिमी हरेक चिज उत्पादन गर्यो भने एउटा चाहिँ धुलखेलवासीहरूलाई चाहिँ 12 वडालाई चाहिँ भनौँ न त्यसलाई पूर्ति गर्न सक्छु होइन. तर बजार छैन कि. अनि इन्डियाबाट सामान ल्याइदिन्छ, हाम्रो बजार डामाडोल हुन्छ, दुध पनि त्यही
3: हो। दुधकै कुरा मैले जोड्न खोजेँ, तपाईँले दैनिक 2000 लिटर भन्दा बेसी चाहिँ बजारमा जान्छ भनेर, त्यो तपाईँको आफ्नै उत्पादन कि छरछिमेकी
4: सबै गाउँमा
3: कसरी मिलाउनु भएको छ?
4: अब त्यो चाहिँ खास गरी किनभने हाम्रो दुईटा शाखा छ बडाल गाउँमा, अनि अनि एउटा चाहिँ एरिया भनौँ न एउटा डाँडै एरिया चाहिँ तपाईँको 20-50 घरको चाहिँ हामीले त्यहाँ 10 क्यान छाकमा दुध उत्पादन गरेको चाहिँ एकजना बराबर किसानलाई हामीले आफैले लगानी गरेको छ। उसलाई चाहिने गोठ, त्यो पशुलाई चाहिने आरा, सम्पूर्ण व्यवस्था गरेर चाहिँ ऊ दिनकै 2 क्यान दुध चाहिँ हामीलाई बुझाउँछ। बिहान 2 क्यान
3: कति हुन्छ? 2 क्यानमा
4: 2 क्यान 80 लिटर भने चाहिँ 160 लिटर दुध बिहान बेलुका गरेर उसले उत्पादन गर्छ
3: एउटा किसानले।
4: अब त्यो
3: यस्तो किसान कति हुनुहुन्छ तपाईँसँग?
4: अब त्यहाँ चाहिँ तपाईँको 150-150 किसान छन्। अब सबैलाई लगानी गर्नु पर्दैन, इमान्दार त म गर्छु भन्नेलाई। अब जस्तो सरकारले चाहिँ अब म कृषि ब्याङ्कमा आएँ, म यस्तो यस्तो गर्छु, मलाई ऋण चाहियो भनिसकेपछि उसले हेरेर ऊ गरेर चाहिँ पुर्जा राखेर दिन्छ नि त, ल तपाईँ व्यवसाय गर्नु, तपाईँलाई हामी ऋण दिन्छौँ भनेर। त्यस्तै गरी चाहिँ हामीले लगानी गरेको छ। अब हामीले किसानलाई चाहिँ धितो लेखाएन केही पनि, मुखा हिसाबमा त्यो माइन्डिनमा लेख्या भरमा उनीहरूका पैसा नि त्यहाँ महिनाको 3-4 लाख रुपियाँ दुध बिक्री गरे हुन्छ, ऋण पनि 10-20 लाख रुपियाँ हामीले भैँसी किन्न दिया हुन्छ, त्यसैबाट कटाउँदै जाने पूर्ति भइरहने जीविकोपार्जन के जीविकोपार्जन मात्रै हो।
3: तपाईँहरूसँग जोडिने किसानहरू के भन्नुहुन्छ?
4: होइन उहाँहरू अब अब अब के हुन्छ भने अब त्यहाँ हरेक डेरीहरू हुन्छ, कम्पिटिसनमा गएको डेरीहरू हुन्छ। अब त्यो अर्को डेरीले चाहिँ म कहाँ आऊ न, मलाई दुध कम भयो, दुध लिएर आउनेन भने त्यो इमान्दार छ, यो युवराजले जम्मै पूर्ति गरेर हामी कहाँ जानु पर्यो र, यहीँ दिन्छ, हामी जाँदैनौ। अब जे चाहियो नि दिया छ, दुध पनि ल्याएको छ, पैसा चाहियो नि दिया छ, बिहे वर्तमान जे चाहियो नि उसले पूर्ति गरेछ। अब सम्पूर्ण गर्नुपर्छ गाउँमा बसेपछि सम्पूर्ण त्यो ठेकेदारले जम्मै त्यो पूर्ति गरिदिनुपर्छ किसानको। हेर्नुहोस् भोलि गएर चाहिँ डुब्न नि सक्ला होइन, अब जन्मिनु नि मर्नुपर्छ। हेर्नुहोस् अब हामीले पनि कति ठाउँबाट ऋण काटेर ल्याएको छ, हेरी
3: ब्याङ्कमै ऋण छ,
4: ब्याङ्कमै करोडौँ ऋण छ, त्यसै गरी चलिया छ। अब उनीहरू नि खुसी छौँ, हामी पनि खुसी।
3: 50,000-1 लाख रुपियाँ लगानीबाट सुरु भएको व्यवसाय अहिले करोड करोड
4: अहिले 2 करोड हाम्रो आफ्नै फर्ममा लगानी चाहिँ तपाईँको त्यो 30 वटा गाई भैँसी राख्ने ठाउँ अलिक भिरालो भिरालो थियो, त्यसमा चाहिँ झनै 2 करोड जति चाहिँ हाम्रो फर्ममै लगानी गरेको छ। तपाईँको कार्पेट हालेको छ, चिसो तातो छ, त्यसमा वस्तु बाहिर
3: पशु वस्तुलाई चाहिँ मापदण्ड
4: मापदण्ड अनुसार राखेर हामीले गरेका छौँ। हाम्रो छाकमा बिहान बेलुका गरेर 4 क्यान दुध उत्पादन हुन्छ, 150-160 लिटर बिहान बेलुकाको उत्पादन हाम्रै आफ्नै छ। हामी 3 जना छोरो, अब बुढी अलिकति सन्झ छैन, म आफै बिहान 4 बजे उठेर खट्छु। त्यो पशु जति त मैले थिएको छ, दुनी बेला मात्रै छोरो आउने, त्यसलाई दाना पानी खुवाउने सबै मै हो।
3: कुराकानीमा हुनुहुन्छ काभ्रे धुलेखेलका व्यवसायी किसान हरिप्रसाद हुमागाई, उहाँसँग पशुपालन सँगसँगै अरू खेती कर्मका कुराहरू छन्, तरकारी सिजन अनुसारको उत्पादन अर्को पाटो छ, पशुपालन र यो तरकारी विभिन्न व्यवसाय जोड्नुभयो नि, जोड्नुको कारण?
4: अब यसमा चाहिँ पशुको मात्रै अब दुधको वृद्धिले चाहिँ अलिकति नहुने रहेछ हामी ग्राम खाले पहाडीय क्षेत्रको किसानहरूलाई। तरकारी पनि उत्पादन गरौँ भने एकतिर दुधबाट चाहिँ बच्चाहरू पढाउने, अनि त्यो तरकारीबाट चाहिँ जीविकोपार्जन हुने, यो दुईटा भयो भने किसानहरूलाई चाहिँ जीविकोपार्जन चाहिँ उसलाई चाहिँ हुनेरहेछ। त्यो दुई थरी भयो भने, एक थरी मात्रै भयो भने उसलाई गाह्रो पर्ने, दुधबाट चाहिँ सबै कुरो दुधबाट गर्दाखेरि चाहिँ नपुनी। अनि तरकारी भयो भने त त्यो जस्तो एउटा जाहिर खाने मान्छेले चाहिँ उबर टाइम पाए नै हुन्थ्यो नि, मलाई 2-4 घन्टा म त्यहाँ घरमा बच्चाहरू पढाउनलाई सहज हुन्थ्यो भन्ने कुरो, हरेक कुरामा सहजको लागि नि तरकारी चाहिँ एउटा उबर ट्याङ्क भनौँ न, दुधको चाहिँ दैनिक तरकारी चाहिँ ओभरट्याक गरे जस्तै त्यसले चाहिँ अलिकति हेल्प गर्ने, बच्चाहरू पढाउनदेखि उपचारसम्म। अहिले अब बिहान बेलुकाको चाहिँ रासन पानी भन्दा नि उपचार गर्न चाहिँ एकदम कठिन छ, ठुल्ठुलो रोग लगायो भने मान्छे अकालमा नि मरेका छन्, धन हुने मात्रै बाँचेका छन्, धन नहुने मृत्युको उसमा परेका छन्। अब नेपाल सरकारले चाहिँ बिमा सीमा जम्मै हटाइसक्यो, त्यो बिमा चाहिँ अलिक चाँडो चाहिँ बिमा आइदियो
3: भनेको पशु बिमा मात्र होइन, किसान नागरिकका
4: नागरिकको बिमा पनि सहज हुनुपर्छ।
3: तपाईँले म आफै हामीसँग जोडिएका किसानको चाहिँ बिमा गरेको छ पशुहरूको भनेर भन्नुभयो, यो कसरी सुरुवात गर्यो?
4: अनि यो चाहिँ के भयो भने अब किसान आफै नगर्ने, पैसा नहुने उनीहरूसँग होइन, भोलि गएर चाहिँ होला खातामा लेखिन्छ त्यो किसानको तेरो बिमा चाहिँ यसरी गरेछ 1200-1,00,000 गाई, दुईटा गाईलाई 2400 रुपियाँ पर्ला, 10 वटा गाईलाई चाहिँ कति हजार पर्ला, उसको खाता लेखे उसले तिर्ला, बिस्तारै तिर्ला, त्यो पशु मर भने त उसले त ओहो त्यो डेरीले बिमा गर्दैछ है, त्यो चाहिँ नि शुल्क भन्दा नि ठुलो चाहिँ उनीहरूले चाहिँ माने कि, तर उनीहरू पैसा चाहिँ हराई भयो होला, कटाइन्छ नि कटाउनु त, किनभने उसले चाहिँ बिमाको रात पनि पाउने 1,80,000-90% पाउँछ, यता निशुल्कै भन्दा त अलिकति धनी नै भएर गएको चाहिँ ठेगार छ भने त गर्दा नि केही फरक पर्दैन त्यो लाग्छ, उपचार चाहिँ उसले निशुल्कै गरिदिन्छ, पाडो पाडी निकाल्ने अनि सानोतिनो औषधिहरू चाहिँ अह किसानलाई लेख्ने होइन, मै पनि उहाँ जिल्ला पशु कार्यालय नगरपालिकामा गाउँ भने 1 ढोक्रो औषधि बोकेर ल्याउँछु, मलाई 150 वटा किसानहरू छन् दिनहुँ औषधि माग्छन् ल ल्या मलाई पनि हुने उनीहरूलाई नि हुने गरेर म लिएर जान्छु औषधि किनेर लिएर जाँदा नि उनीहरूलाई त्यो औषधि निशुल्क पनि हामीले बाँडे
3: एउटा व्यवसायमा लागेको किसान तपाईँ आफैले नेतृत्व गरेको फार्मले चाहिँ किसानका लागि यति काम गरेको छ नजिकमा चाहिँ पालिकाहरू जोडिएका छन् पशु कृषिका चाहिँ शाखाहरू छन् उहाँहरूले चाहिँ कस्तो सहयोग पुर्याउनु भएको छ तपाईँहरूलाई
4: उहाँहरूले चाहिँ अलिकति कृषि र पशुमा चाहिँ अलिक सुझाव चाहिँ अलिक कमै छ उहाँहरूले कमै गर्ने अब किन गर्नुभयो कम गर्नुभयो त्यो चाहिँ अब उहाँहरूको कुरो अब हामी चाहिँ अब अहिलेको चाहिँ हिसाबमा तपाईँको मोबाइलको नेटवर्कबाट चाहिँ थाहा पाउने सिस्टममा छ उहाँहरू त्यतिमा चाहिँ कन्जुस गर्नुहुन्छ जानकारी गर्नुहुन्न अब कहिले चाहिँ गएको बेला चाहिँ अनुदान खुलिया छ भन्ने थाहा पाएर चाहिँ हामी किसानहरूलाई भनिदिन्छौँ अनुदान भर्छन् अब त्यो मोबाइलमा हालिया छ भने पत्ता लगाउने हो मोबाइलमा नहालिकन हामी पत्तै लगाउँदैनौँ पाउँदैनौँ पनि
3: सूचना
4: कमी छ जानकारी कमी छ हरेक निकायमा नगरपालिकामा त केही पनि पाइँदै पाइँदैन उनीहरू हाल्दै हाल्दैनन् कृषिमा नि हाल्दैनन् पशुले चाहिँ अलिअलि हाल्छन् अनि केटाहरू चाहिँ यसो हेर्छन् हेऱ्यो भने ल अनुदान खोलेको छ है जानुहोस् तपाईँहरू अहिले पनि तपाईँको यो गोठ सुधारको लागि 70-75 हजार 4-5-6 वटा किसानहरूलाई परेको छ हाम्रो मलाई नै परो 70 हजार पोहोर मैले त्यो 2,00,000 रुपियाँ चिसियन एउटा ल्याउन नसकेर ठाउँको अभाव गरेर त्यो नेपाल सरकारलाई छोडिदिएँ ल्याउन सकिएन 2,00,000 उहाँहरूले दिए त्यो 1,000 लिटर जाने चिसियन
3: अनि
4: भण्डारण अनि अब हामीले 2,00,000 रुपियाँ हाल्नुपर्ने अब ठाउँको कमी गरेर छोडियो अब यसपालि 70 हजार चाहिँ स्वीकारियो किनभने छानु चुहिया थियो फर्मको त्यो छानु ल्याएर हाल्यौँ
3: भनेको
4: धेरथोर रात दिएछ मैले भने नि त्यहाँ हजुरले सुन्नुभयो नि नेपाल सरकारले नि दिएछ 2 रुपियाँ अनुदान पनि दिएको थियो अब अहिले धेरैजनाले भरे अहिले 1 रुपियाँ 1.5 रुपियाँ पर्यो सबै किसानले हामीले भरिदिएर सबैले पाउनुभयो यसपालि
3: भनेको दुध उत्पादनमा त सरकारले पनि किसानका लागि केही भर्थेक गरेको अवस्था छ तपाईँहरूको पहुँचमा छ कि छैन पाउनु भएको छ कि छैन
4: यो दुधको बोनस चाहिँ सबै किसानले पाएको छ सबैले 100 लिटर चाहिँ छाकमा बेच्नेले नि पाएको छ 2 लिटर छाकमा बेच्नेले नि पाएको छ
3: हो त्यो कस्तो छ प्रावधान
4: त्यो राम्रै भनौँ न अब अहिलेसम्म अब अहिले अहिले यो सालसम्म पाए आगाउँ पाउँदैन नपाउँदैन अब त्यो त आगाउँ त अब हेर्नु बाँकी नै छ
3: नयाँ बजेट
4: कार्यान्वयन अब त्यो चाहिँ अहिलेसम्म लिइसके किसानहरूले मेरो पनि आयो 30-40 हजार 1 रुपियाँले कति आउनु 1 रुपियाँले 40-50
3: भनेको लगानी गर्दाखेरि 2-3 करोडसम्मको चाहिँ लगानी तपाईँले हिसाब ऋण धन सहितका कुरा गर्नुभयो दैनिक आय
4: आम्दानी भनेको चाहिँ यस्तो अब यो खास गरी किनभने
3: तपाईँ जस्तै अरू लाग्न चाहने
4: लाग्न चाहने अब यो व्यवसाय चाहिँ कस्तो हुनु छ भने तपाईँको प्रष्ट भन्नुपर्छ किनभने आम्दानी चाहिँ लुकाउने होइन अनि खर्च पनि लुकाउने मान्छे त्यो राम्रो हुँदैन किनभने आम्दानी नि देखाउने खर्च पनि देखाउने हो भने त्यो राम्रो हुन्छ नि त अब हाम्रो आम्दानी चाहिँ कस्तो भने तपाईँको अब दुधबाट चाहिँ आफ्नै फर्मबाट चाहिँ महिनाको 3-4 लाख रुपियाँ हुन्छ अब हामी 2 जना बाउ छोरा खट्ने बुहारी खट्ने भनिसकेपछि 2,00,000 रुपियाँ त्यो पशुलाई लगानी गरेर 3,00,000 लगानी गरौँ भने त 1,00,000 रुपियाँ त आयो नि हामीलाई तलब किनभने 3 दिन 3 दिन महिनाको 30 हजार त आयो नि तलब
3: 3 जनाको हिसाबमा
4: 1,00,000 त आयो नि हो त्यस्तै गरी तपाईँको दुध बिक्री हुँदाखेरि चाहिँ हामीले 18-19 रुपियाँ 18 रुपियाँ भनौँ न 18.5-18 शुभ आरम्भमा 18 बेचिएको छ त्यो पसलमा चाहिँ दैनिक बिहान बेलुका बेच्दाखेरि चाहिँ हामीले 19 रुपियाँमा पनि बेचिएको छ कुनैमा 2 रुपियाँ प्रति लिटरमा हुन्छ होइन फाइटमा 500 आयो भने 10 रुपियाँ भयो नि लिटरको भयो होइन अनि कुनैमा 18 रुपियाँ नै बेचिएको छ होइन त्यसबाट अलिअलि आय आर्जन हुन्छ हामीलाई मेकअप गर्छ हाम्रो खटेको गाडी चलाएको छन् तेल हाल्नु पऱ्यो दुनियाँभर बिरामी हुन्छ पशुहरू आफै बिरामी हुन्छ अनि त्यो किसानलाई चाहिने सामान यदि जम्मै दिँदा नि तपाईँको चाहिँ 100 गडा 1% हामीले फाइदा गराउने उसले 1,000 को सामान लिएर जाँदाखेरि नि दस रुपियाँ, दस हजारको सामान लिएर एक सय रुपियाँ, होइन लाखको सामान लिएर जाँदाखेरि एक हजार त भयो नि, दैनिक हो त्यसरी जोडिने जान्छ हामीहरूको फाइदा, थोर थोरैमा धेरै हुने हेर्नुहोस् है। अनि त्यसरी म्यानेजमेन्ट गरेर चाहिँ सबै पारिवारिक बिहान बेलुकाको गुजारा चलिरहेको छ। यही
3: भनेको ती पालिएका पशु वस्तु चाहिँ उन्नत जातकै गाई छन् कि के छ?
4: भैँसी जम्मै मधेसी हुन्, गाई चाहिँ तपाईँको जर्सीमा क्रस भएको।
3: कसरी छ अब तिनको चाहिँ प्रतिदिन पाउने उत्पादन, के खुवाए धेरै हुन्छ, के खुवाउन सक्दा राम्रो हुन्छ, नसक्दा चाहिँ कस्तो हुन्छ, अब मौसमले के फरक पार्छ?
4: अब त्यो उत्पादन चाहिँ कस्तो हुन्छ भने कुनै गाईले चाहिँ दुई वर्षसम्म दुध दिने हुँदैन हेर्नुहोस् है।
3: ए एक बेद भइसकेपछि
4: दुई वर्षसम्म, अनि बाढी जाने छ सात महिना दुध दिने हुन्छ, त्यसले धेरै फाइदा निकाल्छ। अनि कुनै गाई चाहिँ तपाईँको बिहाको एक महिना दुई महिना छ महिनामा बाली गइहाल्छ। अब दुधको उत्पादन चाहिँ हामीले जस्तो खुराई खुवाउन सक्यो त्यस्तै उनले दिने हो, होइन हामी जस्तो
3: खान्छ। त्यसरी
4: दाना गोटी दाना खुवाइन्छ, अनि पिना खुवाइन्छ, मकैको पिठो अनिवार्य हुन्छ, अनि ढुटो
3: हरियो घाँस
4: हरियो घाँस हुन्छ, हामीहरूको मकै घाँस हुन्छ, अनि डाले घाँस हुन्छ, पिरपिरे घाँस हुन्छ, सबै हिजाज चाहिँ हरियो अनिवार्य हुन्छ। अब घरमा भ्याइएन भने खेताला लाएर नि काटेर घाँसमा चाहिँ एकदम बढी जोड दिन्छौँ हामी परालमा भन्दा। पराल चाहिँ हामी यहाँ भक्तपुर रोडे लिएर जान्छौँ। हाम्रो परालको सिजनमा झनै 50 लाखको पराल किन्छौँ हामी
3: किसानलाई,
4: किसानलाई शुद्ध किनिदिनु पर्ने हुन्छ
3: आफ्ना किसानलाई जो तपाईँले संरक्षण गरिराख्नु भएको छ तपाईँहरूसँग हुनुहुन्छ।
4: अब त्यहाँ चाहिँ ठुलो फर्म गरेका किसानहरू चाहिँ अब उहाँहरूलाई चाहिँ अब एउटी टिपले हुँदैन, 10 टिप 15 टिप पराल चाहिने हुन्छ, हामीले त्याग गर्नुपर्छ।
3: उनीहरू चाहिँ जो गर्ने बेलैमा
4: बेलैमा साझेदारी भएन भने त कामै छैन नि। उहाँहरूलाई पीडा परेको पीडा चाहिँ मलाई नै पर्यायो भनेर चाहिँ हामीले चाहिँ गर्नुपर्छ। किसानलाई धेरै माया गर्नुपर्छ किसानलाई।
3: तपाईँले छोराले चाहिँ अब तपाईँहरूसँग जोडिएका किसानहरूको बाली वस्तु पशु चौपाया बिरामी हुँदाखेरि चाहिँ सहयोग गर्ने कुरा जोड्नुभयो, उहाँलाई त्यो ज्ञान कसरी आयो अथवा के छ यो
4: छोराको? मैले किसानलाई कडा लगाए नतिरोस् न, उसकै पैसा हो कमाएको कहाँ हो त्यति ज्ञानी, उसलाई सहयोग गर्नुपर्छ। त्यो किसान आपतमा परेको छ भने उसलाई कसरी उद्धार गर्ने हो, उसले गर्ने कर्तव्य गर्ने, भोलि तिरोस् नतिरोस् त्यो सरकारको विषय हो। उसलाई उद्धार भइसकेपछि त ऊ त अटोमेटिक ज्ञानी भइहाल्छ नि।
3: त्यो त सरकारले पनि सम्बन्धित कृषिका निकायहरूले पनि किसानलाई हेर्नुपर्ने
4: छैन छैन त्यो विषयमा त अब त्यसरी त सरकारले अब अहिलेसम्म चाहिँ भनौँ भने अब सरकारलाई गाली गरिराख्दै हुन्छ है। हजुर ज्ञानी म ज्ञानी, हजुर बुद्धिजीवी म बुद्धिजीवी मात्रै भएर भने निकायको मान्छे बुद्धिजीवी हुनु पर्यो कि ज्ञानी हुनु पर्यो। त्यो किसानको पिर मर्का बुद्धि चाहिँ निकायको मान्छेले चाहिँ ओहो यो किसानलाई त साह्रै मर्का परेको छ, केही न केही चाहिँ मैले नेपाल सरकारको तलब खाएर केही न केही चाहिँ गर्नुपर्छ है भनेर उहाँहरूले भन्ने चाहिँ अब यो नेपालमा यो छैन, यो कहिले होला, अब कुन बेला जन्मेला यो नेपाललाई चाहिँ सिङ्गापुर भने चाहिँ नेपाललाई राम्रो बनाउने त्यतिकै राम्रो छ नेपाल।
3: जे होस् किसानलाई चाहिँ
4: माया चाहियो मा अब केही न केही अब अहिलेको सरकारले गर्ला कि भन्ने आशमा छौँ हामी। अब हेरौँ अब एक दिवस हेर्दै जाँदा थाहा होला होइन। तैपनि अझै पनि नेपालमा चाहिँ त्यस्तो मान्छे जन्मे छैन, जन्मिनु बाँकी नै छ।
3: तपाईँ व्यवसाय किसान हरिप्रसाद हुमागाई जस्तो तपाईँ जस्तो चाहिँ किसानहरू अरू पनि हुनुहुन्छ जिल्ला बाहिर, काभ्रेको कुरा फरक रह्यो, दुध उत्पादनकै एउटा क्षेत्र हो, चितवन त्यस्तै क्षेत्र हो, देशभर अरू यसै गरी किसानहरू लाग्नु भएको छ, उहाँहरूलाई केही तपाईँलाई भन्न लागेको अथवा केही छ कि?
4: किसानले चाहिँ दुध बेचेको ठाउँमा त्यो ठेकेदार होस्, त्यो डेरी होस्, त्यो पसल होस्, त्यसलाई धेरै माया गर्नुपर्छ किसानले चाहिँ। त्यो दुध लिने चाहिँ अथवा त्यो पसले अथवा ठेकेदार डेरी मास्टर भन्छ नि हाम्रो चाहिँ, पहिला डेरी मास्टर, पहिला बच्चा पढाउने मास्टर भन्थे, अहिले दुध भन्नेलाई मास्टर पनि भनिन्छ। उसले त्यो किसानलाई धेरै माया गर्नुपर्छ किनभने त्यो एउटा गाई मरेर चाहिँ भोलि गएर चाहिँ त्यही एउटा गाईको चाहिँ जीविकोपार्जन भएको छ, उसको बोटै सिद्धियो भने त्यो त भोकै मर्ने भयो नि, त्यसलाई फेरि अर्को गाई किनिदिने, उसले गर्छु भने फेरि अर्को किन्ने, दुइटै किनिदिने, जीविकोपार्जन चाहिँ बनाएरै छोड्नुपर्छ त्यो व्यवसाय गर्ने मान्छेले। त्यो चाहिँ हाम्रो डेरीमा चाहिँ त्यो सिस्टम छ, अरूले पनि गरून् हेरी, किनभने त्यो डेरीमा चाहिँ दुध बेचेर चाहिँ धेरै सहयोग गर्छ डेरी मास्टरले, भोलि गएर चाहिँ नतिरे नि हुन्छ भनौँ भने त्यो डेरी मास्टर नि टुङ्गिन्छ, त्यो किसान पनि भोकै हुन्छ होइन। माया चाहिँ दुईजनाले बराबर हुनुपर्छ,
3: इमान्दारी
4: त छोड्नु हुँदैन ल, इमान्दारी त पेसामा लाग्नु पर्यो, एउटा मात्रै पाल्ने होइन, पाँच सातवटा पाल्नु पर्यो। त्यो भइसकेपछि किनभने ब्याङ्कले पनि पत्याउँछ, डेरीले नि पत्याउँछ, व्यवसाय रूपमा भयो भने सबै कुरो बच्चा पढाउनलाई नि सहज हुन्छ, आफूलाई बिहान बेलुका पनि सहज हुन्छ, भोलि बिरामी भयो भने उपचार गर्न पनि सहज हुन्छ।
3: हो अब बर्खा लाग्दैछ, कतिपय अवस्थामा चाहिँ बर्खामा दुध धेरै हुने, त्यसपछि चाहिँ बजारको चाहिँ समस्या हुने, पहिला जुन समस्याहरू थिए अब चाहिँ के त्यस्तो अवस्था होला कि नहोला?
4: अब
3: छ कि छैन?
4: अब त्यो चाहिँ अब हेर्ने बाँकी नै छ, किनभने राज्यको नीति अब पोहोर चाहिँ होल्डे भयो, दुध पोखे, अब यसपालि चाहिँ अब हामीले हेर्न बाँकी नै छ। अब हेरौँ, अब बजारमा पोहोर किनभने तपाईँको त्यो एउटा रोग आइदियो नि त नि, लम्फी सम्फी दुध बिकेन, खाइदिएन, अब त्यो लम्फीले गर्दा चाहिँ हामीलाई नि लम्फी लाग्ने हो कि भन्ने चाहिँ दुध किनेर खानेहरूको चाहिँ त्यो महसुस भयो। अब अहिले चाहिँ सरकारले अलिकति दुध चाहिँ ढुक्क साथले खानुहोस्, मही खानुहोस्, चिसो नखानुहोस्, कोक नखानुहोस्, स्वास्थ्यको लागि हानिकारक छ। अब मही नै खाइदिनु भने त हाम्रो दुध बिक्री गयो नि, अथवा त खाइदिनै भएन नि, मही खाइदिए सहरमा बहिनीहरूले भने त दुध बिक्री गयो नि, दही फिटेर मही बनाउने होइन, किनभने हामीले उत्पादन गरेको चिज चाहिँ दुधबाट चाहिँ दही बन्छ, दहीबाट मही बन्छ, मही मात्रै चाहिँ बिक्री भइदियो भने नि होल्डै हुँदैन। तपाईँ हामीले सबैले मही खाइदिनु पर्यो, दुध त परै आस।
5: उहाँ हुनुहुन्थ्यो काभ्रेको धुलीखेलमा रहेको सेतीदेवी कृषि फार्मका संचालक एवं उद्यमी किसान हरिप्रसाद हुमागाई। अहिले तपाई उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। किसानलाई आवश्यक प्रविधि पुर्याउन नार्कले गरिरहेको प्रयासबारे कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
8: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो दूध उत्पादन तथा तरकारी खेतीबाट सफल उद्यमी किसान हरिप्रसाद हुमागाईको अनुभव। हालै नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले खुमलटारमा उद्यमी किसान र कृषि वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा किसान हुमागाई जस्तै उद्यमी किसान र कृषि वैज्ञानिक सहभागी हुनुहुन्थ्यो, जहाँ एक आपसमा अन्तर्क्रिया समेत भएको छ। यो कार्यक्रमको मुख्य उद्देश्यबारे मैले नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईलाई सोधेको छु।
1: यो हाम्रो यो उद्यमी किसान र कृषि वैज्ञानिक बीच अन्तर्क्रिया कार्यक्रम गर्नुको मेन उद्देश्य भनेको के छ भन्दाखेरि, उद्यमी किसान र कृषि वैज्ञानिक बीच ज्ञान सिप प्रविधि तथा अनुभवको आदान प्रदान गरी कृषि प्रधान उत्पादकत्व र आय वृद्धि गर्दै दिगो तथा व्यवसायिक कृषि विकासमा टेवा पुर्याउने हो। यस सम्बन्धमा मेन कुरो भनेको कृषकका समस्याहरूको पहिचान गर्ने र अब कृषकका समस्याहरू भनेका रोग किराका हुन सक्छन्, होइन, उत्पादनका कुराहरू हुनसक्छ, उत्पादकत्वका कुराहरू हुनसक्छ, त्यस्तै गरेर विभिन्न अब यो पशु पन्छी अब माछामा आएका समस्याहरू हुन सक्छन्, तीहरूको चाहिँ पहिचान पनि हुने भयो र ती समस्याहरूलाई कसरी अब सुझाउन सकिन्छ, तिनीहरूलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ, हाम्रा चाहिँ विभिन्न क्षेत्रका विज्ञहरूबाट चाहिँ त्यो अब समाधानका उपायहरूको बीचमा पनि चाहिँ अन्तर्क्रिया हुने भयो र अनि त्यहाँबाट चाहिँ उहाँहरूको आफ्नो एउटा पेसालाई कसरी चाहिँ अगाडि बढाउने त्यो पनि एउटा समस्याको समाधानका कुरा आउने भयो भने अर्को चाहिँ कृषक र वैज्ञानिक बीचको सम्बन्धमा पनि अलिकति सुदृढ आउने भयो, पुनः कसरी सम्बन्ध सुधार गर्ने र यस्ता कार्यक्रमहरू निरन्तर रूपमा भयो भने अब नार्कले निकालेका विभिन्न प्रविधिहरूको प्रचार प्रसार गर्न पनि सहयोग पुग्ने भयो र अर्को कुरो यो कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रमबाट अहिलेसम्म नार्कले कस्ता कस्ता प्रविधिहरूको विकास गरेको रहेछ, ती प्रविधिहरूलाई अब कसरी चाहिँ किसानसम्म पुर्याउन सकिन्छ, कसरी किसानले चाहिँ अनुसरण गर्न सक्छ भन्ने कुरामा पनि यस्ता चाहिँ कार्यक्रमले चाहिँ अब फाइदा पुर्याउँछ। हाम्रो चाहिँ मेन उद्देश्य यही नै
2: हो। तपाईँले भने जस्तै विज्ञ वैज्ञानिकहरू त अब नार्कसँगै हुनुहुन्छ, किसानहरूलाई चाहिँ कसरी समेट्नुभयो, कसरी जोड्नुभयो?
1: ए हाम्रो चाहिँ किसानलाई जोड्नको लागि कस्तो छ भन्दा नि अब देशभरिको किसानलाई जोड्नको लागि अलिकति अब समस्या नै हुँदो रहेछ। कस्तो भन्दा विज्ञलाई चाहिँ बोलाउन सजिलो, कार्यालयमा अब चिठी पठायो आयो, तर अब किसान समेट्ने क्रममा हामीले कसरी समेटियो भन्दा पहिल्यैदेखिबाट हामीसँग जोडिएका किसानहरू, किन भन्दा नेपाल कृषि अनुसन्धान परिषद या राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले अब किसानसँग हामी पुग्छौं योभन्दा अगाडि पनि, किन हाम्रो अब किसानलाई समेटेर हामीले तालिम गरिरहेका हुन्छौं, नयाँ प्रविधिहरूको हामीले त्यहाँ प्रचार प्रसार गरेका हुन्छौं, त्यो प्रचार प्रसार गर्ने माध्यम भनेको कुनै पनि प्रविधिलाई प्रदर्शन गरिएको हुन्छ, कुनै पनि बिउ चाहिँ वितरण गरिएको हुन्छ, कुनै पनि हामीले गरेका तालिममा किसानहरूलाई पहिलेदेखि बोलाइएको हुन्छ, यो समग्रमा हामीसँग जोडिएका कृषक प्लस हामीले चाहिँ नेपाल सरकारका अब गाउँपालिका अब तपाईँको भनौँ न यो कृषि विकास कार्यालयबाट पनि उहाँहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ उद्यमी किसान चाहिँ पहिचान गर्ने र अर्कोतर्फ हाम्रै चाहिँ नेपाल कृषि अनुसन्धान अन्तर्गतका विभिन्न कृषि अनुसन्धान केन्द्रहरू जस्तै अब राष्ट्रिय मकैबारी अनुसन्धान केन्द्र हुनसक्छ, राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम हुनसक्छ, यहाँबाट चाहिँ उहाँहरूले सिफारिस गरेका उद्यमी किसानहरूलाई नै हामीले चाहिँ यसमा बढी यो समेट्न खोजेको हो र त्यसमा पनि हामीले अर्को चाहिँ पाटो के रह्यो भन्दा नि अब यसमा सकेसम्म सबै क्षेत्रका कृषकहरू परुन्, जस्तै धानको पर्न सक्छ, धान गहुँ मकै गाई भैँसी पशुपन्छी माछा सबै किसान च्याउ सबै किसानलाई चाहिँ अब समेट्ने हिसाबले चाहिँ हामीसँग पहिलेदेखि चाहिँ जोडिएका किसान प्लस अब विभिन्न स्तरबाट अब सिफारिसको आधारमा चाहिँ हामीले ल्याएको
2: हो। तपाईँहरूले उद्यमी किसान भनेर जोड्नु भएको छ, यसको पनि उद्देश्य केही छ कि अथवा
1: यसो अब उद्यमी किसान भन्नुको अर्थ के छ, जो किसान अलिकति कृषिको क्षेत्रमा पशुको क्षेत्रमा व्यावसायिक रूपमा चाहिँ लागिरहनु भएको छ त्यस्तो किसानलाई हामीले बढी चाहिँ अब छनौट गर्न खोजेको हो, ताकि अब उहाँहरूबाट उहाँको चाहिँ सरी अनुभव पनि हामीले लिने भइयो र भविष्यमा कृषि भनेको के हो भन्दा नि एउटा सामान्य निर्वाहमुखी भन्दा पनि व्यावसायिकमुखी चाहिँ गराउन खोज्ने हिसाबले यस्ता किसानहरूलाई ल्याइयो भने अझ बढी चाहिँ प्रभावकारी हुन्छ कि भन्ने एउटा हिसाबले पनि हामीले उद्यमी किसान चोइस गर्यौँ।
2: हो तपाईँहरूले जो छनौट गर्नुभयो किसानहरू चाहिँ विभिन्न क्षेत्रगत हिसाबले हुनुभयो, पशुपालनको तपाईँले भन्नुभयो, खाद्यान्न बालीतर्फका चाहिँ उद्यमी किसान भनेर भन्नुभयो, च्याउ भन्नुभयो, नगदे बालीका फलफूलका त्यस्तै किसानहरू समेटेको चाहिँ तपाईँले चर्चा गर्नुभयो। खास गरी उहाँहरूबाट अन्तर्क्रिया कार्यक्रममा चाहिँ कस्ता कस्ता कुराहरू चाहिँ आए त?
1: ए उहाँहरूबाट चाहिँ आएको कुराहरूमा जस्तै अब फलफुलकोमा आउने हो भने अब फलफुलको अब यो विशेषतः धेरै चाहिँ आएको कुराहरू भने किवीको कुराहरू भयो, ड्रागन फ्रुटका कुराहरू आएर यो फलफुल तरकारीमा प्रायः जसो रोग र किराको समस्याहरू उहाँहरूलाई सबभन्दा बढी यो रोग र किराको समस्या हुँदो रहेछ एउटा। अर्को कुरो अब यो जातको छनौटका कुराहरू बढी आए। त्यसपछि यो बिउका कुराहरू आयो, अब गुणस्तरीय बिउ चाहिँ हुनुपर्ने जस्ता कुराहरू देखियो भने अन्त धान गहुँ मकैमा पनि यस्तो रोग किराका नै अब बढी र अहिले आएर विशेष चाहिँ यो पछिल्लो दिनमा चाहिँ यो हाम्रो धानमा लाग्ने यो नेट ब्लास्टका कुराहरू पनि कुन त्यहाँ अब अन्तर्क्रिया भयो भने त्यस्तै अब माछामा चाहिँ माछाका दानाका कुराहरू चाहिँ बढी अनि त्यस्तै गरेर अरू यो पशुपालनमा चाहिँ प्रायः अब रोग नै होइन रोग भयो अब त्यसको अब दुधका कुराहरू होइन यस्तै यस्तै कुराहरूमा चाहिँ प्रायः यो प्राविधिक कुराहरू नै उहाँहरूले आफूले भोगिरहेका चाहिँ अब गुणस्तरीय बिउ चाहिँ हुनुपर्ने जस्ता कुराहरू देखियो भने अन्त धान गहुँ मकैमा पनि यस्तो रोग किराका नै अब बढी र अहिले आएर विशेष चाहिँ यो पछिल्लो दिनमा चाहिँ यो हाम्रो धानमा

0: बढी आए चाहिँ
1: तपाईँले भने जस्तै धेरै जसो समस्याका चुनौतीका किसानले चाहिँ दुःख नै गर्नुपर्ने जस्ता चाहिँ कुराहरू धेरै आए भनेर भन्नुभयो. कतिपय त उद्यमी किसानहरूले राम्रो पनि गरेको सुनिन्छ, त्यसतर्फको चाहिँ चर्चा परिचर्चा अथवा त्यस्ता चाहिँ अनुभव साटा
0: एकदम भयो. त्यो चाहिँ अब उहाँहरूले उद्यमी किसानहरूले चाहिँ अब आफ्नो चाहिँ यो पेसामा भएका सफलताका कुराहरू पनि उहाँले सुनाउनु भयो. त्यो मध्येमा एउटा अब यो माछाको कुरा सुनियो सबभन्दा बढी होइन, जस्तै अब रेनबो ट्राउट माछा जुन हाम्रो गण्डकी यो ट्राउट फार्म छ त्यहाँको एउटा सुनियो भने, त्यस्तै गरेर च्याउको हाम्रो चाहिँ यो नवलप्रासीबाट आउनुभएको एउटा वृहत रूपमा व्यावसायिक रूपमा उहाँले चाहिँ च्याउ खेती गर्नुभएको रहेछ, यी कुराहरू पनि हामीले पायौँ. त्यस्तै गरेर मकैमा जुन यो राष्ट्रिय मकैबारी अनुसन्धान कार्यक्रमबाट अब सञ्चालित हुने जुन चितवनको माडीका एकजना मकैका चाहिँ एकदम व्यावसायिक किसान, उहाँले आफ्नो मकैको बिउको व्यापारका कुरादेखि लिएर होइन मकै कार्यक्रमसँग गरेका कुराहरू पनि एकदम साटासाट गर्नुभयो. र हाम्रै चाहिँ अब बोलाएको किसानहरूमा प्रायः धेरै कृषक त्यस्तै आलु किसानहरू हेर्ने भने काभ्रेबाट आउने हाम्रो चाहिँ यस्ता किसान हुनुहुन्छ कि उहाँ आलुको उहाँ आफै तन्तु प्रजनन प्रयोगशाला पनि खोल्नु भएको छ र देशभरि 700-800 टन आलु बिउ उत्पादन गरेर हो र देशभरिका चाहिँ विभिन्न क्षेत्रमा चाहिँ अब वितरण गर्नुभएको छ. त्यस्तै गरेर यो अब तरकारीको कुरा गर्ने हो भने गोलेमेडाको बिउ वृहत रूपमा उत्पादन गर्ने गोलेमेडाको बिउ अनि तपाईँको अब यो गोलेमेडाको चाहिँ कार्यक्रम गर्ने थार नगरपालिकाका किसानहरू पनि आउनुभएको थियो. उहाँहरूले पनि यो गोलेमेडाको बिउदेखि लिएर टनेलमा छ नि तपाईँको अब 50-60 टनेल एकैजनालाई उत्पादन गर्ने किसानहरू, त्यस्तै गरेर काभ्रे किसानहरू हुनुहुन्छ उहाँले वृहत रूपमा यो आलुको व्यवसाय किसान, त्यस्तै काँक्रोको गोलमेडाको किसानहरू भनेपछि हामीले बोलाएका किसानहरू एकदम व्यावसायिक रूपमा उहाँले आफ्नो पेसाहरू सञ्चालन गरेका किसानहरूले नि हामीले अब बोलाएका थियौँ र उहाँहरूले आफ्ना सफलताका कथादेखि लिएर सफलताको कथा हुनुमै केही उहाँहरूले चाहिँ भोग्नु परेका समस्याहरू पनि उहाँहरूले हामीसँग सेयर गर्नुभयो र त्यसको चाहिँ भनौँ न अब त्यो समाधानका उपायहरू हाम्रो विज्ञबाट यथासक्दो दिने काम भयो.
1: हामीसँग कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई. उहाँले भने जस्तै हामीले पनि सेती देवी कृषि फार्म धुलीखेलमा रहेको काभ्रे धुलीखेलमा रहेको जुन फार्मका चाहिँ प्रमुख हरिप्रसाद हुमागाईसँग चाहिँ कृषि विशेष कार्यक्रममै हामीले चर्चा परिचर्चा उहाँको चाहिँ पशुपालन सँगसँगै तरकारी व्यवसायको चाहिँ अहिले भइरहेको प्रगति र त्यहीँ देखिने चुनौतीहरू पनि केन्द्रित रहेर चाहिँ कुराकानी चर्चा गर्यौं जोड्यौं. यसरी चाहिँ कार्यक्रमहरू भइरहेका छन् विगतमा चाहिँ अलि धेरै यसरी किसानसँग जोडिनु पर्नेमा चाहिँ जोडिन नसकेको भनेर चाहिँ किसानहरूले पनि गुनासो गर्नुहुन्छ. तपाईँहरूलाई त्यस्तो अनुभूति छ कि छैन अथवा यो कतिको चाहिँ उहाँहरूको गुनासो जायज छ?
0: यो गुनासो चाहिँ केही हदसम्म जायज नै हो किन भन्दा जति चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट विकसित भएका प्रविधिहरू छन् ती प्रविधिहरू अब उहाँहरूको अनुसार चाहिँ कृषकसँग नपुगेकै हो, जति चाहिँ पुग्नुपर्ने थियो त्यो नपुगेको हो. र यसमा के छ भन्दा नि यो कृषि हाम्रो चाहिँ पहिलेदेखिको यो नेपालको कृषिको सिस्टम कस्तो भयो भन्दा नि कृषिको अनुसन्धान गर्ने नार्कले हो र अनुसन्धान गरेका प्रविधिहरू चाहिँ हाम्रो यो डिपार्टमेन्ट अफ एग्रिकल्चर जुन कृषि विभागबाट प्रविधिहरू चाहिँ किसानसम्म पुर्याउनु पर्ने एउटा पाटो भयो. त्यसमा हाम्रो र उहाँको समन्वयमा थोरै कमी नै हो, पहिलेदेखि आएको कुरा नै हो यो चाहिँ भनौँ न यो अब नेसनल लेभलमा नै कुरा उठेको कुरा हो. र अहिले आएर पनि नार्कमा के छ भन्दा नि अलिकति एउटा नयाँ सिस्टमबाट हामी चाहिँ गएको छौँ किन भन्दा नेपाल कृषि अनुसन्धान यो परिषदमा कृषि अनुसन्धान तथा प्रविधि प्रवर्तन कार्यक्रम भन्ने छ, यो एउटा अलग प्रोजेक्ट हो. यो प्रोजेक्ट नेपालभरि करिब यो कृषि अनुसन्धानका 22 चाहिँ अफिसहरूमा लागू भएको छ, सम्पूर्ण चाहिँ कमोडिटी कार्यक्रम, त्यसपछि कृषि अनुसन्धान निर्देशालय र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र. र हाम्रो कार्यक्रम त्यसमा के छ भन्दा नि यो कृषिको प्रविधिलाई कसरी प्रचार प्रसार गर्ने, कसरी प्रवर्धन गर्ने, कसरी कृषक सामु चाहिँ पुर्याउने भन्ने कार्यक्रम पनि हो. त्यसमा हामीले के गरिरहेका छौँ भन्दा नि एउटा तालिमको कार्यक्रम गरिरहेका छौँ हामीले विभिन्न गाउँपालिकाहरूमा नगरपालिकाहरूमा हाम्रा चाहिँ तालिमका कार्यक्रमहरू हामीले लिएर गर्छौँ. र अर्को चाहिँ कृषकहरूलाई यो भ्रमण कृषक भ्रमण गराएका छन् भनेको विभिन्न प्रविधिहरूको कहाँ कहाँ प्रदर्शन भइरहेछ, कृषि अनुसन्धान केन्द्र, निजी फार्महरू, त्यस्तै गरेर यो कृषि विभागका फार्महरूमा पनि हामीले चाहिँ भ्रमण गराउने किसानहरूलाई त्यहाँ गएर यो प्रविधि छ भनेर देखाउने, त्यहाँ अब क्लासहरू लिने सबै काम पनि भएको छ भने. अर्को कुरो हामीले चाहिँ नाकले निकालेका प्रविधिहरू जस्तै अब यो विभिन्न धान गहुँ मकैका बिउहरू वितरण गर्ने नयाँ जातका जसलाई ऊ भन्छ त्यो मिनी किटहरू वितरण चाहिँ गरेर किसानहरूलाई के भयो भन्दा अब नाकले यो जात निकालेको रहेछ, यो जात तपाईँलाई राम्रो लाग्छ कि लाग्दैन, लगाइसकेपछि

0: लायो भने यही जापले अनुसरण गर्नु पर्यो भनेर यो पनि हामीले यस्ता कार्यक्रमहरू पनि हामीले अब गरिरहेछौँ भनेपछि कसरी भन्दा हाम्रो चाहिँ अहिले यो कार्यक्रम कस्तो छ भन्दा नि अनुसन्धान मात्र नभएर अब हामीहरू प्रचार प्रसारमा पनि हाम्रो पनि रोल हुनसक्छ है हामीले पनि गर्नुपर्छ भनेर हामी चाहिँ लागेछौँ।
1: यसरी कामहरू भइरहँदाखेरि किसानहरूका गुनासा आफ्नो पक्षमा छन्। खास गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र आफैको कुरा गर्ने हो भने समस्याहरू के छन्, चुनौतीहरू के छन् र राम्रा पक्ष पनि छन् भने
0: यस्तो छ। अब यो राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र भनेको लगभग 1995 सन् त्यसदेखिबाट यो राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र चाहिँ काम गरि नै रहेको छ। र यसको चाहिँ मेन उद्देश्य भनेको कस्तो भन्दा नि अहिले आएर राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले हाम्रो नेपालभरि हामीसँग 112-12 आउटिङ साइटहरू छ, बाह्य अनुसन्धान स्थलहरू, त्यो बाह्य अनुसन्धान स्थलको अनुगमन गर्ने, समन्वय गर्ने र हामीले के छ भन्दा प्रविधि प्रचार प्रसारमा चाहिँ हाम्रो पनि आफ्नो हिसाबको चाहिँ अरूसँग यो समन्वय गरेर प्रविधि प्रचार प्रसारमा यसले चाहिँ सहयोग गर्ने काम हो। र अहिले फेरि म्यान्डेट के छ भन्दा नि आफ्नो प्रविधिहरू राष्ट्रिय धान बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ, मकै बाहिरले आफै नै प्रचार प्रसार गर्न सक्छ भने सबैलाई प्रचार प्रसार गर्ने चाहिँ म्यान्डेट छ। र अर्को हाम्रो चाहिँ अर्को चाहिँ मेन उद्देश्य पनि यो कस्तो भन्दा राष्ट्रिय स्तरका गोष्ठीहरू हामीले सञ्चालन गर्ने, जस्तै राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठक राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले आयोजना गर्छ र देशभरिको तपाईँको गाउँ लेभलबाट आएका प्रदेश लेभलबाट आएका समस्याहरू यहाँ सम्पूर्ण समस्याहरूको बारेमा छलफल हुन्छ र राष्ट्रिय स्तरमा अब नयाँ अनुसन्धान के गर्नुपर्छ भनेर त्यो गोष्ठी चाहिँ हामीले चाहिँ गर्छौँ र त्यहाँबाट चाहिँ अब केमा अनुसन्धान गर्ने त नाकेले भन्ने कुरो हामीले यो सिफारिस गर्ने काम गर्छौँ। राष्ट्रिय स्तरका कार्यक्रमहरू भए, तालिमहरू भए, अनुगमनहरू भए, हाम्रो चाहिँ जुन प्रचार प्रसारका कामहरू छ यो चाहिँ गरि नै रहेछ। र अहिले आएर पछिल्लो तपाईँले भन्नुभयो यहाँ समस्या के छ भन्दा एउटा मेन समस्या भनेको मेन पावरको वैज्ञानिकहरू कोही पनि हुनुहुन्न, अहिले सोरुवा हुनु भएको छ, जनशक्तिको एकदम कमी र अर्को मेन कमी भनेको यसको प्रोपर म्यान्डेट पनि छैन। अहिले आएर कार्यक्षेत्र के हो त अहिले हेर्ने भन्दा भन्दै पहिला कस्तो कस्तो भन्दा म्यान्डेट तालिमको म्यान्डेट थियो योभन्दा अगाडि, होइन तालिम चाहिँ राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले गर्छ, आवासीय तालिमहरू गर्छ, अहिले आएर यसलाई तालिमको म्यान्डेट छैन, यो कार्यक्रम छैन भनेपछि अब समस्याहरू पनि के थियो, जनशक्तिका कुरा, म्यान्डेटका कुरा, कार्यक्षेत्रका कुरा, होइन यिनै हुन् समस्या
1: भनेको। अरू निकायमा जे जस्ता समस्याहरू देखिन्छन् ती समस्या त छँदैछन्, थप चाहिँ तपाईँको चाहिँ क्लियर म्यान्डेट चाहिँ एउटा चाहिँ अभाव छ भनेर भन्नुभयो, भनेपछि अझै वृहत बनाएर अझै म्यान्डेट अनुसार चाहिँ अगाडि बढ्ने उद्देश्य चाहिँ छ।
0: त्यो चाहिँ एकदम यसलाई अब क्लियर म्यान्डेट नागरिक बनाउनु पर्यो, होइन उद्देश्यहरू अब राख्नु पर्यो र हामीले चाहिँ अब नारबाट कार्यक्षेत्र आएपछि नयाँ जनशक्ति आएपछि अब विशेष त के हो भन्दा राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रको विशेष त के हो भन्दा देशभरिका बाह्य अनुसन्धान स्थललाई एकदम सबलीकरण गर्ने, त्यसलाई स्ट्रङ बनाउने र तपाईँको अब हामीले चाहिँ जुन नारबाट निस्केका विभिन्न प्रविधिहरू हुन्छन्, विभिन्न तपाईँको अब अनुसन्धानका चाहिँ प्रतिफल हुन्छन्, तिनलाई सकेसम्म बढी रूपमा कसरी चाहिँ कृषक समक्ष पुर्याएर उहाँहरूको उत्पादन उत्पादकको चाहिँ बढाएर खाद्य सुरक्षामा टेवा दिने काम त हाम्रो उद्देश्य नै हो, त्यसमा हामी लाग्छौँ।
1: अब भनेपछि किसान संघको अन्तर्क्रियामा कुराहरू आए भनेर भन्नुभयो, किसानहरूले सके 6 महिनामा एकपटक, नसके पनि वर्षको एकपटक यस्ता तालिमहरू गोष्ठीहरू भउन् गरून् हुनुपर्छ भन्ने जस्तो चाहिँ चाहना पनि राखेको पाइयो, यसतर्फ केही छ तपाईँ?
0: यसमा यसमा चाहिँ मेरो एकदम यो सकारात्मक छ यसमा चाहिँ यो टिप्पणी, किनभने हामीले अब यो एकचोटि मात्र नभएर अब वर्षमा 2 पटक यस्ता गर्न सकियो भने यसबाट चाहिँ बढी लाभ दिन सकिन्छ। त्यसको लागि अलिकति कन्सर्न्ट अब रिसोर्सको पनि कन्सर्न्ट छ, होइन हामीले अब रिसोर्स अनुसार नै काम गर्ने हो। र मेरो अर्को सुझाव चाहिँ के छ भन्दा नि यसमा हामीले पनि गर्छौँ अझ यस्ता कार्यक्रमहरू प्रदेशमा, जस्तै कृषि अनुसन्धान निर्देशालयले यस्ता कृषि कृषक वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम राख्ने र आफ्नो प्रदेशभरिका किसानलाई बोलाउने,
1: अर्को आवश्यकता पर्दो रहेछ।
0: जस्तै तपाईँको अर्को प्रदेशले आफ्ना प्रदेशभरिका किसानहरूलाई बोलाइयो भने धेरैभन्दा धेरै बढी किसानहरू समेट्न सकिन्छ। तर केन्द्रीय स्तरमा गर्दा के हुन्छ भन्दा देशभरि छ पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्मका भुनैयोग्य किसानहरू समेट्न गाह्रो हुन्छ।
1: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र नार्कका चाहिँ प्रमुख डाक्टर प्रकाश भट्टराई। विशेष गरी राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले हालै गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया, किसानबाट आएका कुरा र अब समेट्न सक्ने प्रयासबारे केन्द्रित रहेर यो कृषि विशेष कार्यक्रममा हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले प्रादेशिक सरकारले चाहिँ गर्नुपर्ने एउटा क्षेत्रलाई चाहिँ जोड्नुभयो, खास गरी तपाईँहरूले गरेका काम र किसानले पाउनुपर्ने कामको एउटा समन्वयको तह हेर्ने हो भने पालिकाहरू छन् 753 पालिकाले गर्नुपर्ने त्यो एउटा सहजीकरणको पाटो पनि छ। तपाईँले पालिकाहरूतर्फ हेरेर के भन्न सकिन्छ अथवा गर्नुपर्ने के छ?
0: यस्तो छ, अब पालिकाहरूसँग त हामी जोडिनै पर्छ होइन। अब अहिले आएकासँग यो स्थानीय सरकार भयो, प्रदेश सरकार भयो, यो केन्द्रीय सरकारबाट अब जाने हो भने हामीले गर्ने चाहिँ कार्यक्रमहरू आएर अहिलेकैसँग नेपाल कृषि अनुसन्धान परिषदमा एउटा के चाहिँ हामीले चाहिँ एउटा ऊ गरेका छौँ भन्दा प्रत्येक कार्यालयले कम्तीमा पनि 10 गाउँपालिकासँग चाहिँ जोडिनुपर्छ, 10 गाउँपालिकामा कार्यक्रम लानुपर्छ भन्दा हाम्रा माथि भने निर्देशनै छ होइन। र हामीले के गरिरहेका छौँ अहिले पनि जति हामीले कार्यक्रम गरेका छौँ अहिले यो आउटिजले हामीले पालिकामै गरेका छौँ। जस्तै तालिम गर्दा हामीले यो तपाईँको पनौती गाउँपालिकामा गऱ्यौँ, बनेपामा गऱ्यौँ, धुलीखेलमा गऱ्यौँ, गल्छी गाउँपालिकामा गरेका छौँ। हामी त करिबरी भन्ने हो भने वर्षमा 1500 गाउँपालिकासँग हामी जोडिरहेछौँ। अब कुरो के छ भन्दा यहाँमा जोडिएर भएन, प्रदेश त हाम्रोमा के छ भन्दा कृषि अनुसन्धान निर्देशालय भन्ने प्रदेशको एउटा अनुसन्धान केन्द्र छ, त्यहाँबाट यस्ता कार्यक्रमहरू छ नि उसले पनि पालिकासँग जोडिने, यस्ता कृषक वैज्ञानिक अन्तर्क्रिया उहाँहरूले राख्ने र आफ्ना प्रदेशभरिका चाहिँ किसानहरूलाई समेटेर चाहिँ राखियो भने बढी हुन्छ, इफेक्टिभ हुन्छ के हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराई। अन्तर्क्रिया कार्यक्रममा किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे साझा समस्या राखेका थिए। साथै किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको गुनासो पनि छ। गुनासोपछि नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठ,
2: हाम्रो वैज्ञानिक र हाम्रो उद्यमी किसानहरूको बीचको जुन अन्तर्क्रिया छ यसको मुख्य उद्देश्य चाहिँ हामीले के अहिलेसम्म विकास गर्यौं भन्ने कुराको पनि जानकारी दिनु हो, र अर्को कुरा महत्वपूर्ण कुरा उद्यमी किसानहरूको आवश्यकता के हो त्यस सम्बन्धी अब हामीले गर्नुपर्ने आगामी दिशामा गर्नुपर्ने अनुसन्धान के विषयमा हामीले गर्नुपर्छ त भन्ने कुरा एक आपसमा जान्नु, एक आपसमा बढी कुरामा छलफलमा गएर खास आवश्यकता के हो। हामीले गर्ने अनुसन्धान भनेकै उद्यमी, अब पहिला त हामी निर्वाहमुखी कृषिमा अप्नाउँथ्यौं, अहिले हामीहरूको व्यावसायिक रूपबाट जुन कृषक यहाँहरूले गरिरहनु भएको छ उद्यमीहरूको लागि नै हाम्रो मेजर टार्गेट हो। उद्यमी भन्न साथै हामीले के बुझ्नु पर्यो त भन्दाखेरि तपाईँले आफ्नो ठूलो लगानी गर्नुभएको छ कृषिमा र यसमा ठूलो जोखिम पनि छ। कृषि अरू पेसा भन्दा यो कृषि गर्ने उद्यम चाहिँ धेरै जोखिमयुक्त छ। एउटा अघि सुनिहाल्नुभयो हामीहरूको जलवायु परिवर्तनको, कहिले बढी पानी पर्छ, कहिले हाम्रो खडेरी पर्छ, कहिले बढी अतिवृष्टि हुन्छ, त्यसको जोखिम छ। अनि त्यस्तै अघि मुख्य यहाँ छलफलको विषय जोखिमको विषय रोग किराको यहाँ देख्यो, त्यसको पनि ठूलो जोखिम छ। अर्को ठूलो जोखिम बजारको छ, बजारमा हामीहरू साना उद्यमीहरूले कसरी हामीहरूको यो व्यवसायलाई फाइदाजनक रूपबाट अगाडि बढ्ने भन्ने कुरा यो जोखिम छ। र अर्को कुरा नयाँ प्रविधि, किन भन्दाखेरि परम्परागत रूपबाट त भइआएको थियो, व्यावसायिक रूपबाट गर्नको लागि नयाँ प्रविधिमा यहाँहरू उत्सुक भएर नै यो यस्तो किसिमको अन्तर्क्रिया हामीहरूले अब पनि हामीहरूको निरन्तर वर्षको 2 हामीले गर्ने जुन यहाँहरूको डिमान्ड छ त्यसलाई हामीहरूले अब आगामीमा हामीले प्रयास गर्नेछौँ। नेपालमा कृषि अनुसन्धानको धेरै वर्ष अगाडि हामी शुरू गर्यौं र यस 2048 नेपाल कृषि अनुसन्धान परिषद एन स्थापना भएपछि मुख्यतया यो संस्थाको काम चाहिँ कृषि अनुसन्धानमा विशेष गर्ने र विशेष गरेर तपाईँ जस्तै उद्यमीहरूको के समस्या छ त्यो समस्यालाई समाधान गर्नको लागि अध्ययन गर्ने, अनुसन्धान गर्ने र साथसाथै नेपाल सरकारलाई उपयुक्त नीति को लागि पनि सुझाव दिने कतिपय नीतिगत कुराहरू पनि उठेको थियो र एकदमै महत्वपूर्ण नीतिगत कुराहरूमा पनि हामीसँग अलिअलि एउटा नीति कृषि नीति अनुसन्धानको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र छ, ती नीतिहरूमा पनि हामीहरूले काम गरेर नेपाल सरकारलाई जुन मुख्य नीतिगत ब्यारियरहरू छ त्यसलाई चाहिँ हामीहरूले एड्रेस गर्छौँ। मुख्यतया हामीहरूले 4-5 महत्वपूर्ण कुरामा हामीहरूले काम गरिरहेका छौँ। एउटा महत्वपूर्ण कुरा चाहिँ हामीले खाद्य सुरक्षा, अहिले हामीहरूले पहिला हामीहरू सबै खाद्यान्नमा हामी आत्मनिर्भर थियौँ, आत्मनिर्भर बन्नुपर्छ हामी हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हिसाबबाट हामीले मुख्य बालीहरू धान, गहुँ, मकै, आलु यी बालीहरूमा हामी अनुसन्धान गरिरहेका छौँ। यसको उत्पादकत्व अभिवृद्धि गरेर हामी यी बालीहरूमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराहरूमा हामी अगाडि बढ़िरहेका छौं। अर्को चाहिँ हामीहरूले कतिपय हामीहरूले आयात गरिरहेका छौं, यो जुन आयातलाई प्रतिस्थापन गर्नलाई के गर्न सकिन्छ? स्थानीय रूपबाट नै अब जस्तै फलफूलको कुरा, अहिले विशेष गरेर हामीहरूको अण्डा मासुमा अलमोस्ट हामीहरूको आत्मनिर्भर जस्तै हामी बनिसकेका छौँ भने अब फलफूल तरकारी यिनीहरूमा पनि हामीहरू आयातलाई हामीले प्रतिस्थापन गर्ने हो, त्यसमा हामी काम गरिरहेका छौँ। र अर्को अहिले टाढो समस्या चाहिँ यो जलवायु परिवर्तनबाट हाम्रो कृषिलाई असर परेको छ। जलवायु परिवर्तनले गर्दाखेरि सबै सेक्टरमा यसपालि अब आउने हाम्रो मनसुन हामीहरूको एकदमै ड्राई सुक्खा हुने छ भनेर हामीले छ, त्यसको लागि तयारी हामीहरू कुन कुन प्रविधि उपयुक्त प्रविधि हुन्छ त यो हामीहरूको सुक्खामा झेल्न सक्ने, नेपालमा विशेष गरेर यो धान खेतीमा सुक्खामा झेल्न सक्ने के प्रविधि हुन्छ त्यसमा हामीहरू काम गरिरहेका छौँ। र एउटा महत्वपूर्ण कुरा अघि पनि हाम्रो कतिपय उद्यमीज्यूहरूले महसुस गर्नुभएको के हो भन्दाखेरि अनुसन्धानबाट विकास भएको प्रविधिहरू कृषक स्तरसम्म पुगेन, यो कुरा चाहिँ हामी पनि महसुस गरेका छौँ। किन त भन्दाखेरि एउटा समस्या के भयो त भन्दाखेरि जब नेपालको संविधान बन्यो त्यसमा मुख्य जिम्मा चाहिँ हामीहरूको स्थानीय निकाय र प्रदेश सरकारलाई दियो, तर प्रदेश सरकार र स्थानीय निकाय त्यही अनुसारले सक्षम प्राविधिक रूपमा प्राविधिक नै छैन, अघि कुरा उठ्यो हामी अनुदान मात्र बाँध्नेमा हामीहरूको केन्द्रित छ भन्ने कुरा, त्यहाँ प्राविधिक नपुगेकै हो, यो कुरा हामीले राष्ट्रिय स्तरमा पनि उठिरहेको छ। किन भन्दाखेरि हामीले विकास गरेको कतिपय प्रविधिहरू उत्तम भए हुँदा हुँदै पनि पुग्न सकेन भन्ने कुराहरू हामीले महसुस गरेर अब हामीले विभिन्न माध्यमबाट अब यसलाई चाहिँ पुर्याउनको लागि विशेष गरेर हामीहरूको जम्मा 63 अफिस छ, 63 कार्यालय छ, उसका बाह्य अनुसन्धान भन्नाले किसानहरूसँग मिलेर हामीहरूले किसानहरूकै थलोमा हामीले अनुसन्धान गर्छौँ, हामीले विकास गरेको प्रविधिहरू प्रवर्धन गर्ने काम गर्छौँ। त्यसकारण हामीले आगामी आर्थिक वर्षमा हामीले हरेक कार्यालयले कम्तीमा पनि 10 पालिकाको सँगको समन्वयमा त्यस एग्रो इकोलोजिकल त्यस हावापानी माटो उपयुक्तको लागि उपयुक्त प्रविधिहरूको प्रवर्धन गर्नको लागि चाहिँ स्थानीय निकायहरूसँगको समन्वयमा हामीले कार्यक्रम सञ्चालन गर्छौँ। केन्द्र यस अनुसन्धान परिषदले मुख्यतया अहिले हामीहरूले गरिरहेको काम भनेको नयाँ नयाँ जातहरूको विकास, प्रविधिहरूको विकास, अनि त्यस्तै कतिपय हामीहरूले स्रोत बिउहरू पनि उत्पादन गर्छौँ। विभिन्न हामीले उन्नत प्रविधिहरूको हामीले रेसिडेन्सियल ट्रेनिङ जुन हामीहरूले गरिआएका थियौँ अब त्यो यसपालि चाहिँ गर्न सकिँदैन, तर हामीले कसरी सकिन्छ हामीसँग भएका प्रविधिहरूलाई कसरी तपाईँहरू मार्फत पुर्याउने त्यो काम चाहिँ हामी अगाडि बढाउँछौँ। र अर्को कुरा हामीले गरिरहेको चाहिँ यो हामीसँग भएका प्रविधिहरू सानो लेभलमा भए पनि विभिन्न माध्यमहरू थ्रु हामीहरूले किसानतर्फ पुर्याउनको लागि हामीसँग भएका फेसबुक पेज भयो, अघि भयो विकली हाम्रो बुलेटिन भयो, अनि त्यस्तै किसान कल सेन्टर मार्फत हामीले गरिरहेका छौँ। अब यसमा यो कुरा चाहिँ यहाँहरूले पनि अन्य अरू किसानहरूलाई यो नाकले गरिरहेको प्रविधिहरूको बारेमा चाहिँ जानकारी गराइदिनु भयो भने बढी से बढी किसान चाहिँ यो हामीहरूको यो इन्फर्मेसन सिस्टममा आबद्ध हुन सक्यो भने हाम्रो प्रविधिहरू किसान लेभलसम्म पुग्न सक्छ भन्ने कुराहरू हामीले अपेक्षा गरेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तीन समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
2: सजिलो हुनेछन्,
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-0-12-35-888।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। प्रतिनिधि सभा बैठक बिहान 11 बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मागलेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै बैठकमा विभिन्न अध्यादेशहरू स्वीकृतिका लागि पेश हुनेछन्। सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपालीलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव सम्बन्धित मन्त्रीले प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। यी अध्यादेशहरू आज बस्ने राष्ट्रिय सभामा पनि स्वीकृतिका लागि प्रस्तुत हुँदैछन्। राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजेलाई बोलाइएको छ। बैठकमा आज गृहमन्त्री सुदन गुरूङसँग मौखिक प्रश्नोत्तरको पनि कार्यसूची छ। थारू आयोगको वार्षिक प्रतिवेदन पनि पेश हुने संसद सचिवालयले जनाएको छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आज शुरू हुँदैछ। धुम्बाराईमा बिहान 11:30 बजे बैठक शुरू गर्ने कार्यक्रम छ। तर बैठकबारे पार्टीभित्र विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्गेनले विधान विपरीत अनधिकृत व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ। बैठकमा गत फागुन 21 गते सम्पन्न निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका 65 जनालाई सहभागी गराउन लागिएको छ। निर्वाचनमा भाग लिएका 163 मध्ये 120 जना केन्द्रीय समितिमै छन्। बाँकी 43 जनालाई पनि आमन्त्रण गरिएको र यो विगतको अभ्यास अनुसार नै भएको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार यसबारे अनावश्यक भ्रम सिर्जना गर्न र तिललाई पहाड़ बनाउने काम भइरहेको छ। महामन्त्री धवल शमशेर राणाले राप्रपा छोडेपछिको अवस्थामा पनि अध्यक्ष लिङ्गेनको कार्यशैलीप्रति एकपक्ष असन्तुष्ट छ। हिजो बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती साई, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्ष त्रय कमल थापा, डा प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर जबराले केन्द्रीय सदस्य बाहेक अरूलाई बैठकमा राख्न नहुने अडान राखेका थिए। उनीहरूले आजको बैठक बहिष्कारसम्मको तयारी गरेका छन्। महामन्त्री साईले आफूहरूको माग सम्बोधनबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको र बैठकमा जाने नजानेबारे छलफलमै रहेको बताउनुभयो। यो केन्द्रीय समितिले पार्टीलाई महाधिवेशनको प्रक्रियामा लग्नेछ। हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो।
1: सरकारले राष्ट्रिय परिचय पत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा शुरू गरेको हो। विभागको राष्ट्रिय परिचय पत्र सम्बन्धी वेबसाइट मार्फत व्यक्तिको फोटो र अनलाइन भेरिफिकेशन क्यूआर कोड सहितको परिचय पत्र कार्ड डाउनलोड गर्न सकिनेछ। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत मुद्दा नम्बर 2 विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्यूआर कोड सहितको राष्ट्रिय परिचय पत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने उल्लेख थियो। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नागरिकले नाम नेपाली वा अंग्रेजी, जन्ममिति र नागरिकता जारी मिति पेश गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ। कुनै पनि सार्वजनिक निकाय वा संस्थाले हाल विभागको प्रणालीबाट प्रिन्ट गरिएको फोटोसहितको राष्ट्रिय परिचय पत्र नम्बरको निश्चय हेरी सेवा प्रवाह गर्ने गरेकामा अब उपरान्त सो कार्डमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले देखाउने निश्चयमा रहेका विवरण रुजु गरी सेवा प्रवाह गर्न विभागले अनुरोध गरेको छ।
2: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क बेसी शहर चामे सड़क खण्ड अवरूद्ध बनेको छ। हिजो साँझदेखि परेको वर्षाले यस सड़क खण्ड अन्तर्गत लमजुङको बेसनी शहर नगरपालिका 6 खरखरे भीरमा आज बिहान गएको पहिरोले सड़क अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले सड़कमाथिबाट ढुंगा माटो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेसी शहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौ सवारी साधन अलपत्र परेका छन्। बेसी शहर घले गाउँ सड़क समेत पहिरोले अवरूद्ध बनेको छ। यस खण्ड अन्तर्गत बेसी शहर 6 पुमा भीरमा पहिरोले सड़क अवरूद्ध बनेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो।
1: आज द्वन्द्वमा हुने यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ। 19 जुन 2015 संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्षको जून 19 द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो। त्यसपछि द्वन्द्वमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक चेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो। द्वन्द्वका क्रममा यौन हिंसाबाट पीड़ित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनका लागि साहसपूर्ण आफ्नो जीवन समर्पण गर्नेलाई श्रद्धांजलि अर्पण गर्न यो दिवस मनाउने गरिन्छ। यस वर्ष दिवसमा युद्ध द्वन्द्व तथा अस्थिरताका समयमा बालबालिकामाथि हुने जघन्य यौन हिंसा विरूद्ध एकजुट हुन आह्वान गरिएको छ। निर्दोष बालबालिकाको सुरक्षित सम्मानजनक र उज्जवल भविष्य सुनिश्चित गर्न परिवार समुदाय र राज्य सबैको साझा जिम्मेवारी रहेकामा जोड़ दिइएको छ। नेपालमा सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसाका गम्भीर घटनाहरू भएका छन्। शान्ति निर्माण प्रक्रिया शुरू भएको 20 वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका यस्ता गम्भीर घटनाका पीड़ितले न्याय पाएका छैनन्। द्वन्द्व पीड़ित तथा प्रभावित महिलाको आत्मसम्मान सहितको सत्य न्याय र परिपूरणका लागि आवाज उठ्दै आएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको परपर्दमा
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा गर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। ललितपुरको जावला खेलमा रातो मच्छिन्द्रनाथको दर्शन गर्नेको भीड़ लागेको छ। यस वर्षको जात्रा समापन हुन एक दिन बाँकी रहँदा स्थानीयका साथै उपत्यका विभिन्न स्थानबाट आउनेको भीड़ लागेको गुठी संस्थान ललितपुरले जनाएको छ। भोटो देखाउने जात्रा भएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा समापन हुन्छ। भोलि भोटो देखाइँदैछ। करिब 1600 वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोलि राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ। ललितपुर महानगरपालिका 4 का वडाध्यक्ष सन्तोष खड्काले जावला खेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार प्रत्येक वर्ष झैं यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 हात अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्दारा, लगनखेल, कुमारी पार्टी हुँदै जावला खेलसम्म परिक्रमा गराइएको थियो। भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजा सहित जावला खेलबाट बुङमत स्थित मच्छिन्द्र बहालमा लगेर विराजमान गराइने परम्परा छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्यको सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ। यस सम्झौतापछि इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोल्नु भएको छ। गत फेब्रुअरीमा अमेरिकी इजरायली आक्रमणमा आफ्ना पिता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि सत्ता सम्हालेका मुस्तफाले राष्ट्रपति डोनाल्ड ट्रम्पले हताश भएर यो सम्झौता गरेको दावी गर्नुभयो। उहाँले आफ्नो फरक मत भए पनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसूद पेजेस्कियानको आश्वासनपछि मात्रै सम्झौता अघि बढ़न दिएको स्पष्ट पार्नुभएको छ। यद्यपि अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेण्डा स्वीकार गर्नु नहुने उहाँको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्ला र इजरायल बीचको मोर्चासहित सबै क्षेत्रमा पूर्ण युद्ध विराम हुने अपेक्षा व्यक्त गर्नुभएको छ। यो सम्झौतामा 14 मुख्य मुद्दाहरू रहेका छन्, जसमा रणनीतिक रूपमा महत्वपूर्ण हर्मुजको जलसन्धि पुनः खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि 300 अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भए पनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विजरल्याण्ड जाने तयारीमा हुनुहुन्छ।
2: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिकोले लगातार दोस्रो जीत निकालेको छ। आज बिहान स्टाडियो गुआडालाजारामा सम्पन्न खेलमा समूह एको मेक्सिकोले दक्षिण कोरिया विरूद्ध 1-0 गोलको जित निकालेको हो। मेक्सिको जितमा लुइस रामोले 50 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका विरूद्ध जित हासिल गरेको थियो। यस्तै अर्को सहआयोजक क्यानाडाले 9 खेलाड़ीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ। भानकुभरको बेसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानाडाले कतारमाथि 6-0 फराकिलो जित दर्ता गरेको हो। क्यानाडाको यस एकपक्षीय जितमा जेनाथन डेभिलले ह्याट्रिक गरे। यस्तै सायल लरिन र नाथन सबिलाले एक एक गोल गरे भने कतारका मोहम्मद मनाईले एउटा आत्मघाती गोल गरे। होमन अहमद र असीम मादिबो रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार दोस्रो हाफको शुरूदेखि नै 9 खेलाड़ीमा सीमित बनेको थियो। गैराती नै भएको खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्ज गोविनामाथि 4-1 गोलको फराकिलो जित निकाल्दा चेक रिपब्लिक र दक्षिण अफ्रिका 1-1 गोलको बराबरीमा रोकिएका छन्।
1: अब मौसम। आज देशका हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय तथा पूर्वी वायुको आंशिक प्रभावले पहाड़ी तथा हिमाली भेगमा केही स्थान तथा भेगका केही स्थान तथा वर्षा केही स्थानमा वर्षा तथा हिमपात गराउने महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। कतिपय हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पेश हुने। राष्ट्रिय सभामा गृहमन्त्रीसँग प्रश्नोत्तर।
1: विवादका बीच राप्रपाको केन्द्रीय समिति बैठक शुरू हुँदै विधान विपरीत अनधिकृत व्यक्तिलाई बोलाइएको भन्दै एउटा समूहको विरोध।
2: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क खण्ड अवरूद्ध, दर्जनौ सवारी साधन अलपत्र।
1: सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकाले खोल्यो इरानमाथिको सामुद्रिक नाकाबन्दी। ट्रम्प हतासमा आएर सम्झौता गरेको इरानी सर्वोच्च नेताको प्रतिक्रिया।
2: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको लगातार दोस्रो जीत, क्यानाडाले कतारमाथि गर्यो गोल वर्षा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के सारा हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
8: Hey, hey, hey! Saman Puruni and ILA, or Saman Puruni, sir.
9: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
8: नमस्कार।
9: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाई, यो चाहिँ मेन।
9: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
10: थाहा छ, त्यसैले त यही लिन आएको।
11: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
10: त्यही भएर गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बल।
11: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
10: सुरक्षा घरको
8: साथ जीवनभर।

अनि सुन न, म तिमीलाई धेरै माया गर्छु क्या, माया नगरे भोलि भेट्न त सक्छ होला नि।

0: Extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780.

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ लैंगिक हिंसा अन्त्य गरौ।
1: सानु कति मोबाइल हेरेको, खाना खाने बेला भइसक्यो, आँखा पनि राता भइसकेछन्, उठ त बुर बाहिर गएर खेल। के तपाईँको घर परिवारमा पनि यस्तो भइरहेको छ? कतै डिजिटल संसारको लतले हाम्रा बाल बालिकाको सुनौलो भविष्य खोसेको त छैन? मोबाइलको अत्याधिक प्रयोगले केटाकेटीको आँखा कमजोर हुने, निन्द्रा नलाग्ने, मानसिक तनाव बढ्ने मात्र होइन, उनीहरूको शारीरिक सामाजिक विकास समेत रोक्न सक्छ। त्यसैले आफ्ना बाल बालिकालाई मोबाइल होइन मैदानमा पठाऊ। कुस्मा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुस्मा पर्वत।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: अनुरोधक अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य एवं जलजला गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: अब रारा चाउ चाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ।
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: व्यवहार बदलौं, कार्यस्थलमा हुने हिंसाको अन्त्य गरौं।
1: सामाजिक जनहितका लागि सामुदायिक रेडियो दिदीबहिनीको सहकारीमा

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: extreme energy drink.
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही असार 6 गते शनिबार
3: पाडुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका

0: तथा जसको सुकै हात जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
1: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ।
2: डाक्टर आउने मिति यही असार 6 गते शनिबार।
3: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
0: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
1: सम्पर्क फोन नम्बर 0674 2027
0: 2027।
1: सम्पर्क मोबाइल नम्बर 9857225597
0: 9851918। रेडियो दिदी बहिनी 95.2 मेगा।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज।
3: विशेषताहरू
2: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
2: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: 35 दिनमै कक्षा 12 को नतिजा प्रकाशित। करिब 70% विद्यार्थी पास। 1,471 विद्यार्थी नन ग्रेड।
1: प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षीहरूको विरोध अवरोध। संवैधानिक निकायका पदाधिकारीलाई दबावमा राखेर जंगली राज चलाएको आरोप।
0: विवादका बीच राप्रपाको केन्द्रीय समिति बैठक शुरू हुँदै रासोपाको अधिवेशन स्थल चितवनमा बढ़न थाल्यो चहल पहल।
1: सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकाले खोल्यो इरानमाथिको सामुद्रिक नाकाबन्दी। ट्रम्प हतासमा आएर सम्झौता गरेको इरानी सर्वोच्च नेताको प्रतिक्रिया।
0: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको लगातार दोस्रो जीत। क्यानाडाले कतारमाथि गर्यो गोलको वर्षा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: ओ, नमस्कार।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घरको।
5: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा फल प्रकाशन गरेको छ। वैशाख 14 देखि 27 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा 35 दिनमै सार्वजनिक गरिएको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75% विद्यार्थी ग्रेडेड भएका छन्। 3,32,441 जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा 2,31,770 जना ग्रेडेड भएका छन् भने 1,471 जना नन ग्रेड भएका छन्। यस गत वर्षको तुलनामा नतिजामा यस वर्ष 8.58% सुधार आएको छ। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। यसपालि 3.61 देखि 4 जीपीए ल्याउनेको संख्या 17,786 छन्। 3.21 देखि 3.60 जीपीए ल्याउनेको संख्या 64,821 छ। 2.81 देखि 3.20 94,249 2.41 देखि 2.80 जीपीए ल्याउनेको संख्या 50,597 छन्। 2.01 देखि 4.40 जीपीए ल्याउनेको संख्या 4,308 र 1.61 देखि 2 जीपीए ल्याउनेको संख्या 9 जना रहेको छ। आंशिकतर्फ 85,929 जना विद्यार्थी सहभागिता भएका थिए, जसमध्ये 36,420 जना ग्रेडेड भएका छन्। यो आंशिकतर्फ मात्र 42.38% ग्रेडेड भएका छन्। समग्रमा नियमित र आंशिक गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएका थिए। नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत 64.13% हुन्छ। नियमिततर्फ 30 र आंशिकतर्फ 10 गरी 40 जनाको परीक्षा रद्द गरिएको छ।
0: प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन्। सभामुख डोलप्रसाद अरियालले बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन्। बैठकमा सांसदहरूले सरकारले संवैधानिक निकायलाई दबावमा राखेको भन्दै आपत्ति जनाए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले सरकारले संवैधानिक निकायलाई दबावमा राखेर जंगली राज चलाउन खोजेको आरोप लगाउनुभयो। उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लगायत पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखेर दबाव दिएको समाचार सार्वजनिक भएको भन्दै आपत्ति जनाउनुभयो। सांसद बुढाले प्रधानमन्त्री संसदको सामना गर्न डराएको आरोप पनि लगाउनु भएको छ। राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले सरकारले सही काम गरे समर्थन र गलत गरे खबरदार गर्ने बताउनुभयो। उहाँले 2 हप्तासम्म नियन्त्रणमा राखिएका विद्युतीय गाड़ी कुन आधारमा छाड़ियो भन्दै प्रश्न गर्नुभयो। उहाँले विपक्षीले छानबिन समितिको माग गरिरहँदा सरकारले नसुनेको भन्दै आपत्ति जनाउनु भएको छ। नेकपाका सांसद गणेश बहादुर विश्वकर्माले सरकारको सुशासनको नारा खोक्रो भएको आरोप लगाउनुभयो। सार्वजनिक चर्चामा रहेको कूटनीतिज्ञमाथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखलाई दबाव दिने कार्य र खुट्टा भाँचिदिन्छु जस्ता धम्कीपूर्ण अभिव्यक्तिले सरकारले कस्तो सुशासन दिन खोजेको हो भने प्रश्न गर्नुभएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आज शुरू हुँदैछ। धुम्बाराईमा केही बेरपछि बैठक शुरू हुनेछ, तर एउटा पक्षले भने बैठक बहिष्कार गरेको छ। यो समूहमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती साई, सदस्य अर्जुन राई तथा पूर्व उपाध्यक्ष त्रय कमल थापा, डाक्टर प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर जबरा लगायत छन्। अध्यक्ष राजेन्द्र लिङ्गदेनले विधान विपरीत अनधिकृत व्यक्तिलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गरेको हो। राईका अनुसार हिजो अध्यक्षको अवैधानिक गतिविधिमा प्रश्न उठाउँदै बैठक बहिष्कार गर्ने सहमति भएकाले आफू नजाने बताउनुभयो। बैठकमा गत फागुन 21 गते सम्पन्न निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिहरूलाई सहभागी गराउन लागिएपछि विवाद उत्पन्न भएको हो। निर्वाचनमा भाग लिएका 163 मध्ये 120 जना केन्द्रीय समितिमै छन्। बाँकी 43 जनालाई पनि केन्द्रीय समितिमा आमन्त्रण गरिएको र यो विगतको अभ्यास अनुसार नै भएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनुभयो। यो केन्द्रीय समितिले पार्टीलाई महाधिवेशनको प्रक्रियामा लग्नेछ। हिजो बसेको कार्य सम्पादन समितिको बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनको मिति नजिकै जाँदा चितवनको भरतपुरमा चहल पहल बढ़ेको छ। ए असार 7 9 गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनको लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छकहरू चेतना आउन शुरू गरेको छ। रासोपाका केन्द्रीय सचिवालय सदस्य दीपक राज बोहराका अनुसार प्रतिनिधि तथा सहभागीहरू आउने क्रम असार 7 गते बिहानसम्म जारी रहनेछ। चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न सर्कुलर जारी गरिएको उहाँको भनाइ छ। महाधिवेशन अवधिमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भएकोले सकेसम्म कम सवारी साधन प्रयोग गर्न आग्रह गरिएको छ। महाधिवेशनमा 3,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने र अन्य शुभेच्छक तथा कार्यकर्ता समेत आउने उहाँको भनाइ छ। राष्ट्रपतिका केन्द्रीय सदस्य तथा आवास एवं भोजन व्यवस्थापन संयोजक राजन गौतमका अनुसार प्रतिनिधि तथा पर्यवेक्षकहरू मध्ये करिब 80% होटल बुकिङ गरिसकेका छन्। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवास खर्च आफै बिहोर्ने व्यवस्था गरिएको छ।
1: यातायात व्यवस्था कार्यालय नेपालगंजबाट प्रहरीले 2 चिकित्सक सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरले सवारी चालक अनुमति पत्र लिन तथा सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक पर्ने अध्यावधिक व्यक्ति मार्फत मेडिकल जाँच गरी आधिकारिक व्यक्ति मार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिपोर्ट दिनुपर्नेमा 200 रूपियाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो। अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक सहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गरिएको छ। प्रहरीले 200 रूपियाँ लिएर निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन बढ़ाएको थियो। त्यसक्रममा कैफियत भेटिएकाले उनीहरूलाई पक्राउ गरिएको हो।
0: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले औद्योगिक क्षेत्रभित्र सञ्चालित बक्यौता तीर्न बाँकी उद्योगको विद्युत लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ। हिजो 50 उद्योगको विद्युत लाइन काटेको कार्यालयले आज बिहान 6 बजेदेखि बक्यौता तिर्न बाँकी रहेका कार्यालयको विद्युत काट्ने कामलाई निरन्तरता दिएको हो। कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले विद्युत लाइन काट्ने कामका साथै बक्यौता तिरेको अवस्थामा लाइन पुनः जोड्ने काम समेत भइरहेको जानकारी दिँदै हिजो 12 उद्योगको पुनः लाइन जोड़िएको बताउनुभयो। हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी 131 उद्योगको बक्यौता तिर्न बाँकी रहेको उहाँले बताउनु भएको छ। बक्यौता नबुझाएका सबै उद्योगको विद्युत लाइन काटिने उहाँले उल्लेख गर्नुभयो।
1: नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा 10,500 रूपियाँ घटेर 2,86,700 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 2,97,200 रूपियाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि आज तोलामा 305 रूपियाँ घटेर 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। शुक्लफाटा राष्ट्रिय निकुञ्जको हिरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ़ेर 313 पुगेको छ। संरक्षण कार्यक्रम शुरू भएको करिब डेढ़ दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भएपछि व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ। निकुञ्जको पछिल्लो तथ्याङ्क अनुसार कृष्णसार वयस्क भाले 81, अर्धवयस्क भाले 20, वयस्क पोथी 102, अर्धवयस्क पोथी 26 र लिंग पहिचान हुन बाँकी 84 पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले जानकारी दिनुभयो। वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार शुक्लफाटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रमा भाले पोथीको सन्तुलित अनुपात मिलाएर कृष्णसार पुनर्स्थापना गर्ने तयारी भइरहेको छ। निकुञ्जको हिरापुर फाँटमा हाल 58.8 हेक्टर क्षेत्रफलमा तार बार गरी कृष्णसार संरक्षण गरिएको छ। प्रारम्भमा सन् 2012 7.5 हेक्टर क्षेत्रफलबाट शुरू भएको संरक्षण क्षेत्र चरणबद्ध रूपमा विस्तार गरी हालको आकारमा पुर्याइएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध अन्त्यको सम्झौता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको सामुद्रिक नाकाबन्दी हटाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले राष्ट्रपतिको निर्देशन अनुसार नाकाबन्दी अन्त्य भएको पुष्टि गर्दै केही अमेरिकी जहाजहरू भने अझै त्यस क्षेत्रमा रहने जानकारी दिएको छ। यो सम्झौतापछि इरानका सर्वोच्च नेता मुस्तफा खामिनीले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै यसबारे बोल्नुभएको छ। गत फेब्रुअरीमा अमेरिकी इजरायली आक्रमणमा आफ्ना पिता अयोतल्ला अली खामिनीको मृत्यु भएपछि सत्ता सम्हाल्नुभएका मुस्तफाले राष्ट्रपति डोनाल्ड ट्रम्पले हताश भएर यो सम्झौता गरेको दावी गर्नुभएको छ। उहाँले आफ्नो फरक मत भए पनि इरानी जनताको अधिकार रक्षा गर्ने राष्ट्रपति मसूद पेजस्कियानको आश्वासनपछि मात्र सम्झौता अघि बढ़न दिएको स्पष्ट पार्नुभएको छ। यद्यपि अमेरिकासँग भविष्यमा हुने वार्ताको अर्थ शत्रुको एजेण्डा स्वीकार गर्नु नहुने पनि उहाँको भनाई छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत प्रतिक्रिया दिँदै अब इरान समर्थित हिजबुल्ला र इजरायल बीचको मोर्चा सहित सबै क्षेत्रमा पूर्ण युद्ध विराम हुने अपेक्षा पनि गर्नुभएको छ। यो सम्झौतामा 14 मुख्य बुदाहरू छन्, जसमा रणनीतिक रूपमा महत्वपूर्ण हर्मुजको जलसन्धि पुनरोग खोल्ने, इरानले कहिल्यै आणविक हतियार नबनाउने र इरानको आर्थिक पुनर्निर्माणका लागि 300 अर्ब डलरको कोष स्थापना गर्ने विषय समेटिएको बीबीसीले जनाएको छ। स्विजरल्याण्डमा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह रद्द भए पनि दुवै देशले भर्चुअल माध्यमबाट हस्ताक्षर गरिसकेका छन्। अब प्राविधिक र थप वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स स्विजरल्याण्ड जाने तयारीमा छन्।
0: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिकोले लगातार दोस्रो जित निकालेको छ। आज बिहान स्टुडियो गुडवाला गुआ डाला जारामा सम्पन्न खेलमा समूह एकको मेक्सिकोले दक्षिण कोरिया विरूद्ध 1-0 गोलको जित निकालेको हो। मेक्सिकोको जितमा लुइस रामोले 50 मिनटमा गरेको गोल नै निर्णायक बन्यो। पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिका विरूद्ध जित हासिल गरेको थियो। यस्तै अर्को सह आयोजक क्यानाडाले 9 खेलाड़ीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ। भ्यानकुभरको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानाडाले कतारमाथि 6-0 फराकिलो जित दर्ता गरेको हो। क्यानाडाको यस एकपक्षीय जितमा जोनाथन डेभिडले ह्याट्रिक गरे। यस्तै साइल लडिन र नाथन सलिबाले एक एक गोल गरे भने कतारका मोहम्मद मनाईले एउटा आत्मघाती गोल गरे। हुमान अहमद र असीम मादिबो रात रेड कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार दोस्रो हाफको शुरूदेखि नै 9 खेलाड़ीमा सीमित बनेको थियो। गैराती नै भएको खेलमा स्विटजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनामाथि 4-1 गोलको फराकिलो जित निकाल्दा चेक रिपब्लिक र दक्षिण अफ्रिका 1-1 गोलको बराबरीमा रोकिएका छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: 35 दिनमै कक्षा 12 को नतिजा प्रकाशित। करिब 70% विद्यार्थी पास। 1,471 विद्यार्थी नन ग्रेड।
1: प्रतिनिधि सभामा आज पनि विपक्षीहरूको अवरोध। संवैधानिक निकायका पदाधिकारीहरूलाई दबावमा राखेर जंगली राज चलाएको आरोप।
0: विवादका बीच राप्रपाको केन्द्रीय समिति बैठक शुरू हुँदै रासोपाको महाधिवेशन स्थल चितवनमा बढ़न थाले चहल पहल।
1: सम्झौतामा हस्ताक्षर भएसँगै अमेरिकाले खोल्यो इरानमाथिको सामुद्रिक नाकाबन्दी। ट्रम्प हताशमा आएर सम्झौता गरेको इरानी सर्वोच्च नेताको प्रतिक्रिया।
0: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको लगातार दोस्रो जीत। क्यानाडाले कतारमाथि गर्यो गोलको वर्षा।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO? Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
8: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले दिउँसोको ठिक एक बज्यो।

0: आइमै भएर मुख मुखे लाग्ने मसँग तेरो बाउको कमाइ खाएको छु मैले लाई के चाहियो तपाईँहरूलाई
1: हामीलाई शान्ति चाहियो मानवता चाहियो
2: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो
0: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ लक्ष्मीलाई कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ
3: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: त्यो कागज के
1: झिल्काई
0: त्यो पर्सनल नम्बर ब्लक लैबी
1: पर्सनल मोबाइल नम्बर मि उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लैर खर्खाई
0: अनि बैंगरी
1: बैंगरी सर चाहिँ तले लगपर्दी
0: चम्लपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
1: सतर्क तन ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ ब्याङ्कले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: ल ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो तर तपाईँको त केही भएको छैन
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
6: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
5: फोन 068-26-144 98-510-16-094 98-476-39-691
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: toilet pony, yeah. Extreme energy drink.
1: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेपा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
6: अध्यापन हुने विषयहरू
7: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा
7: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
5: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही असार 6 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही असार 6 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767-24-2027 सम्पर्क मोबाइल नम्बर 98572-5697
3: 98511-89918।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी,
3: हामी गर्न सक्छौ,
2: हामी गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: रेडियो थाहा संचार स्टूडियो टाइम
2: इट्स 3 PM
3: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत। शेयर बजारको उतार चढ़ावबाट नआत्तिन लगानीकर्तालाई अर्थमन्त्रीको ढाढस।
0: सोनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव विरूद्ध भ्रष्टाचार मुद्दा। सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिएको आरोप।
1: रेबिस विरूद्धको एआरभी भ्याक्सिन देशभर अभाव, आइपुग्न एक महिना लाग्ने।
0: इजरायलले लेबनानमा गरेको हमलामा परि 16 जनाको मृत्यु। आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायल बीच मतभेद बढ़दै।
1: र महिला टी20 विश्वकप क्रिकेटमा आज न्यूजील्याण्ड र आयरल्याण्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभाले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिमी अग्लेले प्रस्तुत गर्नुभएको दुवै प्रस्ताव बैठकले अनुमोदन गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री डाक्टर अग्लेले बजेट मार्फत व्यवस्था गरिएका शुल्क र कर सम्बन्धी रकम सम्बन्धित क्षेत्रमै खर्च हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी हुने व्यक्तिलाई आयकर छूटको व्यवस्था गरिएको उल्लेख गर्दै दीर्घकालीन आर्थिक स्थायित्वलाई ध्यानमा राखेर करका दर निर्धारण गरिएको बताउनुभयो। शेयर बजार निरन्तर घटिरहेको सन्दर्भमा अर्थमन्त्री डाक्टर वाग्लेले उत्पादनमूलक वातावरण सृजना गर्ने, राज्यलाई कर तिर्ने व्यवसायलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रलाई साथ दिने उद्देश्यका साथ बजेट ल्याएको बताउनुभयो। त्यसैले शेयर बजारको उतार चढ़ावबाट नआत्तिन उहाँले लगानीकर्तालाई आग्रह गर्नुभयो।
3: हामीले दिन खोजेको सन्देश, गरी खाने वातावरण, इमानदारपूर्वक राज्यलाई कर तिर्ने, प्लेन लेभल फिल्डमा गएर सक्रिय उद्यम व्यवसाय गर्ने पात्रहरू यो राज्यको यो सरकारको सारथी हुन्, सहयात्री हुन्, उहाँहरूलाई नै बढ़ावा दिनको लागि यो बजेट आएको छ। त्यसैले एक एक घण्टामा स्टक मार्केटको इण्डेक्स माथि जान्छ कि तल जान्छ भनेर हेर्दैनौ। हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं।
0: त्यसै गरी प्रतिनिधि सभाले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरेको छ। बैठकमा यी अध्यादेशहरू अस्वीकार गरियोस् भन्ने सांसदहरूले दर्ता गराएका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएपछि सम्बन्धित मन्त्रीहरूले स्वीकृतिका लागि प्रस्ताव पेश गर्नुभएको थियो। अब प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहान 11 बजे बस्नेछ।
1: यस्तै राष्ट्रिय सभाको जारी बैठकमा सांसदहरूले प्रादेशिक सरोकारको विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रम जारी छ। सांसदहरू नारायण दत्त भट्ट, मदन कुमारी शाह, धर्मेन्द्र पासवान, मोहम्मद खालिद लगायतले प्रदेशगत विभिन्न समस्याहरूको उठान गर्दै समाधानका लागि सरकारको ध्यान आकर्षण गरेका छन्। यसअघिको शून्य समयमा बोल्दै सांसद जयन्ती देवी राईले पछिल्लो समय देशमा महिला हिंसा, बलात्कार जस्ता हत्या जस्ता जघन्य अपराधका घटना भएकाले दोषी उप कार्यवाहीको माग गर्नुभयो। यस्तै अर्का सांसद नरबहादुर विष्टले अख्तियार प्रमुखलाई सरकारले 9 घण्टासम्म थुनेर राजधानी विभागको प्रमुखलाई पक्राउ गर्न बाध्य बनाउने जस्तो गलत हरकत गरेको आरोप लगाउनुभयो। राज्यसभा बैठकमा आज सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्तुत प्रस्ताव सम्बन्धित अध्यादेशहरू राष्ट्रिय सभामा स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै आज गृहमन्त्री सुधन गुरूङ र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको मौखिक जवाब दिने पनि कार्यसूची छ। थारू आयोगको वार्षिक प्रतिवेदन पनि पेश हुने संसद सचिवालयले जनाएको छ।
0: महोत्तरीको सोनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री देव यादव विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादव विरूद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। सड़क ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर घुस मागेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले यादवलाई उक्त रकम घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएकाले उनी विरूद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
1: सरकारले समयमा नै खरीद नगर्दा देशभर एन्टी रेबिज भ्याक्सिन एआरभी अभाव भएको छ। कुकुर लगायतका जनावरले तोकेर हुने प्राणघातक रोग रेबिज विरूद्धको एआरभी खोप जनस्वास्थ्यको हिसाबले अत्यावश्यक खोप हो, तर यही खोप यति बेला देशभर अभावको अवस्थामा छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरभी खोपको स्टक कम हुँदै गए पनि समयमै खरीद प्रक्रिया अगाडि नबढ़ाएपछि खोपको कमी भएको हो। हाल टिएको स्थित केन्द्रीय भण्डार कक्षमा नै खोप न्यून मात्रामा रहेको छ। यसले गर्दा अहिले एन्टी रेबिज भ्याक्सिन एआरभी सर्टेजकै अवस्थामा रहेको छ। खोप लगायतका स्वास्थ्य सामग्री खरिद गर्ने विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख केशवराज पण्डितका अनुसार खरिद प्रक्रिया द्रुत गतिमा अघि बढ़े पनि अझै एक महिना आइपुग्न भ्याक्सिन लाग्ने बताउनुभयो। यतिखेर उपत्यका बाहिर एआरभी भ्याक्सिनको अभाव भएपछि धेरै बिरामी टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा एआरभी भ्याक्सिन लगाउन आउने बिरामी बढ़न थालेका छन्।
0: सरकारले वैशाख र जेठ दुई महिनाभित्र विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन गर्दै 87 निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले वैशाखमा बसेका 9 र जेठका 6 बैठकको निर्णय सार्वजनिक गर्नुभयो। सार्वजनिक निर्णय अनुसार सरूवा बढ़ुवा नियुक्ति र प्रत्येक वर्ष असोज 15 गते राष्ट्रिय चलचित्र दिवस मनाउने लगायतका विषय रहेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो। डिश हो, खुशीको कनेक्शन।
1: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट व्यतिथिपूर्ण रहेको भन्दै खारेजीको माग गरेको छ। नेकपाले आगामी आर्थिक वर्ष 2083-84 को बजेट तिथिपूर्ण नभएको भन्दै खारेजीको माग गरेको नेकपा संसदीय दलका नेता खगराज भट्टले थाहा संचार नेटवर्कसँग बताउनुभयो। सरकारले प्रतिपक्षी दलसँग गरेका प्रतिबद्धता, आफैले बनाएका मापदण्ड विपरीतका विगत जस्तै योजना खरिद बिक्री गर्दै बजेट ल्याएकाले सभाबाट पारित हुन नदिने चेतावनी समेत दिनुभयो। वहाँले मन्त्रालय र सरकारका तल्ला निकाय मार्फत हाल्नुपर्ने योजना मुख्यमन्त्री कार्यालय र होटल तथा गोप्य ठाउँहरूमा टाइप गरिएको आरोप समेत लगाउनु भएको छ। संसदीय दलका भट्टले बजेट जनताको आशा अपेक्षा सम्बोधन गर्ने नभई दलाल बिचौलिया र कार्यकर्ता पोस्ने किसिमले ल्याइएको नेकपाले अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो।
2: जिल्ला प्रशासन कार्यालय दाङबाट गएको एक महिनामा 2000 भन्दा बढ़ीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा 2646 जनालाई नागरिकता प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमही मार्फत ती नागरिकता वितरण गरिएको हो।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरानबीच शान्ति सम्झौतामा हस्ताक्षरपछि पनि इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ। इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा गरेको पछिल्लो कार्यवाहीमा 16 जनाको मृत्यु भएको छ। लेबनानस्थित दक्षिणी क्षेत्रका धेरैवटा शहरमा इजरायलले आक्रमण गरेको र कम्तीमा 16 जना मारिएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बताएको छ। मीडिया रिपोर्टका अनुसार इजरायली सेनाले आज बिहानदेखि नै नाबाटिह शहर र आसपासका क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ। अमेरिका र इरान बीच बुधबार मात्र भएको सम्झौतामा लेबनान सहित सबै मोर्चामा सैन्य हमला बन्द गरिने उल्लेख थियो। यसैबीच दक्षिणी लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायल बीच मतभेद बढ़ेको छ। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्प हाल इजरायलप्रति सहानुभूति र समर्थन देखाउने विश्वका एकमात्र नेता भएको बताउनु भएको थियो। इजरायलका आन्तरिक सुरक्षा मन्त्री इटामार बेन गोयरले भान्सको भनाईमा जवाफ दिँदै आफूहरूले समर्थन गर्नेहरूलाई फाइदा हुने र पिठ्यू फर्काउनेहरूलाई नोक्सान हुने बताउनु भएको थियो। इजरायललाई धम्की नदिन पनि उहाँले चेतावनी दिनुभएको थियो।
2: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटमा आज न्यूजील्याण्डले आयरल्याण्डको सामना गर्दैछ। खेल साउथ ह्याम्पटनमा नेपाली समयअनुसार आज राति 11:15 शुरू हुनेछ। समूह बीमा रहेका दुवै टोलीले अहिलेसम्म 2 खेल खेलेका छन्। दुवै टोली जीतविहीन यात्रालाई ब्रेक गर्न चाहन्छन्। आजको खेल जित्ने टोलीले अंक तालिकामा आफ्नो खाता खोल्नेछ। हार्ने टोलीलाई सेमी फाइनलमा पुग्न गाह्रो हुनेछ। समूह बीमा इंग्ल्याण्डले आफ्ना दुवै खेल जितेर 4 अंकसहित तालिकाको शीर्ष स्थानमा छ। 4 अंक नै जोडेको इन्डिज नेट रन रेटका कारण दोस्रो स्थानमा रहँदा समान 2-2 अंकसहित स्कटल्याण्ड र श्रीलंका तेस्रो र चौथो स्थानमा रहेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत। शेयर बजारको उतार चढ़ावबाट नआतिन लगानीकर्तालाई अर्थमन्त्रीको ढाडस।
2: सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव विरूद्ध भ्रष्टाचार मुद्दा। सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिएको आरोप।
3: रेबिस विरूद्धको एआरभी भ्याक्सिन देशभर अभाव, आइपुग्न 1 महिना लाग्ने।
2: इजरायलले लेबनानमा गरेको हमलामा परि 16 जनाको मृत्यु। आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायल बीच मतभेद बढ़दै।
3: र महिला टी20 विश्वकप क्रिकेटमा आज न्यूजील्याण्ड र आयरल्याण्ड भिड्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ झैँ लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

हँसाउने सकिन। हेर न, यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै

hazır mı?

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुने।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: मौनता तोडौं बलात्कार र लैंगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरौं
2: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुम नगरपालिका पर्वत
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: साथी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: सामाजिक र व्यवहारिक परिवर्तनमा जोड दिँदै लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं।
1: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेघहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.2

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: एक कानून संशोधन गर्ने तयारी, विभिन्न ऐन परिमार्जनका विधेयक संसदमा लैजाने मन्त्री परिषदको निर्णय, सरकारले कृषि अनुदानको अनुसन्धान गर्ने पाँच सदस्यीय कार्यदल गठन,
1: संघीय संसदका दुवै सदनबाट सम्पत्ति शुद्धिकरण सहित चारवटा अध्यादेश स्वीकृत, प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो, बजेट विनियोजनमा प्रदेश र स्थानीय तहलाई उपेक्षा गरिएको भन्दै राष्ट्रिय सभामा आपत्ति,
0: काठमाडौँ अदालतबाट पनि रवि लामी छानेलाई संगठित अपराधको मुद्दामा राहत, सहकारी ठगी मुद्दा भने यथावत, 13 जना राजदूतका लागि परेका 3000 आवेदनमा छानबिन जारी, त्रुटि देखिएका फारम हटाएर 2700 सूची तयार,
1: स्विजरल्याण्डमा आज तय भएको अमेरिका इरान वार्ता स्थगित, लेबनानमा हमला रोकिनुपर्ने इरानको अटान, हिजबुल्लाह विरूद्ध इजरायलको जवाफी कार्यवाही, 16 जनाको मृत्यु,
0: र फिफा विश्वकपमा अमेरिका र अस्ट्रेलिया खेल्दै टर्कीले पारागुएको सामना गर्ने, अमेरिकाको कड़ा यात्रा नियम विरूद्ध इरानले फिफामा उजुरी दिँदै समर्थनको टिकट कोटा समेत रद्द गरेको आरोप, इंग्लिश प्रिमियर लीगको नयाँ सिजन आगामी अगस्त 21 शुरू हुने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषदका निर्णय सम्बन्धी खबरबाट, सरकारले देशमा देखिएको सहकारी समस्यालाई समाधान गर्न सहकारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयकको सिद्धान्त स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले बचत तथा ऋण सहकारीको नियमन र रेखदेखका लागि नयाँ विधेयक तर्जमा गर्न स्वीकृत दिएको हो। निर्णयहरूबारे जानकारी दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले विभिन्न महत्वपूर्ण कानूनहरू संशोधन र परिमार्जनका लागि प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको बताउनु भएको छ। मन्त्री परिषदले नेपाल विशेष सेवा ऐन, राष्ट्रिय सेवा दल सम्बन्धी कानून र सार्वजनिक खरिद ऐनलाई परिमार्जन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेश गर्न अनुमति दिएको छ। सम्पत्ति शोधिकरण निवारण ऐनलाई संशोधन गर्ने विधेयक पनि संसदमा लैजाने निर्णय सरकारले गरेको छ। यसै गरी बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
3: संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट सरकारले ल्याएका 4 अध्यादेशहरू स्वीकृत भएका छन्। संसदको चालू अधिवेशन शुरू हुन अघि सरकारले ल्याएका 8 अध्यादेशमध्ये महत्वपूर्ण मानिएका 4 अध्यादेशलाई दुवै सदनले पारित गरेका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकले सार्वजनिक खरिद, सम्पत्ति शुद्धिकरण, निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशलाई स्वीकृत गरेका हुन्। यसअघि यी अध्यादेशहरू रोक्न माग गर्दै दर्ता भएका विरोधका प्रस्तावहरू बहुमतले अस्वीकृत भएपछि संसदले यसलाई अगाडि बढ़ाउने अनुमति दिएको हो। दुवै सदनबाट स्वीकृत भएसँगै अब सरकारलाई यी अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने कानूनी बाटो खुला भएको छ। सरकारले जेठको पहिलो साता संसद अधिवेशन शुरू भएकै दिन यी अध्यादेश सदनमा पेश गरेको थियो। बाँकी 4 अध्यादेशमाथि भने संसदमा छलफल हुन बाँकी नै छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आगामी असार 11 गतेसम्मका लागि स्थगित गरिएको छ।
2: केन्द्र सरकारले बजेट बाँडफाँड गर्दा प्रदेश र स्थानीय सरकारलाई पर्याप्त ध्यान नदिएको भन्दै राष्ट्रिय सभाका सांसदहरूले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै विभिन्न दलका सांसदहरूले आवश्यकता र न्यायका आधारमा बजेट वितरण नभएको भन्दै गुनासो गरेका हुन्। बैठकमा सांसदहरूले बजेट विनियोजन गर्दा सुदूरपश्चिम, कर्णाली र मधेस जस्ता पिछड़िएका क्षेत्रलाई प्राथमिकता नदिएर प्रशासनिक खर्च समेत कटौती गरिएको विषय उठाए। संघीयता लागू भए पनि प्रदेश र स्थानीय तहले अधिकार पाउन नसकेको र कर्मचारी अभावका कारण विकास निर्माणका काम ठप्प भएको उनीहरूले बताएका छन्। बजेट संघमै थुपारेर तल्लो तहलाई माग्नुपर्ने अवस्थामा पुर्याइएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्। यस्तै बैठकमा मधेस प्रदेश को कमजोर मानव विकास सूचकांक, बागमती प्रदेशमा सुस्त गतिमा रहेका सड़क आयोजना र कोशी प्रदेशमा चिया उद्योगहरू बन्द भएको समस्यातर्फ पनि सरकारको ध्यान आकर्षण गराइएको छ। वर्षायाम शुरू भइसकेकाले बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखेर भत्किएका सड़क र पुलहरू तुरन्तै मरमत गर्न सांसदहरूले माग गरेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाण्डुले पनि संगठित अपराध सम्बन्धी अभियोगमा राहत दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले सरकारी वकिल कार्यालयको निवेदन अनुसार लामिछाने सहितका प्रतिवादीमाथिको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिएको हो। काठमाण्डुको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र परिमार्जनका लागि अदालतमा निवेदन दिएको थियो। अदालतले संगठित अपराधको दावी हटाउन आदेश दिए पनि लामिछाने विरूद्धको सहकारी ठगी सम्बन्धी मुख्य अभियोग पनि यथावत रहने स्पष्ट पारेको छ। यसअघि पर्सा र रोपन्देही जिल्ला अदालतले पनि लामिछाने विरूद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिइसकेका छन्।
2: सरकारले विभिन्न देशमा खाली रहेका नेपाली दूतावासहरूका लागि राजदूत छान्ने कामलाई अगाडि बढ़ाएको छ। परराष्ट्र मन्त्रालयले 13 राजदूतका लागि मागेको आवेदनमा झण्डै 3,000 जनालाई इच्छा देखाएका थिए। ती मध्ये दुई पटक फारम भरेका, नाम र कागजपत्र नमिलेका तथा आवश्यक विवरण नबुझाएकाहरूको आवेदन हटाएर अहिले 2,700 जनाको प्रारम्भिक सूची बनाइएको छ। मन्त्रालयका अनुसार अब ती आवेदनहरूबाट उमेर र योग्यता जस्ता तोकिएका मापदण्ड हेरेर थप छानबिन गरिनेछ। गरिनेछ। यसरी रेत पुगेका आवेदकहरूको नाम मात्र अन्तिम सूचीमा राखिनेछ। अन्तिम सूची तयार भएपछि उनीहरूलाई अन्तर्वार्ता वा आफ्नो कार्ययोजना प्रस्तुत गर्न बोलाइने तयारी छ।
3: नेपाल बार एसोसिएशनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जेएनजी आन्दोलनका क्रममा कार्यवाहीका लागि राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिश संविधान विपरीत रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आयोगको यो कदम कानून सम्मत नभएकाले स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो। नयाँ कानून बनाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। अध्यक्ष मिश्रले उक्त आन्दोलनमा सरकारका तर्फबाट कुनै नरसंहार वा जातीय हत्याको आदेश दिएको भन्दै नेताहरूलाई दोषी ठहराउन नमिल्ने तर्क गर्नुभयो। अध्यक्ष मिश्रले आयोगको प्रतिवेदन भर्सना योग्य रहेको उल्लेख गर्दै बारले यस विषयमा थप अध्ययन गर्ने बताउनु भएको छ।
2: सरकारले विगत एक दशकदेखि प्रवाह हुँदै आएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न पाँच सदस्य कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म बाँडिएको अनुदान रकमको विस्तृत अध्ययन गर्न यो कार्यदल बनाउनु भएको हो। मन्त्रालयका सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित यस कार्यदललाई प्रतिवेदन बुझाउन छ महिनाको समय दिइएको छ।
3: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा 12 नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनबाटै आवेदन दिन सक्ने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले सूचना निकाल्दै असार 12 गतेभित्र प्रति विषय 1000 रूपियाँ शुल्क तिरेर बोर्डको वेबसाइट मार्फत आवेदन दिन सकिने जनाएको हो। यसैगरी परीक्षामा नन ग्रेडेड अर्थात एनजी ल्याएका वा अनुपस्थित भएका विद्यार्थीका लागि बोर्डले साउन 2 र 3 गते पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। बढ़ीमा 2 विषयमा एनजी आएका विद्यार्थीले यो मौका परीक्षा दिन पाउनेछन्। पूरक परीक्षामा सामेल हुनका लागि विद्यार्थीले असार 19 गतेभित्र 600 रूपियाँ र सो समयमा छुटेकाहरूले असार 26 गतेभित्र दोब्बर दसुर तिरेर फारम बुझाउन पर्नेछ। यस वर्ष कक्षा 12 परीक्षामा 64.13% विद्यार्थी उत्तीर्ण भएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै यस वर्षको कक्षा 12 परीक्षामा नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: account open. Activate any karobar. Sajilai sanga. Busy life easy. Banaudai harek din. Global Smart Plus Life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जन गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गौतमलाई 1 वर्ष कैद र 1,08,001,000 रूपियाँ भन्दा बढ़ी जरिवाना गर्ने फैसला सुनाएको हो अदालतले गौतमले गैर कानूनी रूपमा कमाएको बिगो बराबरको सम्पत्ति जफत गर्ने निर्णय गर्नुका साथै अपराध पीड़ित संरक्षण ऐन बमोजिम थप 4,32,000 रूपियाँ पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ
5: ललितपुरको जाउलाखेल स्थित सदर चिड़ियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ चिड़ियाखानाभित्र रहेका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण देखा परेपछि सर्वसाधारणका लागि प्रवेश रोक्का भएको हो सदर चिड़ियाखानाले आज सूचना जारी गर्दै अवलोकनकर्ताको स्वास्थ्यलाई ध्यानमा राखेर अर्को सूचना नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ
4: सड़क पुल र खानेपानी जस्ता विकास निर्माणका काममा जनताका समस्या सिधै सुन्न सरकारले नयाँ प्रणाली शुरू गरेको छ पूर्वाधार विकास मन्त्रालयले नागरिकका गुनासा र सुझाव संकलनका लागि हेलो पूर्वाधार सेवा सञ्चालनमा ल्याएको हो मन्त्रालयका अनुसार अब सर्वसाधारणले सार्वजनिक सरकारका विषय वा मन्त्रालयको काम कार्यवाहीबारे चित्त नबुझेका कुराहरू टोल फ्री नम्बर 1220 फोन गरेर वा सामाजिक सञ्जाल मार्फत टिपाउन सक्नेछन् मन्त्रालयका अनुसार यो सेवा अन्तर्गत फोनबाट कार्यालय समयभित्र र सामाजिक सञ्जाल मार्फत 24 घण्टा गुनासो राख्न सकिने भएको छ
5: लगातारको वर्षासँगै नदीमा पानीको बहाव बढ़ेपछि सिराहा र धनुषा जोड्ने अस्थायी बाटो भत्किएको छ हुलाकी राजमार्ग अन्तर्गत पर्ने कमला नदीमा बनाइएको माटो र तार जालीको डाइभर्सन भाँसिएपछि दुई जिल्लाबीचको सीधा आवतजावत पूर्ण रूपमा बन्द भएको हो बाटो बिग्रिएपछि स्थानीय बासिन्दा जोखिम मोलेर प्रति व्यक्ति 150 रूपियाँ भाड़ा तिर्दै डुंगाबाट नदी तर्न बाध्य छन् जिल्ला प्रशासन कार्यालय सिराहाले नदीमा पानीको सतह बढ़ेकाले जोखिमपूर्ण यात्रा नगर्न र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ 15 वर्ष अघि ठेक्का संस्था भए पनि कमला नदीको पक्की पुल अहिलेसम्म बन्न सकेको छैन
4: त्रिभुवन राजपथ अन्तर्गत वीरगंजको मुख्य सड़क मितेरी पुलदेखि सड़क गण्डक चोकसम्म सड़क मिचेर बनाइएका बाँकी घर टहरा हटाउन आगामी आइतबारदेखि फेरि डोजर चलाइने भएको छ सड़क विभागले यसअघि भत्काउन बाँकी रहेका संरचना खाली गर्न दिएको 25 दिनको समय सीमा सकिँदा पनि घरधनीहरूले बेवास्ता गरेपछि यो कदम चाल्न लागिएको हो सड़क डिभिजन हेटौड़ाले आज वीरगंज महानगरपालिकालाई पत्र लेख्दै सड़कको केन्द्र रेखाबाट दायाँ बायाँ 25-25 मिटर भित्र पर्ने संरचनाहरू हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको छ घण्टाघर माईस्थान र आदर्शनगर लगायतका क्षेत्रमा अझै पनि धेरै संरचनाहरू हटाउन बाँकी छन् यसअघि गत वैशाखमा पहिलो चरणको अभियान अन्तर्गत करिब 1,200 घरमा डोजर चलाएर आंशिक रूपमा भत्काइएको थियो
5: पर्साको वीरगंज स्थित बाल सुधार गृहबाट फरार भएका दुईजना बालकलाई प्रहरीले 1.5 घण्टाभित्रै पक्राउ गरेको छ डाँका तथा चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका सर्लाहीका बालकहरू आज दिउँसो सुधार गृहको शौचालयको भेन्टिलेशन फोडेर भागेका थिए बालकहरू फरार भएको खबर पाउन साथ खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनीहरूलाई नेपाल भारत सीमा क्षेत्रको मितेरी पुल नजिकैबाट नियन्त्रणमा लिएको हो भारततर्फ भाग्न लागेको अवस्थामा पक्राउ परेका दुवै बालकलाई पुनः सुधार गृह राखिएको छ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 7,15,25,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। महानगरको 1900 नगरसभामा आज उपमेयर मंजुदेवी गुरूङले नयाँ बजेट पेश गर्नुभएको हो। विनियोजित बजेटमाथि प्रशासनिक र चालू खर्चतर्फ 55.1% र विकास निर्माणतर्फ 44.9% हिस्सा छुट्याइएको छ।
2: जर्मन सरकारले नेपालको स्वास्थ्य ऊर्जा र दिगो आर्थिक विकासका क्षेत्रमा झण्डै 6.5 अर्ब रूपियाँ बराबरको आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने भएको छ। काठमाण्डुमा सम्पन्न नेपाल जर्मनी द्विपक्षीय बैठकमा जर्मन पक्षले सन् 2026 र 2027 भित्र यो सहयोग हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको हो।
1: यता नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाईको अवस्था सुधार्न एसियाली विकास बैंक एडीबीले 11.5 करोड़ अमेरिकी डलर सहुलियत ऋण स्वीकृत गरेको छ। यो रकमबाट 13 जिल्लाका एकीकृत खानेपानी तथा ढल व्यवस्थापन योजनाहरू संचालन हुनेछन्, जसबाट 8.5 लाख भन्दा बढ़ी नागरिकले सुविधा पाउने एडीबीले जनाएको छ।
2: दितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेपारी सूचक 1.63 अंकले बढ़ेर 2,702.11 बिन्दुमा पुगेको छ। बजार सूचकमा सामान्य सुधार आउँदा आज कारोबार रकम भने 4.5 अर्ब रूपियाँ नागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज 61,000 भन्दा बढ़ी पटकको खरिद बिक्रीमा 4,53,49,00,000 रूपियाँ बराबरको 1,09,00,000 कित्ता शेयर किनबेच भएको छ।
1: अब विदेशका खबर। लेबनानमा भइरहेको सैन्य कारवाही रोकिने पूर्ण सुनिश्चितता नभएसम्म इरानले अमेरिकासँगको वार्ता अगाडि नबढ़ाउने स्पष्ट पारेको छ। फ्रान्समा हाले भएको चौथो बुधे अन्तरिम शान्ति सम्झौता विपरीत इजरायलले दक्षिणी लेबनानमा हमला जारी राखेपछि इरान अमेरिकासँग रूष्ट बनेको हो। लेबनान सहित सबै मोर्चामा लड़ाई अन्त्य गर्ने सहमति भए पनि इजरायलले सेना फिर्ता गर्न अस्वीकार गर्दै आक्रमण बढ़ाएपछि स्विजरल्याण्डमा आजका लागि तय भएको दुई देशबीचको पहिलो औपचारिक वार्ता स्थगित भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको स्विजरल्याण्ड भ्रमण समेत अन्तिम समयमा आएर रद्द गरिएको छ। मध्य पूर्वको तनाव कम गर्न, होर्मुजल घाटी खुल्ला गर्न र इरानको आणविक कार्यक्रम जस्ता महत्वपूर्ण विषयमा सहमति खोज्न अमेरिका, इरान, कतार र पाकिस्तान बीच यो बैठक बस्ने तयारी गरिएको थियो।
2: यसै गरी लेबनानका विभिन्न शहरलाई निशाना बनाएर इजरायलले रातभर गरेको भीषण हवाई आक्रमणमा कम्तीमा 16 जनाको ज्यान गएको छ र लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार पछिल्लो समय गरिएको यो सबैभन्दा ठूलो बमबारी मध्ये एक हो। इजरायली सेनाले इरान समर्थित हिजबुल्लाह समूहले युद्धविराम उल्लंघन गरेकाले यसको जवाफमा यो कार्यवाही गरेको दावी गरेको छ।
1: फुटबल अन्तर्गत समूह डीको खेलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया आम्ने सामने हुँदैछन्। दुई देशबीचको खेल नेपाली समयअनुसार राति 12:45 शुरू हुनेछ। पहिलो चरणका आफ्ना खेल जितेका यी दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छन्। भोलि बिहान 6:15 हुने अर्को खेलमा टर्की र पारागुए खेल्दैछन्। पहिलो खेलमा हार बेहोरेका कारण नकआउट चरणको यात्रा कायमै राख्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ।
2: विश्वकप फुटबलका क्रममा अमेरिकाले लगाएको कड़ा यात्रा नियम विरूद्ध इरानले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दिने भएको छ। खेलभन्दा एक दिन अघि मात्र अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएकै दिन फर्किनुपर्ने भिजा शर्तका कारण टोलीको तयारीमा गम्भीर असर परेको इरानको गुनासो छ।
1: आगामी अगस्तमा इंग्लिश प्रिमियर लीगको नयाँ सिजन शुरू हुने भएको छ। विश्वकपका कारण यसपटक प्रिमियर लीगका खेलहरू सामान्य भन्दा केही ढिलो शुरू भई सन् 2027 मे 30 सकिनेछन्। नयाँ सिजनको पहिलो खेलमा साबिक विजेता आर्सेनल र नवप्रवेशी टोली कोभेन्ट्री सिटी भिड्ने भएका छन्। अगस्त 21 हुने उद्घाटन खेल मार्फत कोभेन्ट्रीले 25 वर्षपछि शीर्ष डिभिजनको फुटबलमा पुनरागमन गर्न लागेको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सहकारी क्षेत्रको सुधारका लागि कानून संशोधन गर्ने तयारी। विभिन्न ऐन परिमार्जनका विधेयक संसदमा लैजाने मन्त्री परिषदको निर्णय। सरकारले कृषि अनुदानको अनुसन्धान गर्ने 5 सदस्यीय कार्यदल गठन।
1: संघीय संसदका दुवै सदनबाट सम्पत्ति शुद्धिकरण सहित 4 अध्यादेश स्वीकृत। प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो। बजेट विनियोजनमा प्रदेश र स्थानीय तहलाई उपेक्षा गरिएको भन्दै राष्ट्रिय सभामा आपत्ति।
2: काठमाण्डु अदालतबाट पनि रवि लामिछानेलाई संगठित अपराधको मुद्दामा राहत। सहकारी ठगी मुद्दा भने यथावत। 13 राजदूतका लागि परेका 3,000 आवेदनमा छानबिन जारी। त्रुटि देखिएका फारम हटाउन 2,700 सूची तयार।
1: स्विजरल्याण्डमा आज तय भएको अमेरिका इरान वार्ता स्थगित, लेबनानमा हमला रोकिनुपर्ने इरानको अडान, हिजबुल्लाह विरूद्ध इजरायलको जवाफी कार्यवाही, 16 जनाको मृत्यु
2: र फिफा विश्वकपमा अमेरिका र अस्ट्रेलिया खेल्दै टर्कीले पारागुएको सामना गर्ने, अमेरिकाको कडा यात्रा नियम विरूद्ध इरानले फिफामा उजुरी दिँदै समर्थकको टिकट कोटा समेत रद्द गरेको आरोप, इंग्लिश प्रिमियर लीगको नयाँ सिजन आगामी अगस्त 21 शुरू हुने।
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना.
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

0: बाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
1: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
0: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
0: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न समिति गठन।
1: मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्याङ्कन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्याङ्कन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेसाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
3: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
1: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भन्ने विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै इफेक्टिभ हुन सक्छ भन्ने पल्ट, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
3: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
4: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
3: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
5: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ।

0: तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई कटकटी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन, इन्कम ट्याक्स फ्री। यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
1: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
2: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु, धन्यवाद।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। वहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
3: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
1: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
4: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
1: ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना कम्तीमा 2 साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिड़ियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
5: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभागको प्रिपोरेसनमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ। अनि त्यहाँबाट चाहिँ हिजो हामीलाई रिपोर्ट आयो, यो एभियन इन्फ्लुएन्जाको उयोहरू देखियो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर र हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिनुपर्छ भनेर प्रिकसनरी स्टेप अन्तर्गत हामीले चाहिँ नि यो 2 सप्ताहको लागि जू बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटर्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले 2 सप्ताहको लागि बन्द गरेको हो।
1: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौ सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यस अघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
6: सुशीला श्रेष्ठ। नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै

0: स्वामित्वमा र पहिचानमा किन कम छ?
1: महिलाको श्रम अधिकार र सम्मानको आवाज
2: कार्यक्रम साझा आवाज
3: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
4: महिला किसानका संघर्ष सपना र सफलताका कथा
5: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
1: पसिनाको सम्मान समानताको अभियान
2: कार्यक्रम साझा आवाज
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसमविदहरूले बताएका छन् यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन् मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं
9: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था हो तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ प्युठान भनेपछि मध्यपश्चिम त्यसकारणले अबको 4-5 दिन कुरौ भन्न चाहन्छु तर एउटा जोखिम चाहिँ छ यसपटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ
10: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभयो
9: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौ एआई यसको आजभोलि खुब चर्चा हुने गर्छ हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौं तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी 3 दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं यसचोटि हामीले 5 दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ तर एउटा सीमा चाहिँ छ यसमा पनि हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ
10: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो तर तपाईँहरूले फिर्ता गर्ने
9: फरक छ हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ तर त्यो एक कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब त्यहाँका वडाध्यक्षहरू त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक विज्ञान पढाउने शिक्षक जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ
10: चट्याङ भूकम्प बाढ़ी पहिरो हावाहुरी आगो लागि जस्ता विपदबाट कसरी बस्न सकिन्छ
9: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो
10: धेरैवटा विपदको कुरा गर्नुभयो
9: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको कुनै न कुनै विपद कहीँ न कहीँ छ त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन् त्यसकारणले हामी चनाखो हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ खोलाको छेउछाउ जानु भएन पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौं जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा

0: अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनका लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत कृषि पुनर्स्थापना कार्यक्रम,
0: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था भत्र,
2: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
1: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी, पहिरो, खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू, कृषि पुनर्स्थापना कार्यक्रम, बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
5: नेपाल सरकारले विपद प्रभावित किसान, विशेष गरी महिला किसानका लागि विभिन्न राहत, सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश, स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी, पहिरो, डुबान, असिना, खडेरी, हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग, निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण, कृषि सामग्री, मल, उपकरण, प्लास्टिक टनेल आदि सहयोग, पशु चौपाईको क्षतिमा सहायता, कृषि पुनर्स्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली, फलफूल, तरकारी, पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप, रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ, प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण, सिंचाई योजना, कृषि उपकरणमा अनुदान, व्यावसायिक खेती प्रवर्धन कार्यक्रम, हरित गृह टनेल निर्माण सहयोग, पशु तथा पाख्रा पालन प्रवर्धन अनुदान, युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता, किसान परिचय पत्र कार्यक्रम, कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण, ब्याज अनुदान युक्त कृषि कर्जा, कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्य एक हो। यो सेवा पालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र, पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श, रोग किरा नियन्त्रण, तालिम तथा क्षमता विकास, बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ, जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान, उद्यमशीलता विकास कार्यक्रम, केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
1: विपदपछि राहत, बिउ, कृषि सामग्री, प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव, जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन्? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
2: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ, तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायको प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
6: त्यसो भन्दिनँ रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
2: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने, राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको, उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ। त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
6: हरेक स्थानीय तहमा विपद फोकल पर्सन हुनुहुन्छ,
2: विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक ओडावडामा समुदायमा स्वयंसेवक, विपद स्वयंसेवक पनि परिचालन गर्ने, गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा, ओडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतिर पनि बसिराख्ने, हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्ने विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति, सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
6: हाम्रो सामाजिक संरचना, पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषकै नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने। अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन्, त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
2: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने, हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत लिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने, महिलाकै नाममा लाभकारी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै को जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
1: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको चावलाखेलमा रहेको चिडियाखानामा केही पन्छीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: डेंजी थैमोज बिले चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठजर क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
2: आयरल्यान्ड को सामना गर्ने
3: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालय अन्टाप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाई को हाथ में अन्तर्राष्ट्रिय स्तर को अत्याधुनिक प्रविधि प्रशोधित अन्टाप ब्रांड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतल उपलब्ध छ। थप जानकारी का लागि हिमालय स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौँ फोन 4781 171 4780 724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
5: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले ल्याएका चारवटा अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएको छ। आज बसेको बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतिका लागि प्रस्तुत भएका थियो। दुवै सभाको बैठकले चारै अध्यादेश स्वीकृत गरेको हो। सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाले समेत स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गत वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश मात्रै आज राष्ट्रिय सभा र प्रतिनिधि सभाले स्वीकृत गरेका हुन्।
6: यसैबीच आजको प्रतिनिधि सभा बैठकले आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको दुवै प्रस्ताव बैठकले अनुमोदन गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत व्यवस्था गरिएका शुल्क र कर सम्बन्धी रकम सम्बन्धित क्षेत्रमै खर्च हुने विश्वास व्यक्त गर्नुभयो। शेयर बजार निरन्तर घटिरहेको सन्दर्भमा अर्थमन्त्री डाक्टर वाग्लेले उत्पादनमूलक वातावरण सिर्जना गर्ने, राज्यलाई कर तिर्ने व्यवसायलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रलाई साथ दिने उद्देश्यका साथ बजेट ल्याइएको बताउनुभयो। त्यसैले शेयर बजारको उतार चढ़ावबाट नआत्तिन उहाँले लगानीकर्तालाई आग्रह समेत गर्नुभयो।
7: हामीले दिन खोजेको सन्देश गरी खाने वातावरण, इमानदारपूर्वक राज्यलाई कर तिर्ने, प्लेन लेभल फिल्डमा गएर सक्रिय उद्यम व्यवसाय गर्ने पात्रहरू यो राज्यको यो सरकारको सारथी हुन्, सहयात्री हुन्, उहाँहरूलाई नै बढ़ावा दिनको लागि यो बजेट आएको छ। त्यसैले एक एक घण्टामा स्टक मार्केटको इण्डेक्स माथि जान्छ कि तल जान्छ भनेर हेर्दैनौ। हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं।
6: तर रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले अर्थमन्त्री वाग्ले प्रति लक्षित गरी धेरै शैक्षिक योग्यता भएकाले अपराध गर्दैनन् भन्ने भाष्य गलत भएको बताउनुभयो। बैठकमा बजेटबारे टिप्पणी गर्ने क्रममा उहाँले करको दरमा हेरफेर गर्ने अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्नुभयो। उहाँले वाग्लेप्रति कटाक्ष गर्दै विश्वका प्रख्यात विश्वविद्यालयमा पढ्दैमा वा पीएचडी गर्दैमा भ्रष्टाचार र अनियमितता नगर्ने कुरा मान्न नसकिने तर्क गर्नुभयो।
8: फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, जोसी दोसुकै भए पनि कानूनी दायरामा ल्याइयोस्, म सरकारलाई यो माग गर्न चाहन्छु। कसैलाई लाग्न सक्छ पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन सम्माननीय सभा महोदय। अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठूल्ठूला भ्रष्टाचार र अनियमितका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमानदारीता र सुशासनको ग्यारेन्टी होइन।
6: त्यसअघि विशेष समय लिएर बोल्दै सांसद हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। साम्पाङले प्रधानमन्त्री शाहले प्रयोग गरेको राष्ट्रघाती शब्द संसदको अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अरियाललाई आग्रह गरेको लामो समय भइसक्दा पनि कुनै सुनवाई नभएकोमा आपत्ति प्रकट गर्नुभयो। प्रधानमन्त्री बालेनलाई साम्पाङले राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन भन्दै कटाक्ष समेत गर्नुभयो।
9: यो प्रधानमन्त्रीज्यूको वक्तव्य सच्चाउनुपर्छ भनेर आन्दोलन गरेको पनि 16 दिन भएछ र सभामुखज्यूलाई पनि हामीले त्यति नै लामो समयदेखि त्यो उहाँले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ वाक्यांश त्यसलाई चाहिँ डिलिट गरियोस् भनेर भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ। हामी मान्छे बन्नका लागि तपाईँको चाहिँ भात खाएर टाई सुट लाएर राम्रो लुगा लगाएर हिँड्दैमा चिल्लो चाप्लो गाडी चढेर चाहिँ ठुला घरमा बस्दैमा हामी मान्छे बन्दैनौ।
5: गृहमन्त्री सुदन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनुभयो। प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको उहाँको भनाइ छ।
10: सिन्धुलीमा प्रहरीको हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको सम्बन्धमा जिज्ञासा राख्नु भएको
11: रहेछ।
10: यस घटनाका सम्बन्धमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको र निज श्रीकृष्ण विकको पोस्टमार्टम रिपोर्टमा ओपिनियन रिगार्डिङ कज अफ डेथ इज द फाइन्डिङ आर कन्सिस्टेन्ट विथ द डेथ विथ द्याट अफ डेथ ड्यू टू सुसाइडल ह्याङ्गिङ उल्लेख भएको हिरासतमा रहँदा प्रहरीले कुनै किसिमको शारीरिक एवं मानसिक यातना दिएको पुष्टि नभएको भनी प्रतिवेदनमा उल्लेख भएको छ।
6: सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको संचार सूचना तथा संचार मन्त्री विक्रम तिमिरसेनाले बताउनुभयो। साथै नेपाल विशेष सेवा ऐन 2042 साबिक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका 6 निर्णय गरेको मन्त्री तिमिरसेनाले बताउनुभयो।
12: एक नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
6: यस्तै संघीय संसद समक्ष सहकारी ऐन 2074 संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ निवारण ऐन 2064 संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक लगायतका प्रतिस्थापन विधेयकहरू संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको मन्त्री तिमिर सेनाले जानकारी दिनुभयो।
12: सहकारी ऐन 2074 संशोधन गर्न बनेको विधेयक, ख सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको विधेयक, ग सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 संशोधन गर्न बनेको विधेयक, घ स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष देहाएका प्रतिस्थापन विधेयकहरू पेश गर्न स्वीकृति प्रदान गर्ने।
6: यस्तै सरकारले वैशाख र जेठ 2 महिनाभित्र विभिन्न मितिमा बसेको मन्त्रीपरिषद बैठकका निर्णय पनि सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन गर्दै 87 निर्णय सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले वैशाखमा बसेका 9 र जेठका 6 बैठकको निर्णय सार्वजनिक गर्नुभयो। सार्वजनिक निर्णय अनुसार सरूवा बडुवा नियुक्ति र प्रत्येक वर्ष असोज 15 गते राष्ट्रिय चलचित्र दिवस मनाउने लगायतका विषयहरू रहेका छन्।
5: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको फरफरको नाम
13: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवनभरको
15: आरटीजीएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटीजीएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटीजीएस प्रणालीबाट रु 2 लाख वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटीजीएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनुपर्छ। त्यसरी प्राप्त भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटीजीएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ईसीसी वा आईपीएस मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटीजीएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटीजीएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
16: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
6: यस वर्ष सरदर भन्दा 6 दिन ढिलो गरी मनसून नेपाल भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका केही भूभागबाट प्रवेश गरेको हो। नेपालको पूर्वी भूभागबाट मनसूनको आगमन हुने सरदर मिति जून 13 हो। हाल मनसून कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ।
5: औषधि व्यवस्था विभागको अनुगमन कार्यले अहिले देशभर चर्चा पाएको छ। विभागले नियम विपरीत सञ्चालनमा रहेका देशभरका 5,000 बढ़ी औषधि पसलको दर्ता खारेज गरेपछि यो विषय थप पेचिलो बनेको हो। विभागले कानूनी व्यवस्था अनुसार नवीकरण नगरेका फार्मेसीको दर्ता स्वत रद्द गरिएको जनाएको छ भने व्यवसायी र जनस्वास्थ्य क्षेत्रका सरोकारवालाले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैनाबाट।
17: औषधि व्यवस्था विभागका अनुसार संशोधित कानूनी व्यवस्था अनुसार अब दर्ता खारेज भएका फार्मेसीले नयाँ अनुमति नलिई सञ्चालन गर्न नपाउने भएका छन्। विभागको यो निर्णयबाट जोगिन कतिपय व्यवसायहरूले हतार हतार दर्ता गर्न लागेको सूचना बाहिरिन थालेका छन्। तर औषधि व्यवस्था विभागले नियमनका लागि कडाई गरेको दावी गर्दै त्यस्ता कार्य रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी किरण सुन्दर बर्जाचार्यले बताउनुभयो।
18: त्यो चाहिँ रेगुलर प्रोसेस हो, नवीकरण गर्न टाइम सकेकोहरूलाई हामीले नोटिस मात्रै जारी गर्छौँ। उहाँहरू चाहिँ आएर नयाँ दर्ता गर्नुभएको छ, अब दर्ता गर्नको लागि चाहिँ हामी रद्दको लागि चाहिँ जिल्ला कार्यालयहरूमा प्रचार पनि गर्छौँ। अब हामीले इन्सपेक्सनमा हामीले चाहिँ जुन जिल्लाहरूमा इन्सपेक्सन गर्छौँ त्यसलाई पनि हामी रेलमा गरिदिँदा होइन सचेत गराउने भन्ने कुरै भएन नै। यो त नियमले चाहिँ तपाईँको एक्टले दिएको कुरा सचेत गराउनु परेन नि त। एक्टमै चाहिँ स्वत रद्द
17: यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि औषधि पसलहरूको नियमनका लागि सरकारले भरपूर प्रयास जारी राखेको जनाएको छ। सरकारले पसल सञ्चालनका लागि विभिन्न मापदण्ड तय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
19: त्यस्तो व्यवसाय गर्नका लागि त सबैभन्दा पहिले सम्बन्धित विषयको हुनुपर्छ र सम्बन्धित परिषदमा दर्ता भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ। त्यसपछि बाँकी अरू व्यवस्थाहरू चाहिँ औषधि व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पुगेको नेपाली नागरिकले त्यसरी व्यवसाय दर्ता व्यवसाय गर्न पाउँछ। दर्ता गरेर व्यवसाय गर्ने क्रममा पनि बीचमा नियमित रूपमा भइराख्ने नियम पनि भइरहेको छ। त्यो सबै मापदण्ड पूरा नभएको, तुटी अनुसारको औषधि भण्डारण लगाएका विषयहरू राम्रोसँग नगरेको लगायतका विषयहरू रहेमा नियमन त्यसको व्यवस्थापनको लागि सरलीकरण हुन्छ अथवा कार्यवाही हुन्छ।
17: प्रवक्ता अधिकारीले नियमनका लागि पछिल्लो समय सरकारका विभिन्न संयन्त्रहरू थप क्रियाशील रहेकाले तोकेका नियम तथा मापदण्डहरू पालना नगर्नेहरूलाई कानूनी कार्यवाहीको दायरामा ल्याएरै छोड्ने बताउनुभयो। उहाँले औषधि किन्नुभन्दा पहिले सेवाग्राहीलाई पनि सजग रहन आग्रह गर्नुभयो।
19: आफू एकदमै सुसूचित भएर नियमअनुसारको बिल बिजकहरू लिएर मात्रै औषधि खरिद गर्नुहुन, औषधि लिए पनि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन परामर्श बिना औषधि नलिनुहुन, चिकित्सकले सुझाए अनुसार औषधिहरू खान प्रयोग गर्नलाई अनुरोध गर्छौ। व्यक्ति अलिक बढी सजग भयौं, अलि बढी जानकार भयौं भन्ने यस्ता समस्याहरू कम हुँदै जान्छन् र हामीले पेसागत व्यवस्थापन पनि दीर्घकालसम्म सहज रूपमा व्यवस्थापन गर्न सक्ने खालको बन्दै जान्छ। समाज सचेत भयो भने सबै कुरा सचेत हुँदै जाने खालको हुन्छ।
17: औषधि व्यवस्था विभागका अनुसार हाल देशभर 26,300 फार्मेसी सञ्चालनमा रहेका छन्। त्यसमध्ये 5,302 को दर्ता खारेज भइसकेको छ। देशभर 8,355 जना फार्मासिस्टहरू रहेका छन्।
6: सरकारले समयमा नै खरिद नगर्दा देशभर एन्टी रेबिज भ्याक्सिन एआरभी अभाव भएको छ। कुकुर लगायतका जनावरले टोकेर हुने प्राणघातक रोग रेबिज विरूद्धको एआरबी खोप जनस्वास्थ्यको हिसाबले अत्यावश्यक खोप हो, तर यही खोप यतिखेर देशभर अभावको अवस्थामा छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एआरबी खोपको स्टक कम हुँदै गए पनि समयमै खरिद प्रक्रिया अगाडि नबढ़ाएपछि खोपको कमी भएको जनाएको छ। हाल टेकु स्थित केन्द्रीय भण्डार कक्षमा नै खोप न्यून मात्रामा रहेको छ। यसले गर्दा अहिले एन्टी रेबिज भ्याक्सिन एआरभी सर्टेजकै अवस्थामा रहेको छ।
5: बर्ड फ्लू भेटिएपछि ललितपुरको जावडाखेल स्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ। चिडियाखानामा बर्ड फ्लू संक्रमण देखिएकाले आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको हो। चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लू संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको सदर चिडियाखानाले जानकारी दिएको छ।
6: राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षा फल प्रकाशन गरेको छ। वैशाख 14 27 गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा 35 दिनमै सार्वजनिक गरिएको हो। बोर्डका अनुसार नियमिततर्फ 69.75 विद्यार्थी ग्रेडेड भएका छन्। 3,32,241 जना परीक्षामा सहभागी भएका थिए, जसमा 2,31,770 जना ग्रेडेड भएका छन् भने 1,471 जना नन ग्रेडेड भएका छन्। गत वर्षको तुलनामा नतिजामा यस वर्ष 8.58% सुधार आएको छ। गत वर्ष 61.17% ग्रेडेड भएका थिए, यसपालि 3.61 4 जीपीए ल्याउनेको संख्या 17,786 छ। 64,821 जनाले 3.21 3.60 जीपीए ल्याएका छन्। 2.81 3.20 94,249 50,597 विद्यार्थीले 2.41 2.80 4,308 जनाले 2.01 2.40 जीपीए र 9 जनाले न्यूनतम 2 जीपीए पाएका छन्। आंशिकतर्फ 85,929 जना विद्यार्थी सहभागी भएका थिए, जसमा 36,420 जना ग्रेडेड भएका छन्। यो आंशिकतर्फ मात्र 42.38% ग्रेडेड भएका छन्। समग्रमा नियमित र आंशिक गरी 4,18,170 जना विद्यार्थीले परीक्षा दिएका थिए। नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत 64.13% हुन्छ। नियमिततर्फ 30 र आंशिकतर्फ 10 गरी 40 जनाको परीक्षा रद्द गरिएको छ। साथै बोर्डले पूरक परीक्षा साउन 2 र 3 गते हुने जनाएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराधको अभियोग सबै जिल्लामा फिर्ता लिएको छ। आज काठमाण्ड जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। यसअघि रूपन्देही पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको थियो। कास्की अदालतमा दायर सम्पत्ति शुद्धिकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ। सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिएको हो। यी आदेशसँगै रवि अन्य प्रतिवादीहरू जीवी राई लगायत विरूद्ध लगाइएका सहकारी ठगी बाहेकका अभियोग फिर्ता भएका छन्।
6: महोत्तरीको सुनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर भएको छ। सेवाग्राहीबाट 72,000 रूपियाँ घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादव विरूद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। सड़क ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न वाहन बनाएर घुस मागेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले यादवलाई उक्त रकम घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएकाले उनी विरूद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
5: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिस्क हो खुशीको कनेक्सन।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 7,15,25,00,000 बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख मंजु देवी गुरूङले आज बजेट पेश गर्नुभएको हो। कुल बजेटको पूँजीगत तर्फ 44.9% र चालुतर्फ 55.1% बजेट विनियोजन गरिएको छ।
2: जुम्ला स्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईले जिल्लाका 26 किसानलाई अनुदानमा हाते ट्राक्टर वितरण गरेको छ। कृषि समूह किसान र कृषि उद्यमीलाई 26 हाते ट्राक्टर किसानलाई वितरण गरिएको हो। कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रिकीकरण मिनी टिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका कृषि अधिकृत कमल देवकोटाले बताउनुभयो।
3: तनहुँको देवघाट गाउँपालिकाका स्थानीयले बाँदर आतंक नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग गरेका छन्। बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नका साथै स्थानीय बासिन्दा र धार्मिक पर्यटक समेत असुरक्षित बन्न पुगेको गुनासो स्थानीयले गरेका छन्। देवघाटमा दैनिक जसो बाँदरले घर पसल तथा खेतीबारीमा क्षति पुर्याउने गरेकामा कृषक सबैभन्दा बढ़ी मारमा पर्दै आएका छनृ
2: बागलुङको तमान खोला गाउँपालिकाले अभिभावक विहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ। आमा बुबा गुमाएर बेसहारा बनेका बालबालिकालाई निशुल्क खाना बस्न र शिक्षाको 4 सुनिश्चित गर्दै आएको छ। गाउँपालिकाले वडा नम्बर 3 तमान गाउँपालिकामा 2 घर भाडामा लिएर तमान खोला बालगृह नै सञ्चालन गरी बालबालिकाको स्याहार सुसार सहित पठन पाठन गराउँदै आएको छ।
3: तनहुँको आबू खैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। गाउँपालिका मार्फत रहेका 6 वडामा रहेका 799 बालबालिकालाई 15 महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरिएको हो।
2: हेटौडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका छाडा छोडिएका कुकुरको स्थायी बन्ध्याकरण शिविर तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। यही असार 8 10 गतेसम्म हेटौडाको थान भन्ज्याङ स्थित प्रादेशिक कृषि थोक बजार केन्द्र परिसरमा शिविर सञ्चालन गर्न लागि उपमहानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो।
3: हिमाली जिल्ला मुस्ताङको सदरमुकाम स्थित घरपझोङ गाउँपालिकाले स्काभेटर जेसीबी डोजर खरिद गरेको छ। हिउँ तथा बर्खायाममा हुन सक्ने मनसूनजन्य प्राकृतिक विपदको व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माण लगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिकाले डोजर खरिद गरेको हो।
2: पर्वतमा नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 रोक लगाइएको छ। नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असारे गतिदेखि लागू हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको हो। अनुगमन समितिले जिल्लाका 7 पालिकामा पत्रचार गरी आफ्नो क्षेत्र अधिकारभित्र रहेका नदी खोला वा अन्य खानीबाट ढुंगा बालुवा गिटी लगायत पदार्थ उत्खनन नगर्न पत्रचार गरेसँगै स्थानीय तहले रोक लगाएका हुन्।
3: साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक झिनो अंकले बढ़ेको छ। नेप्से परिसूचक 1.63 अंकले उकालो लागेर 2,702.11 पुगेको छ। आज 4,53,49,83,000 मूल्यको शेयर खरिद बिक्री भएको छ। आज 116 कम्पनीको शेयर मूल्य बढ़ेको छ। 140 कम्पनीको शेयर मूल्य उरालो लाग्दा 17 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्चस्तरीय वार्ता पुनः अनिश्चित बनेको छ। मध्य पूर्वमा जारी तनाव व्यवस्थापन गर्ने उद्देश्यले तय गरिएको स्विजरल्याण्डको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विजरल्याण्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको औपचारिक घोषणा गरिएको हो। अमेरिका इरान कतार र पाकिस्तान बीच हुने भनिएको वार्ता हाललाई रोकिएको छ। स्विस विदेश मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् मन्त्रालयका अनुसार बर्गेन स्टकमा आवश्यक तयारी कार्य जारी रहे पनि नयाँ मिति तय गरिएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्ता हालै सम्पन्न गरी भनिएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा तेहरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र ठोस सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो।
3: दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति युन सुक वोलद्वारा सन् 2024 लागू गरिएको विवादास्पद मार्शल लसँग सम्बन्धित मुद्दामा पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई 3 वर्षको जेल सजाय सुनाएको छ। अदालतले गोप्य सैनिक जानकारी अनुचित रूपमा सार्वजनिक गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो। सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतका अनुसार किमले पूर्व राष्ट्रपति युनले उठाउँदै आएको अप्रमाणित चुनावी धाँधली सम्बन्धीको दावीको अनुसन्धान गर्न गठन गरिने विशेष टोलीसँग सम्बन्धित संवेदनशील सैन्य जानकारी एक सर्वसाधारण व्यक्तिलाई उपलब्ध गराएको ठहर गरिएको छ। यस्तै अभियोजन पक्षले भने यसलाई राष्ट्रिय सुरक्षाको नियमको गम्भीर उल्लंघन मानेको थियो।
2: नेपाल परिवेशमा अब खेल समाचार।
1: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा आज अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल आज राति 1:15 शुरू हुनेछ। दुवै टोलीले विश्वकपमा जीतबाट शुरूआत गरेका छन्। विश्वकपमा पहिलो पटक भिड्न लागेका दुवै टोलीको लक्ष्य नकआउट चरणमा पुग्नु रहेको छ। अमेरिकाको लुमन फिल्डमा हुने खेलमा अमेरिका र अस्ट्रेलिया 100% जीत निकाल्दै अगाडि बढ़न चाहन्छन्। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई 4-1 अन्तरले हराएको थियो। अमेरिका अहिलेसम्म सेमी फाइनलमा पुग्न सकेको छैन। 32 वर्षपछि घरेलु मैदान फर्किएको विश्वकपमा अमेरिका नयाँ कीर्तिमान बनाउने योजनामा रहेको छ। त्यसको छनक पहिलो खेलमा पनि देखिएको थियो। अमेरिका सन् 1930 नै विश्वकपमा लगातार 2 खेल जित्ने रणनीतिमा रहेको छ। पाराग्वे विरूद्ध फोलारिन बोलागुनले 2 गोल गरेका थिए। पहिलो खेलमै गोल गरेका जियो भानी रयन डोनी अन बोबा अमेरिकाका मुख्य खेलाड़ीमा पर्दछन्। कप्तान क्रिस्टियन पोलिसिक घाइते भएका छन्। यसको फाइदा अस्ट्रेलियाले उठाउन सक्नेछ। युरोपेली राष्ट्र टर्कीलाई 2-0 पराजित गरेको अस्ट्रेलिया उच्च लयमा देखिएको छ। अस्ट्रेलिया सन् 2022 ट्युनिसिया र डेनमार्कलाई हराउँदै समूह चरणबाट नकआउट चरणमा पुगेको थियो। यसपटक अस्ट्रेलिया गत संस्करणकै नतिजा दोहोर्याउने लक्ष्यमा रहेको छ। टर्कीलाई हराउँदा नोस्टोरी इरानकुण्डा नायक बनेका थिए। कनर मेटक्याल्फले अर्को गोल थपेका थिए। प्रशिक्षक पोपोभिक दोस्रो खेलमा पनि यी दुई खेलाड़ीलाई नै अट्याकमा जिम्मेवारी दिने तयारीमा रहेका छन्। यी दुईलाई मध्यभागबाट एडेन ओनेइल मोहम्मद टोरोले साथ दिनेछन्। टर्की विरूद्ध 14 प्रहार क्लियर गरेका ह्यारी सटर सबैको नजरमा हुनेछन्। फिफा वरियतामा अस्ट्रेलिया भन्दा अमेरिका माथि रहेको छ। वरियतामा अमेरिका 17 तथा अस्ट्रेलिया 27 स्थानमा छ। दक्षिण कोरियामाथि रोमाञ्चक जीत निकाल्दै आयोजक मेक्सिको फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरिसकेको छ। आज घरेलु मैदानमा दक्षिण कोरियालाई 1-0 अन्तरले हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको हो। भोलि बिहान 3:15 स्कटल्याण्डले मोरक्कोको सामना गर्दा भोलि नै हुने अर्को खेलमा 5 पटकको च्याम्पियन ब्राजिलले हाइटीसँग खेल्नेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान 6:15 शुरू हुनेछ।
3: महिला टी20 विश्वकप क्रिकेटमा आज न्यूजील्याण्डले आयरल्याण्डको सामना गर्दैछ। खेल साउथ ह्याम्पटनमा नेपाली समय अनुसार आज राति 11:15 शुरू हुनेछ। समूह बीमा रहेका दुवै टोलीले अहिलेसम्म 2-2 खेल खेलेका छन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: संसदका दुवै सदनबाट 4 अध्यादेश स्वीकृत। प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्यो।
2: एक साथ ढिलो गरी नेपाल भित्रियो मनसून। देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने।
3: परीक्षा सकिएको 35 दिनमै कक्षा 12 नतिजा प्रकाशित। करिब 70% विद्यार्थी पास। 1,471 विद्यार्थी नन ग्रेडेड।
2: अमेरिका र इरान बीचको शान्ति प्रक्रिया सम्बन्धी वार्ता पुनः अनिश्चित। दक्षिण कोरियाका पूर्व रक्षा मन्त्रीलाई 3 वर्ष जेल सजाए।
3: र फिफा विश्वकपमा आज अमेरिका र अस्ट्रेलिया भिड्दै महिला टी20 विश्वकपमा आज न्यूजील्याण्डले आयरल्याण्डको सामना गर्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam,
5: SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पाउन प्रयोग गरिने उक्त एपमाथि प्रतिबन्ध लगाएपछि कम्पनी बुधबार दिल्ली उच्च अदालत पुगेको थियो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूमाथि पासपोर्ट ठेक्का प्रक्रिया सम्बन्धी छानबिनका लागि प्रधानमन्त्री वालेन्द्र शाह वालेनका सल्लाहकारहरूले अनुचित दवाब दिएका भन्ने विवरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा उनीहरूले सरकारले संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाए। उक्त दवाबपछि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको भन्ने विवरण विभिन्न संचार माध्यम मार्फत सार्वजनिक

0: भएका थिए। एक रिपोर्ट। यसै साता भएका भनिएका ती घटनाक्रमबारे विभिन्न संचार माध्यममा चर्चा भइरहेका बेला विपक्षी दलहरूले आज दुवै सदनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्रीका सल्लाहकारहरूले संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दबाव दिएको भनिएको घटनाको आलोचना गरे।
1: अख्तियार दुरूपयोग अन्वेषण आयोगका प्रमुख लगायतका अधिकारीहरूलाई प्रधान तथा मन्त्री परिषदको कार्यालयमा 9 घण्टासम्म राखी उनीहरूमाथि दबाव सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुची जारी गर्न निर्देशन दिएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वैच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक अंग हो। यसको मुख्य जिम्मेवारी नै आवश्यक परेका बेला सरकारमाथि पनि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स कायम गर्ने हो। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इशारामा निर्णय गराउँछ भने भोलि सोही प्रधानमन्त्रीले बदमाशी गर्दा कसले छानबिन गर्ने?
0: पासपोर्ट छपाईकै मामिलामा प्रधानमन्त्रीको सचिवालयले नेपालका लागि जर्मन राजदूत उडो फोल्सलाई पनि अपमान गरेको विवरण आएपछि सांसदहरूले त्यसबारे पनि प्रश्न उठाए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले भने,
2: यो सरकार सुशासनको नारा लिएर आएको थियो तर सार्वजनिक चर्चामा रहेका एकजना कूटनीतिज्ञ माथिको दुर्व्यवहार, संवैधानिक आयोगका प्रमुखसँग देखाएको हरकत, दबाव दिने नाममा खुट्टा भाँच्ने अभिव्यक्तिले कस्तो सुशासनको संकेत गर्दछ?
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले घटनाबारे सरकारले तत्काल प्रश्न पार्नुपर्ने धारणा राखिन्, अन्यथा अन्तर्राष्ट्रिय समुदायमा समेत यो घटनाले नेपालको छवि र विश्वसनीयतामा आँच पुर्याउने उनको टिप्पणी थियो।
3: यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हावी हुँदै गएको अनुभूति बढ़ेको भन्दै व्यापक सार्वजनिक गुनासाहरू आइरहेका छन्। राज्यका संस्थाहरूमाथि राजनीतिक कब्जा स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
0: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर विष्टले सरकारको गतिविधिबाट विधिको शासनमाथि नै प्रश्न उठेको बताए। यद्यपि अहिले चर्चा भइरहेको घटनाबारे प्रधानमन्त्रीको कार्यालय र अख्तियारका अधिकारीहरूले भने स्पष्ट प्रतिक्रिया दिएका छैनन्। बीबीसीले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले भने यस मामिलाबारे आफू जानकार नरहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे। यसै सन्दर्भमा हामीले काठमाडौँ विश्वविद्यालयका प्राध्यापक समेत रहेका कानूनविद विपिन अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा अख्तियारका पदाधिकारीहरूलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले अनुचित दबाव दिएका भन्ने विवरणहरूलाई कसरी हेर्ने भनेर सोधेका छौं।
4: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ। हाउसमा जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: एक किसिमको प्रभावमा परेर कारवाही गर्ने हो त भन्ने कुरो त ऊ स्पष्ट हुनुपर्छ, र स्वतन्त्र रूपमा कारवाही भएको छैन भन्ने यति जुन रूपमा चाहिँ सार्वजनिक एउटा अनुभूति सिर्जना गरिँदैछ त्यसलाई अख्तियारले भन्नुपर्छ यो झुटा कुरा हो भनेर, या भन्नु पर्यो होइन परिस्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
0: अधिकारीजी, तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
4: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ यो प्रधानमन्त्री कार्यालयले गरेका काम कारवाहीहरू भनेर काम गर्ने कुरामा निष्ठा देखिन्छ, तर यो कानूनको शासनको संस्कृति सँग सम्बन्धित विभिन्न प्रश्नहरू चाहिँ उठेका छन् र यति सामान्य कुरामा कि अख्तियारले कुनै खास मुद्दामा अनुसन्धान गर्ने वा नगर्ने, कहिले गर्ने, कुन रूपमा गर्ने, सबैभन्दा ठूलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो, त्यो त विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले त्यस्तो किसिमको परिस्थिति सिर्जना हुने गरी कसैलाई पनि एरेस्ट गर्ने गराउने चाहिँ अवस्था सिर्जना गर्नु हुँदैनथ्यो। मलाई लाग्दछ त्यो काम गर्ने चाहना हुँदा हुँदै पनि कानूनको शासनको संस्कृति चाहिँ अलिकति प्रश्नवाचक चिन्ह चाहिँ उपस्थित भएको छ।
0: अधिकारीजी, जुन विषयमा यहाँ हामी चर्चा गरिरहेका छौं त्यसबारे समाजमा र सदनमा पनि केवल प्रश्नहरू मात्रै छन्, कुनै पनि पक्षबाट यसो भएको हो भनेर भनिएको छैन। विधिको शासनमाथि प्रश्न उठिरहेको बेलामा त्यसलाई सुनिश्चित गर्ने दायित्व कसको हो यहाँनिर?
4: पहिलो कुरो त यत्रो ठूलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो अनि संसद मुख दर्शक भएर बस्नु हुँदैन। यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
0: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन्, जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
4: संक्षेपमा भन्दा, अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालतमा जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गतको निकाय हो। अख्तियारको शक्ति र सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर हिँड्ने हो।
6: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नुपर्छ कि हामी स्वतन्त्र छौं, स्वायत्त छौं र आफ्नो कामकाज र निष्ठाप्रति हामी सचेत छौं भनेर।
0: उनी थिए कानूनविद विपिन अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। एकजना अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको बताएका छन्। गएराति दक्षिण लेबननमा गरिएका इजरायली हवाई हमलामा कम्तीमा 47 जनाको ज्यान गएका विवरणमाझ यो घोषणा आएको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
7: इजरायलको डिफेन्स फोर्सले हिजबुल्ला र इजरायल बीच युद्ध विराम भएको पुष्टि गरेको छ। आईडीएफका प्रवक्ता ब्रिगेडियर एफी डेफ्रिनले एउटा विज्ञप्तिमा भने, हामी युद्ध विरामको अवस्थामा छौं, आईडीएफ आवश्यक परेको खण्डमा लड़ाईलाई पुनः जारी राख्न तयार छ। अमेरिका र इरान बीच भएको सम्झौता अनुसार लेबननमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो, तर लेबननको स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई हमलाहरूमा दक्षिण भागमा गएराति कम्तीमा 47 जनाको मृत्यु भएको जनाएको थियो। इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिजबुल्ला समूहलाई निशाना बनाएको उल्लेख गर्दै आफ्ना 4 सैनिकहरू मारिएको बताएको थियो। लेबननका राष्ट्रपति योजेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै चिन्ता जनाएका थिए। पछिल्लो द्वन्द्व यता लेबननमा कम्तीमा 3,912 मारिएका र 11,699 घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त द्वन्द्वबाट झण्डै 10,00,000 मानिसहरू विस्थापित भएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, सुझाव र विज्ञको टिप्पणी अनि सर्वसाधारण नागरिकको विचार पनि प्रस्तुत गर्नेछौ। प्रतिनिधि सभामा पेश भएको यो विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको चरणमा छ।
1: नेपालमा अपराध अनुसन्धान, न्याय सम्पादन तथा प्रमाणको वैज्ञानिक परीक्षणलाई विश्वसनीय, निष्पक्ष र आधुनिक बनाउन आवश्यक छ। हालसम्म नेपालमा विधि विज्ञान सम्बन्धी कार्यहरू मुख्यत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा अन्य निकाय मार्फत सञ्चालन भएका प्रयोगशालाबाट हुँदै आएका छन्। तथापि विधि विज्ञान परीक्षण, नमूना संकलन, प्रमाण संरक्षण, प्रयोगशाला सञ्चालन, परीक्षण तथा डिजिटल प्रमाण व्यवस्थापन सम्बन्धी एकीकृत र विशेष कानूनी संरचनाको अभाव छ।
0: कार्यक्रमको शुरूमा विधि विज्ञान प्रयोगशालाको सेवा र नागरिकको अपेक्षा राखौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना संचालन विधेयक 2081 के सुधार गर्नुपर्ला? हामीले सीआईएनको सामाजिक सञ्जालमा राखेको यो प्रश्नमा 14 जनाले विचार राख्नु भएको छ। केही विचार उस्तै खालको भएका कारण हामीले नदोहोरिने गरी विचार तथा प्रतिक्रिया लिएका छौं। रमेश जोशीले लेख्नु भएको छ, ल्याबमा जाँदा कतिपय ठाउँमा लामो लाइन, महँगो शुल्क र ढिलो रिपोर्टको समस्या हुन्छ, यसमा सुधार होस्। बुढ थापा पदमले लेख्नु भएको छ, कतिपय ल्याबहरूले अत्यधिक शुल्क लिने गरेका छन्। ग्रामीण क्षेत्रमा गुणस्तरीय ल्याब सेवा पर्याप्त संख्यामा खोल्नुपर्छ। सरकारले प्रयोगशालाको नियमित अनुगमन गर्न आवश्यक छ। धनबहादुर पुनले भने जाँचको रिपोर्ट अनलाइनबाटै हेर्ने व्यवस्था अनिवार्य गर्न अनुरोध गर्नुभएको छ। रामचन्द्र कार्की भने सरकारले आवश्यक अनुगमन नगरेका कारण कतिपय प्रयोगशालाले मन परी गरेको उल्लेख गर्नुभएको छ।
1: नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई न्याय प्राप्त गर्ने हक, निष्पक्ष सुनवाईको हक, गोपनीयताको हक तथा मानव मर्यादा सहित बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 20 न्याय सम्बन्धी हकको प्रत्याभूति गरेको छ भने धारा 28 व्यक्तिको गोपनीयताको अधिकारलाई संरक्षण गरेको छ। त्यसैले विधि विज्ञान सम्बन्धी कानून निर्माण गर्दा वैज्ञानिक अनुसन्धान र प्रमाण संकलनको आवश्यकता तथा नागरिकको गोपनीयता र मौलिक अधिकार बीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा संसदीय समितिमा सांसद र सरकारवालाका बीच छलफल भइरहेको छ। यो विधेयकमा सुधार गर्नुपर्ने पक्षका बारेमा जानकार तथा सरकार राख्नेहरूको विचार र सुझाव कार्यक्रम हेलो सांसदमा अब सुनौ।
2: म चाहिँ भूपेन्द्र लामा, म अस्कल क्याम्पसमा पढाउँछु, एक्वाकल्चर पढाउँछु। वास्तवमा मेरो ट्रेनिङ चाहिँ माइक्रोबायोलोजी हो। कानून बनाउँदैछौ अनि ह्युमन सेन्ट्रिक बढी छौ, त्यसमाथि पनि गएर कहाँ जान्छौँ भने डिएनए। फोरेन्सिक इज नट एबाउट ओन्ली मेडिकल, मेडिकल क्राइम मात्र फोरेन्सिक होइन नि त। भेटनरी फोरेन्सिक कहाँ छ, वाइल्ड लाइफको फोरेन्सिक कहाँ छ, इलेक्ट्रोनिक फोरेन्सिक कहाँ छ, टोक्सिकोलोजीको फोरेन्सिक कहाँ छ, इन्भाइरोमेन्टल फोरेन्सिक कहाँ छ। यदि एउटा खानेपानी आयोजनाले राम्रोसँग खानेपानी वितरण गर्न सकेन, नर्मल खानेपानी टेस्ट गर्ने चिजहरूलाई के यो क्रिमिनल प्रोसिक्युसन गर्नको लागि अख्तियारी दिन सक्छौ त त्यो टेस्टलाई? इन्भाइरोमेन्ट, ह्युमन, एनिमल डेटा, इलेक्ट्रोनिक्स, फिजिकल, सब सबै चिजलाई म्यानेज गरेर हामीले ऐनलाई बनाउन सक्ने हो भने फेस फेसमा काम गरेर चाहिँ काम छैन।
3: यहाँहरू सबैलाई नमस्कार, म अधिवक्ता गणेश ओली। ड्राफ्टिङमै पहिला अलमलिया देख्यो, यसको चाहिँ यसको सीमा कहाँदेखि कहाँ हुने भन्ने कुरा पहिला यो यसको ड्राफ्टिङ मस्यौदाबाटै चाहिँ अलिकति प्रब्लम देखिएको छ, किनभने यसमा एकदम लिमिट गरेर चाहिँ एउटा यसको मस्यौदा गरेको देखियो। दोस्रो कुरा, यसको दफा तीनमा जस्तो आवश्यकता परेको खण्डमा प्रदेशमा चाहिँ प्रयोगशाला खोल्न सकिनेछ भन्ने आवश्यकता परेमा भन्ने हो क्या। तर अहिले हामीले कति भोगिरहेछौँ भने विभिन्न सेक्टरले, म एज अ लयर हुँदाखेरि मैले मेरो सेक्टरको कुरा मात्रै मैले अलिक बढी ठूलो ठान्छु, केन्द्रीकृत प्रयोगशाला हुँदाखेरि प्रदेशमा अनिवार्य गराउनुपर्छ नि, कानूनमै प्रत्येक 7 प्रदेशमा प्रयोगशाला हुनेछ भन्नु पर्यो कि, आवश्यकता आवश्यकता छ। त्यही भएर यसलाई चाहिँ धेरै लिमिट र यसलाई केन्द्रीकृत गर्नु हुँदैन। हजारौं कानून व्यवसायहरू यसमा छ, बारले चाहिँ प्रतिरक्षाको तर्फबाट चाहिँ हामीले चाहिँ एडभोकेसी गर्छौं भने त्यो प्रतिनिधित्व हुनुपर्छ एउटा, अर्को प्लस प्रदेश सरकारबाट पनि प्रतिनिधि हुनुपर्छ।
4: वरिष्ठ वैज्ञानिक अधिकृत निराजन थापा छेत्री, फरेन्सिकको काम गर्ने संस्था हामी मात्रै रह्यौं होइन, अहिले भर्खरै पनि हामीले भन्यौं नेपाल प्रहरीमा पनि विधि विज्ञान प्रयोगशाला छ। अब राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको काउन्सिलमा आएर त्यहाँको एक्सपर्टहरू चाहिँ आएर लाइसेन्स लिएर काम गर्ने भन्ने कुरा चाहिँ त्यति उपयुक्त भएन, त्यो भएर अहिलेलाई चाहिँ अब हामी खालि प्रयोगशालालाई स्थायित्व दिने र सञ्चालन गर्ने विषयमा मात्रै केन्द्रित हौं भनेर 76 चाहिँ यो अलिकति साँगुरिएर आयो। किन आवश्यकता पर्यो त भन्दाखेरि चाहिँ हामी विकास समिति ऐन अन्तर्गत स्थापित छौं। विकास समिति ऐनको दफा 3 के भन्छ भन्दाखेरि, कुनै विकास योजना अथवा विकास कार्यलाई कार्यान्वयन गर्नलाई नेपाल सरकारले समिति गठन गर्न सक्नेछ, काम सकेपछि त्यसलाई खारेज गर्न सक्नेछ। अब हाम्रो प्रयोगशाला त्यस्तो प्रकृतिको प्रयोगशाला हो कि होइन? अब जस्तै अहिले हामीले बन्द गरेर हाम्रो विकल्पमा काम गर्ने अरू संस्थाहरू चाहिँ उपलब्ध छन् कि छैनन्? प्राइभेटमा पनि हुनसक्छ, सरकारीमा हुनसक्छ, अरू छन् कि छैनन्? त्यस्ता निकायहरू अहिले छैनन् नेपालमा पनि। प्रहरीको ल्याब र हाम्रो ल्याबको कार्यक्षमता, हाम्रो भौतिक पूर्वाधार, हामीले अहिले देशभरिको केस धान्न सक्ने अवस्था छैन। उहाँहरू कहाँ भएको केस हामीकोमा पठायो भने हाम्रोमा पनि आएर पेन्डिङ नै हुने हो। केस यति बढ्दो क्रममा छ कि अब हामीले त्यसलाई प्रदेशमै रोक्न सकेनौँ। प्रदेशमै यहीको स्तरको प्रयोगशालाहरू स्थापना गरेर प्रयोग प्रदेशबाटै परीक्षण गर्न सकेनौं भने केन्द्रमा रहेको 2 प्रयोगशालाबाट त्यो सम्भव छैन।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 जैविक, डिजिटल तथा भौतिक प्रमाणको वैज्ञानिक परीक्षणका लागि एकीकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने तथा विधि विज्ञान सम्बन्धी कार्यलाई बलियो कानूनी आधार प्रदान गर्ने उद्देश्य राखेको छ। यो विधेयकमा समावेश व्यवस्था र सुधारको आवश्यकताका बारेमा अब छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
6: विधि विज्ञानसँग सम्बन्धित समस्याहरू के हो भने, एउटा समस्या हो प्रशिक्षकको योग्यता। कतिपय मुद्दाहरूमा यी प्रशिक्षकको योग्यतै पुग्दैन भनेर सर्वोच्च अदालतले फैसला गरेका छ। त्यस कारणले यो ऐनमा प्रशिक्षकहरूको चाहिँ योग्यता के हो, 6 तालिमले योग्यता पुग्ने हो कि होइन, कुनै पनि व्यक्तिलाई क्रिमिनलाइज गर्ने एक प्रकारको कन्क्लुसिभ एभिडेन्सको रूपमा यस्तो फरेन्सिक रिपोर्टहरूले कोर्टमा काम गर्छ। अनुसन्धान तहकिकात गरेर ती आफ्नै भित्रबाट उसले एउटा रिपोर्ट ल्याउँछ र त्यो रिपोर्टको कोर्टमा टेस्ट हुँदाखेरि आयोगले सब्मिट गरेका रिपोर्टहरू होलसेलमा भन्दा 50% जति टेम्पर्ड भए भन्ने सर्वोच्च अदालतको फाइन्डिङ छ। अब त्यो भनेको कुन पपुलेसन हो? द्याट रिप्रेजेन्ट्स द 50% अफ द टोटल पपुलेसन। प्रशिक्षकको योग्यता सँगसँगै अब क्रेडिबिलिटी र उनले गरेको क्रियामा दण्ड, प्रशिक्षकलाई क्रिमिनलाइज गर्ने तर्फ पनि, क्रिमिनलाइज गर्ने तर्फ किन जस्टिफिकेसन छ भने, आजको दिनसम्म त्यस्ता सोर्स नखुलाएका डाटाहरू, इभन मुद्दाको लागि क्रिएटेड डाटाहरू पाइएको छ। कहाँसम्म भेटिएको छ भने, थुनुवालाई थुनामा राखेर थुनुवासँग स्याम्पल भोइस ल्याएर त्यो स्याम्पल भोइसलाई अर्कोमा कपी गरेर क्वेशन भोइस बनाएर दुईटालाई टेस्ट गर्न पठाएर 87% म्याच भयो भनेर आएछ। जबकि क्वेशन भोइस के हो त भन्दा, त्यही स्याम्पल भोइसलाई नै, स्ट्यान्डर्ड भोइसलाई नै कपी गरेर राखेको छ। मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि, दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने, त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
7: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशिष्टकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई नमा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देखेला यसले। दफा पाँच नौमा रिफरेन्स ल्याब हुनेछ भनेको छ। अब अहिलेसम्म 43 सालमा स्थापना भएर बल्ल तल्ल हामी अब यसको स्थापनाको लागि लिगल प्रक्रिया गर्दैछौ। आज नै हामीले रिफरेन्स ल्याब भन्यो भने रिफरेन्स ल्याब हुनका लागि एनमा मात्रै राख्ने हो कि त्यो अनुसारको हाम्रो क्षमता, दक्षता, योग्यता, भौतिक संरचना, क्वालिटी म्यानेजमेन्ट, आईएसओले मापदण्ड बनाउने कुराहरू यी सबै सक्षम छौ कि छैनौ, कि हाम्रो देश काल परिस्थिति अनुसार यो ठिक छ त भन्ने एउटा त्यो हो। पाँच छमा प्रयोगशालाले भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग के अरे सहकार्य गर्ने भनेको छ। अब भौतिक पूर्वाधार भन्ने बित्तिकै हामीले बाटोघाटो, बिल्डिङ मात्रै भन्ने हो, त्यहाँ उपकरणदेखि अन्य अन्य कुरा, तालिम सालिमका कुरा पनि आउलान्। काम, कर्तव्य र अधिकारमा तोकिए बमोजिम अन्य काम गर्ने भनेको छ। यो भने एकदम भेग हो, विधि विज्ञान सम्बन्धी तोकिए बमोजिम अन्य काम गर्ने भनेर त्यहाँ राख्दा बेटर होला। विधि विज्ञान सम्बन्धी गृह मन्त्रालयको पनि एकजना प्रतिनिधि हुँदा बेटर हुन्छ कि यो हाम्रो जुन सञ्चालक समिति छ, यत्रो जसले चाहिँ क्रिमिनल जस्टिस सिस्टमलाई रेगुलेट गर्छ, त्यसको प्रतिनिधित्व नै नहुने हो भने त्यो अलिकति कता कता त्यो देखिन्छ कि। यसको दफा छ नौमा के भन्यो भन्दाखेरि कम्तीमा स्नातक तह उत्तीर्ण गरी भन्यो। स्नातक भने त बीए हो कि बीकम हो कि के हो, विज्ञानमा स्नातक भनेर भन्नु पर्यो सदस्यताको योग्यतामा, तर कुन विषय भन्ने कुरो खुलाउनु पर्छ।
5: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
8: यसमा चाहिँ सञ्चालक समिति भनेर जुन कोड गर्नु भएको छ, नेपाल बार एसोसिएसनको तर्फबाट एउटा द्वितीय व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। र अर्को चाहिँ अब फैसला कार्यान्वयन गर्ने, यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि एउटा सञ्चालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। अब सर्वोच्च अदालतको रजिस्ट्रार भन्नुभएको छ, अब त्यहाँनिर रजिस्ट्रारले त त्यो कार्यान्वयन उसमा त गर्नु हुन्न कि निर्देशन दिनु पर्यो होइन, तर अदालतकै कर्मचारी भइदियो भने चाहिँ त्यो चाहिँ समावेश गर्दै पनि राम्रो हुन्छ भन्ने एउटा सुझाव मैले राख्न चाहे। अर्को दफा सातमा कि विशेषज्ञलाई चाहिँ सुविधा दिने भने चाहिँ के विषयमा सुविधा दिने त एउटा कोट हुनुपर्ने,
5: सुविधा भनेको तलब हो कि अथवा अर्को कुनै खालको केही उल्लेख पनि छैन,
8: के पनि उल्लेख छैन होइन, त्यो चाहिँ देखिएको छैन। र अरू विशेषज्ञले अदालतमा बयान गर्न जाँदाखेरि उसलाई चाहिँ सेवा सुविधा दिने भनेको छ, तर उसलाई चाहिँ सुरक्षित वातावरण दिनुपर्ने हो कि होइन, जस्तै बयान गर्न जाँदा विशेषज्ञलाई त एउटा सुरक्षा वातावरण पनि हुनुपर्छ नि, अदालतमा जाँदाखेरि उहाँलाई पनि त एउटा दबाव प्रभावमा पारेको हुन सक्छ नि, त्यसले गर्दाखेरि उहाँलाई दबाव प्रभावबाट बचाउनको लागि सुरक्षित वातावरणमा चाहिँ उहाँलाई बयान दिन सक्ने वातावरण क्रिएट गर्नुपर्ने एउटा एनमा यो व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
5: धेरै धन्यवाद छ। बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू, फोरेन्सिक मेडिसिन विज्ञको रूपमा हुनुहुन्छ डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध गर्छु।
9: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भावराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ, पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ, तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ, किनभने 43 सालमा स्थापना भएको को एउटा कानुन फर्म आजसम्म छैन, आज हामी डिस्कसन गर्दैछौँ यसलाई कानुन दिउन त एउटा राम्रैसँग चलोस् राम्रैसँग ढंगले चलोस् भनेर। जुन
10: डाक्टर अस्ति यहाँले जुन यो रुन मन लाग्छ भन्नुभयो नि, हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन्द जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
9: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा होइन र कतिपय कुराहरू जस्तो अब यो कमी कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो, अन्य निकायमा हुँदैन भए चाहिँ होइन है, हामी ब्लाइन्ड क्रिटिसाइज पनि नगरौँ, पठाउने त त्यही पुलिस त हो नि, अन्य निकाय भने अर्को कुनै चाहिँ के अरे स्कुलले त पठाउँदैन नि त, एउटा स्पेसिफाई गरौँ। अर्को चाहिँ हाम्रो डाक्टर सुभाषले भनेको कुराहरू जुन छन् अब यो यो के अरे परीक्षण चेन अफ कस्टडी जस्ता कुराहरू चाहिँ अलिकति मोर क्लियरिटीका रूपमा राखिदिउँ, जहाँ टेक्निकल इररको रूपमा चाहिँ यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै उनी चाहिँ तोक्नुपर्छ भन्ने त्यो पनि तोकौँ।
10: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार त्यसपछि पछाडिपट्टि आउँछु।
11: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के हो भने हामीले क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ, फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हामीले इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एजेक्सी इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, जब कि म फोरेन्सिकको मान्छे होइन उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स, भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु, के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स पर्दा त्यो कोडिङ डिकोडिङ गऱ्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस कम हुन्छ।
10: हेमन्त मल्लजीको थोरै कुरा सुनौ, नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट के थियो केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बेयरिङ क्यापेसिटी बेयरिङ क्यापेसिटी भन्दा पनि अगाडि पुगिसकेको अवस्था छ, त्यसो भने कुमलतारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक छ उहाँ पनि अब प्रयोगशाला भयो, खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो? फेरि पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ, र म नार्कोटिक्समा हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो, त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेँ के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ, तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
12: सञ्चालन
10: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बेयरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामी एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि
12: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनुहोस्।
13: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टिङको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन, सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट त्यो चाहिँ हामीलाई परीक्षण गरेर यसको कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएका छौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरहेको हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ हाम्रो